0: का सामग्री उपलब्ध गराउने निर्णय गरेको हो।
1: अब सिया सम्बन्धी खबर दोस्रो अङ्कले अघिल्ला तीन कारोबार दिन निरन्तर घटेको नेप्से मंगलबार भने स्थिर रहेको छ। सोमबार 20.27 अङ्क घटेको नेप्से मंगलबार भने 1.454 अङ्क मात्र घटेर स्थिर बनेको हो।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच महिनौदेखि जारी तनावपछि मध्य पूर्वमा शान्ति सम्झौता अन्तिम चरणमा पुगेको दावी गरेका छन्। उनका अनुसार पछिल्लो समय पुनः चर्किएको शत्रुता रोकिएसँगै वार्ताकारहरू निर्णायक मोडमा पुगेका छन्।
0: अब खेल र खेलाड़ीका खबर। नेपालको पहिलो महिला फ्रेन्चाइज भलिबल लीग एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण असोज दोस्रो साता हुने भएको छ। आयोजक इन्फिनिटी ड्रीम्सले सोमबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै तेस्रो संस्करण असोज 8-17 गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा आयोजना हुने जनाएको छ।
1: अब विचार विश्लेषणको पालो। आजको अभियान राष्ट्रिय दैनिकमा एआईको पानी प्यास बढ्दो संकट शीर्षकमा विचार विश्लेषण छापिएको छ। एआईले भविष्यमा मौसम पूर्वानुमान, सिंचाई, खडेरी व्यवस्थापन र जलस्रोत योजनामा सहयोग गर्न सक्छ, तर अहिले यसको पानी खपत आफैमा ठूलो चुनौती बनेको छ। 2027 स्थिति कस्तो हुन्छ भन्ने कुरा अहिले सरकार, कम्पनी र स्थानीय समुदायहरूले लिने निर्णयमा भर पर्नेछ। 2023 अमेरिकाका डेटा सेन्टरहरूले प्रत्यक्ष रूपमा 17.4 अर्ब ग्यालन पानी प्रयोग गरे। बिजुली उत्पादनका लागि अप्रत्यक्ष रूपमा 211 अर्ब ग्यालन पानी खर्च भयो। प्रत्यक्ष प्रयोग भन्दा 12 गुणा बढी हुन्छ। धेरै कम्पनीहरूले आफ्नो वास्तविक पानी प्रयोग पूर्ण रूपमा सार्वजनिक गर्दैनन्। कतिले पानी निकालेको मात्रा मात्र देखाउँछन्, हराएको मात्रा देखाउँदैनन्। एआईको पानी प्यास बढ्दो संकट शीर्षकमा छ।
0: भूराजनीतिक भूमरीको आशंका शीर्षकमा सिकेलालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। सेप्टेम्बर 8-9 रोपिएको तातो हावाले राजनीतिक हुरी सिर्जना गरेको थियो। त्यसको बलमा बालेन्द्र शाह निर्वाचित अधिशासक भए। कहीँ अब उनी भू सामरिक बिउ छरेर दक्षिण एसियाली भू राजनीतिक भूमरीको बाली भित्र्याउँदै सत्तामा लामो कालसम्म टिकिरहने दाउमा त छैनन्।
1: यसैगरी आजको गोर्खापत्र दैनिकमा नयाँ राजनैतिक संस्कार शीर्षकमा फडिन्द्र फुयालले लेख्नु भएको छ, पछिल्लो समय सरकारले सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्र प्रकाशन तथा प्रकाशन गर्ने निर्णय लिएको छ। यसले गर्दा साना लगानीमा सञ्चालित स्वरोजगारमूलक संचार माध्यम संकटमा परेको गुनासो आइरहेको छ। प्रेस कर्मीहरूको माग सम्बोधनमा सरकार गम्भीर बन्नुपर्छ। मीडिया कर्मीको रोजगारीको सुनिश्चितता सरकारले प्राथमिकतामा पार्नुपर्छ। नेपालमा पनि मीडिया उद्योगकै रूपमा विकास भएको छ र हजारौंले रोजगारी पाएका छन्। सरकारको नीति मीडियालाई कमजोर बनाउने र रोजगारीको अवसरबाट वञ्चित गर्ने खालको हुनुहुन्न। राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्रलाई अझ सबल र सुदृढ बनाउँदा नै संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुनेछ। सरकार सुशासन र भ्रष्टाचार मुक्त प्रशासनको मार्गमा अगाडि बढेको छ। संचार माध्यमले पनि सरकारको सही कदमलाई साथ दिन कन्जुसै गर्नुहुन्न। सरकारका कमी कमजोरी औल्याउँदैमा सरकार कमजोर हुन्छ भन्ने मानसिकता पनि कहिल्यै राख्नु हुँदैन, आजको गोर्खापत्रमा छापिएको छ।
0: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो एनआरएन 99.1।
1: सरकार बदलिएको छ, तर के हाम्रो सोच, चिन्तन र कार्यशैली बदलिएको छ? के नीति, कानून र संरचनाहरू बदलिएका छन्?
2: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज, कार्यक्रम सद्गमय।
1: हरेक आइतबार राति 8 बजे एपीवान टेलिभिजनमा, आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा, साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ।
2: कार्यक्रम सद्गमय, सद्गमय अभियन्ता रमेश पौडेलको साथमा।
0: समयको ख्याल राखौं। 6 बज्यो।
3: खरो विषयमा दरो बहस, नेपाली बहस।
4: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
5: ग्लोबल आइमी बैंक, सबैका लागि बैंक।
6: डिसोम फाइबर नेट।

आदरणीय श्रोता नमस्कार। आजको नेपाली बसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ र डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो डट कम र नेपाली नेटवर्क डट कम मार्फत पनि नेपाली बहस सुन्दै हुनुहुन्छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा बहस र छलफल गर्ने गर्दछौं। यतिखेर फेरि गृहमन्त्रीमा सुदन गुरुङ फर्किएका छन्। पारदर्शी क्लीन चिट विनै गृहमा फर्काइएको छ। सम्पत्तिको स्रोत बारेको प्रश्नमा प्रष्ट जवाफ सार्वजनिक नगरी सुदन गुरुङको गृह मन्त्रालयमा पुनर्बहाली भएको छ। सुदनमाथि प्रश्न कायमै रहेका अवस्थामा छानबिन समितिको प्रतिवेदन नै अध्ययन र सार्वजनिक नगरी पुनर्नियुक्ति गर्नुले छानबिन समितिको औचित्य नरहेको समेत पुष्टि भएको छ। यसले सरकारको मकसद वा नियत समेत उदाङ्गो पारिएको भन्दै आलोचना समेत भइरहेको छ। यदि सुदन गुरुङमाथि लागेका धेरै आरोपहरू 89 तोला सुनदेखि धनकुटामा भएको जग्गा प्रकरणदेखि लिएर चाहिँ स्वयं कारोबारमा रहेको सम्पत्तिदेखि लिएर त्यसको पारदर्शिताका विषयहरूमा निकै ठूलो प्रश्न उठेको थियो, तर ती प्रश्नहरूको बारेमा अच्युत प्रसाद भण्डारी पूर्व न्यायाधीशको नेतृत्वमा समिति गठन गरिएको थियो। उक्त समितिले उक्त जाँचबुझ गरेर अध्ययन अनुसन्धान गरेर यो सिस्टमको खराबी भन्दै उहाँलाई चोख्याउने प्रयत्न गरेको भन्ने खालका विषयहरू पनि यतिखेर आएका छन्। अब सुदन गुरुङले गृहमन्त्रीमा पुनर्बहाली भइसके पछाडि दरबार हत्याकाण्डको फाइल खोल्ने बताएका छन्। नवनियुक्त गृहमन्त्री सुदन गुरुङले पदभार ग्रहणसँगै 4 महत्वपूर्ण निर्णय समेत लिए। उनले दरबार हत्याकाण्डको फाइल खोल्ने, जेन्जी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने र छानबिनमा रहेका फाइल खोल्ने समेत निर्णय गरेका छन्। 2058 सालमा भएको दरबार हत्याकाण्डका विषयमा के भएको हो भन्ने अझै पत्ता लागेको छैन, सो फाइल पुनः खोल्ने निर्णय गरेको गृहमन्त्री गुरुङले बताएका छन्। त्यस्तै जेन्जी आन्दोलनका क्रममा संलग्नहरूमाथि प्रहरीले फौजदारी मुद्दा लगाएकाहरूका मुद्दा समेत फिर्ता लिने उनले बताएका छन्। महावीरको काँधमा नवप्रवर्तन छ। महावीर फोन फेरि मन्त्रालयमा प्रवेश गरेका छन्। नवप्रवर्तन मन्त्रालयको स्थापना र त्यसको पहिलो मन्त्रीका रूपमा महावीर फोनको नियुक्तिलाई सम्बद्ध क्षेत्र एवं समर्थकहरूले दशकौंको माग सम्बोधन भएका रूपमा पनि लिएका छन्। महावीर पुनले मन्त्रालयमा गएर ढिँडो पकाउने, आफै खाना पकाउने, त्यही सुत्ने र त्यही सबै कुराहरू आएर व्यवहार गर्ने भन्ने मात्र हुन्छ, वा चाहिँ नेपालमा अब नवप्रवर्तनको क्षेत्रमा फड्को मारियो, नवप्रवर्तनले उचाइ लियो। हर्क साम्पाङले फेसबुक पेजमा लेखेका थिए, महावीरदाई अब नवप्रवर्तनको क्षेत्रमा ढिँडो खायो, भात पकायो, यति खायो भन्ने कुरा मात्र होइन, मन्त्रालयमा बसेर अब इभी गाडीमा चढ्नुपर्छ, नेपालीहरूले आफ्नै इभी गाडीमा चढ्ने क्षमता तपाईँहरूले राख्नुपर्छ, तपाईँहरूले त्यसको उत्पादन गर्नुपर्दछ। राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशनमा देखिए चाउचाउहरूका कार्टुनमा समेत मतदान भइरहेका दृश्यहरू देखिए। त्यसैले गर्दाखेरि अब डिजिटल प्लेटफर्ममा चाहिँ हामी अगाडि बढ्नुपर्दछ। महावीरदाई तपाईँलाई धेरै ठुलो जिम्मेवारी छ, तपाईँमाथि नवप्रवर्तनको क्षेत्रमा जनताले तपाईँमाथि भरोसा लिएका छन् भनेर हर्क साम्पाङले एउटा स्ट्राटस लेखेका थिए। आदरणीय श्रोता, आज नवप्रवर्तनका नाममा रकम मात्र विनियोजन होइन, अब विज्ञान र प्रविधिका क्षेत्रमा देशले काम गर्नुपर्दछ। महावीर पुनले काम गर्ने क्षमता राख्नुपर्दछ र उनले त्यो काम देखाउनु पर्दछ। आदरणीय श्रोता, हामी आज नेपाली बसमा चर्चा गर्न चाहन्छौँ। प्रधानमन्त्रीपछि विपक्षीको निशानामा अर्थमन्त्री परेका छन्। सीमा विवादबारे अभिव्यक्ति र करका दर हेरफेर भारी बनेको छ। यदि अर्थमन्त्रीको विषयमा जुन प्रश्नहरू उठेका छन्, चिनिया नाकाबाट जुन किसिमले 776 भन्दा बढी बिवाइडी गाडी प्रवेश गरे नेपाल, त्यसका कागजातहरूका बारेमा, करका दर हेरफेरका बारेमा, कर बढ्दैछ भन्ने चुहावट कहाँबाट भयो, कसरी भयो, यसको बारेमा पनि छलफल र बहस हुनुपर्दछ भन्दै विपक्षीहरूले आवाज उठाएका छन्। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ। अर्थमन्त्रीको राजीनामा माग गरिएको छ, संसदमा विरोधको नयाँ शैली पनि छ। प्रधानमन्त्रीको सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्न लागेको भन्दै टिप्पणी गरिएको छ। प्रधानमन्त्रीको अभिव्यक्ति तुरन्त निरूपण गर्न माग गरिएको छ। प्रधानमन्त्रीको भूले सच्याउनु भन्दै सदनमा हर्कको संकल्प प्रस्ताव छ। राष्ट्रिय सभाको बैठक पनि स्थगित गरिएको छ। बजेट पारित गर्नका निम्ति प्रतिनिधि सभाबाट पारित भएर जानुपर्दछ, राष्ट्रिय सभाले पनि त्यसलाई पारित गर्नुपर्दछ र अहिले बजेटको विषयमा छलफल हुन सकिरहेको छैन। प्रधानमन्त्रीको अभिव्यक्तिका कारणले गर्दाखेरि संसद बैठक निरन्तर रूपमा स्थगित भइरहेको छ। आदरणीय श्रोता, आज हामी बहस गर्न चाहन्छौँ, छलफल गर्न चाहन्छौँ। कंग्रेसभित्रको शक्ति संघर्ष थप पेचिलो भन्दैछ। संस्थापनलाई दबाब दिएर इतर पक्षद्वारा विरोध भेलाको तयारी भन्ने विषय आएको छ। नेपाली कंग्रेसभित्रको आन्तरिक विवाद र शक्ति संघर्ष पेचिलो बन्यो।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई चुनौती दिँदै पार्टीभित्र आफ्नै उपस्थिति बलियो बनाउने उद्देश्यका साथ कंग्रेसको संस्थापन इतर पक्षले विराटनगरमा विरत एकता भेलाको तयारी गरेको छ। नेतृत्वलाई दबाव र आफ्ना मागहरू सम्बोधित गराउन कंग्रेसका नै वर्तमान सभापति शेरबहादुर देउवा, डाक्टर शेखर कोइराला, पूर्णबहादुर खड्का पक्षधरले आगामी जेठ 31 गते विराटनगरको होटेल मनास्लुमा ठूलो भेला आयोजना गर्ने भन्ने सुनिएको छ। यस कार्यक्रममा महत्वपूर्ण र आवश्यक सम्पूर्ण तयारीहरू पनि तीव्र पारिएको बताइएको छ, जहाँ चाहिँ शेखर कोइरालाको प्रमुख आतिथ्यता रहनेछ। डाक्टर शशाङ्क कोइराला, कृष्ण प्रसाद सेटौला, विजय कुमार गक्षेदार, मिनेन्द्र रिजाल, एनपी साउद, राजीव कोइराला लगायतका नेताहरूको पनि त्यहाँ उपस्थित हुने भनिएको छ। यो कंग्रेसलाई मिलाउने हो वा कंग्रेसलाई विखण्डनको दिशामा लैजान खोजिएको हो, यसको बारेमा पनि आजको नेपाली बहसमा हामी चर्चा र परिचर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, एकैपटक करिब 10,000 सरकारी कर्मचारीहरू विदा हुँदैछन्। संघमा कर्मचारीको दरबन्दी संख्या 50,768 छ। आर्थिक वर्ष 82-83 अनिवार्य अवकाशमा जाने कर्मचारी 2,211 रहेका छन्। 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधिले अवकाशमा जाने कर्मचारीको संख्या करिब 10,000 रहेको छ र 55 वर्ष उमेर वा 30 वर्ष बढी अवधि तत्काल लागू भए अवकाशमा जाने सचिव पनि 52 रहनेछन्। हटाउने वा अवकाश दिने हो भन्ने सम्मानजनक गोल्डेन ह्यान्ड क्यासको प्याकेज पनि सरकारले दिन सक्नु पर्दछ भन्ने खालका विषयहरू पनि यतिखेर आएका छन्। आजको नेपाली बहसमा यी विषय पनि उठ्नेछन्। छोटो विश्राम लिन्छौँ, विश्रामपछि उपस्थित हुनेछौँ।

0: नेपाल लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रम सम्वत र मसान्त अगाडि खराब वर्गमा वर्गीकृत भएका बकेउता सावारू 1 करोड़सम्मका कर्जा ग्राहकहरूलाई विक्रम सम्वत 2083 साल मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता अवसर प्रदान गरी कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा गर्दछौ। साथै 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्वत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा जानुभई ब्याज छुट गर्दछौ हुनेछ। समय सँगै अघि बढ्दै निफ लिमिटेड नेपालको पहिलो ब्याङ्क
1: तरो बहस नेपाली साथमा प्रीति तयारी चौचौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक डिसोम फाइबरनेट
2: यतिकै हाम्रो बेसमा नेपाली कंग्रेसका नेता रामरी खतिवडा हुनुहुन्छ। खतिवडाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। होइन, अब सदस्यता नवीकरण गर्नुभयो होला होइन, अध्यापति गरिसके सदस्यता नेपाली कङ्ग्रेस भित्रको तपाईँ त एउटा खम्बा हो
3: नेपाली। धेरै साथीहरूले अध्यावधि गरेर ऋण गरेर केन्द्रमा पठाइसकेको छ, त्यसलाई फोन नम्बर एडजस्ट गर्ने कामहरू भइराखेको छ। अहिलेसम्म हिजो मात्रै सुन्ने थिए 4-5 लाख पुगिसक्यो भन्ने, हामी झन्नै 8-9 लाख केन्द्रीय क्रियाशील सदस्यहरू, यसलाई पूर्ण हामीले 14 महाधिवेशनका लागि, नियमित महाधिवेशनका लागि तयार गरेको छैन भने तिनीहरूलाई सबैको रिन्यु ल्यायौँ चाहने जतिको भने पोजिटिभ हुन्छ।
2: अब कतिपयले त अध्यापति गर्नुभएको छैन क्रियाशील सदस्य, त हामीसँगै बसकै क्रममा पनि भन्नुभएको छ धेरै नेताहरूले चाहिँ हामीले अध्यापति गरेका छैनौँ भनेर, यो किन त्यसो आधाले गर्ने आधाले नगर्ने
3: भन्नुहुन्छ भने, यो नेपाली काङ्ग्रेस पार्टी प्रजातन्त्रप्रति आस्था राख्ने सबैको पार्टी बनाएर लिएर जानुपर्ने अहिलेको आवश्यकता हो। केवल मेरो भन्ने कुरा होइन, समग्र मुलुकका लागि यो पार्टी संस्कार र संस्कृति प्रेस स्वतन्त्रता सबैको कमजोर हुँदै जाने अवस्था सिर्जना भएको छ। त्यसैले पहिलो हामी एकताबद्ध बनाएर जानु पर्छ। केवल हुने मात्र होइन, कांग्रेसका सबै एकताबद्ध बनाएर अझ उत्साहजनक गरेर जनता गर्नु पर्छ।
2: अब चाहिँ विराटनगरमा तपाईँ त्यहाँ चाहिँ
3: विराटनगर सबै पार्टी एकताको पक्षमा कोही साथीहरू लाग्नु नराम्रो कुरा होइन, पार्टीलाई अझ दरो
2: पक्षमा भन्दा पनि त्यहाँ त निवर्तमान सभापति शेरबहादुर देउवा, डाक्टर शेखर कोइराला, पूर्णबहादुर खड्का,
3: तपाईँलाई यति अनुरोध
2: गरेँ
3: पार्टीका साथीहरू पार्टी कमजोर होस् भनेर लाग्ने पक्षमा हुनुहुन्न, म तपाईँलाई यति अनुरोध गरेँ। सबैको चाहना नेपाली काङ्ग्रेस पार्टी अझ तर होस्, एकताबद्ध होस्, यहाँ भएका साना मतान्तरहरू समाप्त हुन्, एक आपसमा मिलेर जाने वातावरण बनोस्। काङ्ग्रेस मात्र मिलेर पनि भएन, काङ्ग्रेस मात्र होइन सम्पूर्ण प्रजातन्त्रवादी शक्तिहरू एक ठाउँमा भएर मुलुकमा परेका अप्ठ्यारा अवस्थाको सामना गर्न आवश्यक छ र त्यसका लागि सम्पूर्ण प्रजातन्त्रवादी शक्तिहरू, संविधान मान्ने शक्तिहरू एकताबद्ध हुनुपर्ने अहिलेको आवश्यकता हो। काङ्ग्रेस त छँदैछ, काङ्ग्रेसभित्रका सबै साथीहरूलाई एकताबद्ध भएर लानै पर्दछ भनेर हुँदैन। कोहीसँग पूर्वाग्रह राखेर, कोहीसँग राखेर, कोहीसँग ईर्षा राखेर, कोहीसँग द्वेष राखेर, यो चाहिँ नभइदिएदेखि म यो पदमा पुग्छु, यो नआओस् त्यो आओस् भन्ने हेतुको आधारमा होइन, समग्र कार्यकर्ताहरूको उच्च इज्जत कायम गर्न त्यसको परिणाम इज्जत कायम हुन्छ। सानो पार्टी भवनको सम्मान पनि सानो हुन्छ, दिल पनि सानो हुन्छ। जति ठुलो हुँदै जानुहोस् त्यति तपाईँलाई जनताले गर्ने सम्मान ठुलो हुन्छ। हामीले ठुलो छाती राखेर सबैलाई लिएर जाने बाटो,
2: तपाईँले चाहिँ ठुलो चौडा छाती बनाएर अब संस्थापनलाई सिङ्गो कङ्ग्रेसलाई चाहिँ एक डिक्का बनाउने गरी अगाडि बढिसक्नु भयो होइन खतिवडाजी?
3: हो।
2: अब अहिलेको अवस्थामा नेपाली कङ्ग्रेसभित्रको यो लुछा यहाँनिर स्वार्थबाट यो कसको गल्ती यति लामो समस्या कसित यसले त कमजोर सुन्दै हुनुहुन्छ? अहिलेको अवस्थामा कङ्ग्रेसभित्रको लुछाचुनीको मुख्य कारण के हो? अब यसमा धेरै बहस नगरौँला हामी चाहिँ होइन, यो देशको बारेमा पनि बहस गर्नुपर्ने
3: सिर्जना हुने कुरा के हो भन्नुहुन्छ भने मैले बुझे अनुसार हामी चुनावमा जानु अगाडि एउटा विशेष महाधिवेशन भयो र एउटा नियमित महाधिवेशन पक्षधार साथीहरू थियौँ। अब त्यो अवस्था पारित भइसक्यो, विशेष महाधिवेशन भयो, त्यहाँबाट एउटा कार्य समिति सभापति उपसभापति सम्पूर्ण निर्वाचित भइसक्नु हो, जसलाई अदालतले पनि त्यसलाई मान्यता प्रदान गरेको छ। अब अरू हामीसँग विकल्प छैन, हाम्रो चाहना सबैलाई समेटेर जानुपर्छ। हिजो तो भन्दा बाहिर भएका साथीहरूलाई पनि एकताबद्ध भएर, यसको मतलब भागभन्डाको राजनीति गर्नुपर्छ भन्ने होइन, भागभन्डा भन्दा पनि पार्टीका सबै साथीहरूलाई उचित सम्मान गर्ने वातावरण सिर्जना हुनुपर्दछ। तेरो मेरो भनेर पूर्वाग्रह राख्ने आज पनि यो फलानु पक्षको यो निष्ठानु पक्षको होइन, सबै काङ्ग्रेसलाई एकताबद्ध भएर सबैहरूलाई, मैले त काङ्ग्रेस मात्र पनि भनेको छैन, सबै प्रजातन्त्रप्रति विश्वास राख्ने शक्तिहरू, कानुनी राज्यलाई दह्रो बनाउने शक्तिहरू, तपाईँको मानव अधिकारका विश्वव्यापी मान्यताहरूलाई अझ मजबुत बनाउने शक्तिहरू, अहमता त्याग्ने शक्तिहरू, अहिले संसदीय व्यवस्थालाई दह्रो बनाउने शक्तिहरू, सम्पूर्ण शक्तिहरू एक ठाउँमा भएर देशका चुनौतीहरूलाई सामना गर्न काङ्ग्रेस एकताबद्ध हुनुपर्छ पहिला, त्यसपछि यो शक्तिहरू एकताबद्ध भएपछि सबै समस्या गर्न सक्छौँ।
2: अलि कङ्ग्रेसभित्रको त थियो नै, तर संसद पनि त्यस्तै बल्झियो, संसद पनि बन्धक बनिरहेछ, विपक्षीहरूले चाहिँ नाराबाजी गर्दैछन्, त्यहाँ चाहिँ प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनु पर्यो, करका दर हेरफेर गर्ने अर्थमन्त्रीले राजीनामा दिनु पर्यो भन्ने ढङ्गले पनि विपक्षीहरूले कसिरहेको स्थिति छ, कस्तो लाग्दैछ संसदको दृश्य?
3: अब हेर्नुहोस्, संसद यो सरकारको जननी भनेको पार्लियामेन्ट हो, संसद हो, संसद भनेको जनताका आवाजहरू सरकारमा पुर्याउने र सरकारका कुराहरू जनताका बिचमा लाने पुलको काम गर्ने माध्यम भनेको पार्लियामेन्ट हो र सांसदहरू हुन्। संसदबाट निर्वाचित भएको सरकारले संसदसँग डराउनु पर्ने कुरै छैन। जे हो प्रधानमन्त्रीज्यूले अस्ति जसरी बोल्नुभयो, हुन त प्रधानमन्त्री सिस्टम हो यो, जतिखेर पनि उहाँले हात उठाइरहनु पर्दैन, जुरुक्क उठिरहनु पर्दैन, सभामुख आज म देशका नाउँमा जनताका नाउँमा संसदका नाउँमा सम्बोधन गर्छु भन्ने अधिकार हुन्छ, मन्त्रीहरूलाई पनि हुन्छ, जतिखेर पनि गएर उहाँहरूले आफ्ना कुराहरू त्यहाँ राख्न पाउनुहुन्छ। तर नेपालले भारतको भूमि मिचेको छ भन्ने जुन कुरा आयो, यो अलि संवेदनशील कुरा आयो र राष्ट्रिय हामीले राष्ट्रहित विपरीत काम गरेका छौँ भने जस्तो कुरा आयो, यसलाई संसदभित्रै गएर प्रधान कुन ठुलो कुरा हो, आफैले निर्वाचित गर्ने सांसदहरूलाई गएर त्यहीँभित्र गएर, त्यहाँ त सत्ता पक्ष प्रतिपक्ष सबै छन् नि, त्यहीँ गएर भएको कुरा यो हो, मैले भन्न खोजेको कुरा यो हो, भएको हो भने यो मिचेको छ भन्नु पर्यो, छैन भनेदेखि मेरो मिस्टेक भयो सरी, पार्लियामेन्टभित्रका कुरामा म चाहिँ तपाईँहरूको आशय नेपालको स्व सार्वभौमिक एकता अखण्डतालाई आज पुग्ने गरी पुर्याउने गरी आएको होइन, त्यसैले कुनै अनौठो कुरा होइन, यस्ता कुराहरू पार्लियामेन्टमा हुन्छन्, कतिपय कुराहरू रेकर्डबाट हटाएका पनि छन् प्रधानमन्त्रीले बोलेका कुरालाई। योभन्दा अगाडि 2074 जस्तो लाग्छ, प्रधानमन्त्री केपी ओलीले संसदमा निम्छरो भन्ने शब्द प्रयोग गर्दाखेरि संसदले उहाँलाई बोलाएर त्यो शब्द डिलिट गर्न लागेको छ पार्लियामेन्टबाट, निम्छरो भन्ने शब्द। त्यसैले यस्ता कहिलेकाहीँ केही कुराहरू मिस्टेकली आएका पनि हुन सक्छन्, त्यसमा लजाउनु पर्ने
2: हुनुहुन्न, प्रधानमन्त्री एक्सक्युज माग्ने लाइनमा हुनुहुन्छ, प्रधानमन्त्री चाहिँ जवाब दिने लाइनमा हुनुहुन्न, बरु परराष्ट्र मन्त्रीले त्यसको जवाब दिनुहुन्छ, यदि आवश्यकै पर्यो भने राज्यसभाका सभापतिले जवाब दिन्छु भन्नु।
3: एउटा कुरा, प्रधानमन्त्रीले आएर बोल्ने, परराष्ट्र मन्त्रीले त्यसको प्रतिउत्तर दिने मिल्ला र त्यसैले त संसद साथीहरू एकताबद्ध भएर सबै प्रतिपक्षीहरू लाग्नु भएको छ, ती संसदमा गएर भएको यो हो भन्नलाई कुनै अनौठो के त्यस्तो समस्या छ र? त्यसैले संसदमा कुराहरू उठेका छन्। करमा त बिओआइडीका कुराहरू अहिले देख्नुभयो, 700-800 गाडीहरू अघिल्लो दिन ल्याएर करको दर बढ, यस्ता कुराहरू असाध्यै संवेदनशील कुरा हुन्। यस्ता कुरामा सरकारले जनतासँग स्पष्ट पार्नुपर्दछ, चाहे बिओआइडीको कुरामा होस्, अर्थ मन्त्रालयको कुरा होस्, चाहे तपाईँको प्रधानमन्त्रीले बोलेका कुरा होस्, चाहे अरू कुरामा होस्, यो सरकारले छिटोभन्दा छिटो पार्लियामेन्टमै गएर यस्ता कुराको जवाब दिएर ती पार्लियामेन्ट मेम्बरहरूलाई सन्तुष्ट बनाउने काम सरकारको त्यो गर्नुपर्छ।
2: अनि करका दर हेरफेरमा पनि अर्थमन्त्रीको संलग्नता आशंकाकै हिसाबले हेर्नु भयो यहाँहरूले?
3: कसैलाई थाहा हुँदैन नि यार के हुँदैछ भन्ने कुरा। अघिल्लै दिन चुआउट हो भने त गम्भीर अपराध हो नि, त्यस्तो काम त गर्नु भएन नि। यस्ता काम गरिसकेपछि त राष्ट्र कोही प्रति विश्वास भएन, जे भएको त्यो कुरा तथ्य आउनु पर्यो। भएको हो कि संसद सदस्यहरूले धेरै कुराहरू उठाउनु भएको छ, त्यहाँ कतिपय पहिला एकचोटि तार काटेका कुराहरू पनि आए मुसाले, त्यतिखेर पनि छानबिन आयोगहरू गठन भएका छन्। बेला बेला बजेट आउने बेलामा यस्ता कुराहरू हुन्छन्। अर्थमन्त्रीहरूले सानो चित्त राखेर केही मेरो फाइदाका लागि होइन मुलुकका लागि शपथ ग्रहण गरेको हुन्छ। मन्त्रीहरू प्रधानमन्त्रीले राष्ट्रका लागि, देशका लागि, जनताका लागि, राष्ट्रियताका लागि, राष्ट्रिय अखण्डका लागि म प्रतिबद्ध छु भनेर शपथ ग्रहण गरेको हुन्छ। उहाँहरू त्यो प्रति प्रतिबद्धता हुनु पर्यो, व्यक्तिगत स्वार्थका लागि, व्यक्तिगत आकांक्षाका लागि, व्यक्तिगत मोहका लागि होइन।
2: होइन, सर्वदलीय बैठक पनि निष्कर्ष विहीन नै रह्यो। सर्वदलीय बैठकमा पनि जुन ढङ्गले चाहिँ सहमति जोड्न सक्नुपर्ने
3: राज्यसभाका सभापतिले बोलाउनु भयो त्यो एउटा ठिकै छ। पहिलो पार्टी भएका नाताले सबै पार्टीहरूसँग सामञ्जस्यता कायम गरेर जाउँ, मुलुकका समस्या समाधान गर्न हामी एकताबद्ध भएर जाउँ, मुलुकमा समस्याहरू धेरै छन्, यो सबैको दायित्व हो भनेर कुनै पार्टी अध्यक्ष सभापतिले आयोजना गर्नु एउटा कुरा हो। देशको समस्याको बारेमा, पार्लियामेन्ट भागमा भएका कुराहरूको बारेमा, सरकारले गर्नुपर्ने बारेमा सरकारले नै यसको सर्वदलीय मिटिङ गरेर सबैसँग सल्लाह गरेर जाँदा अझ राम्रो हुन्छ। पार्टीगत रूपमा पनि नराम्रो भनेको छुइनँ मैले, पार्टी पार्टी बिचको सम्बन्ध कायम गर्न बेला बेला यस्ता मिटिङहरू आवश्यकता छन्। पार्टीभित्रको एकता, पार्टीभित्र अझ त्यही यो चाहिँ सद्भावको राजनीति कायम गर्न यसले पनि पोजिटिभ पार्टीहरूमा स्थापना गर्छ, पोजिटिभ वातावरण स्थापना गर्छ। तर सरकारले गर्ने मिटिङ पार्टीले गरेर हुँदैन, र सरकारले दिनुपर्ने उत्तर पार्टीले दिएर हुँदैन।
2: अब अहिलेको अवस्थामा संसदको अवरोध खुल्ने जस्तो देखिँदैन, बजेट पनि पारित गर्नुपर्नेछ, बजेटमा छलफल हुनुपर्नेछ, सभामुखले राम्रो काम गरिरहनु भएको छ, त्यहाँ आफ्नो होइन भूमिका निर्वाह गर्दै हुनुहुन्छ।
3: म तपाईँलाई अनुरोध गरे वर्तमान सभामुख, हामी सँगै काम गऱ्यौँ 2.5 वर्ष पार्लियामेन्टमा, उहाँ आफै तपाईँको केही समय मन्त्री पनि हुनुभयो, श्रम मन्त्री भएर काम गर्नुभयो केही समय, अहिले सभामुख हुनुभएको छ। सभामुख भनेको तटस्थ हो, न पक्ष न विपक्ष, यो तटस्थ र निष्पक्ष हुनुपर्छ। मेरो तेरो होइन, उहाँका आँखाले त्यही भएर सबै सांसदलाई देख्ने गरी उहाँको कुर्सी सबभन्दा माथि राखिएको हुन्छ। उहाँका आँखाले सबै सांसदलाई बराबर देख्नु पर्दछ, यो सत्ता पक्षको यो प्रतिपक्षको भन्दा पनि। यो संसदको सांसद हो, यी मेरो दायित्व भनेको संसद चलाउने हो, संसदीय व्यवस्था डरो बनाउने हो। त्यसै भएर कहिलेकाहीँ कार्यव्यवस्था परामर्श समिति भन्ने हुन्छ, कार्यव्यवस्था परामर्श समितिमा सबै पार्टीका साथीहरू हेर्दै हुन्छन्, त्यहाँ छलफल गरेर आज कसरी जाने भन्ने त्योभन्दा पहिला संसदको मिटिङभन्दा पहिला त्यहाँ मिटिङ गरेर जाने प्रचलन पनि हुन्छ। यसरी सभामुखले सबैलाई समेटेर जानुपर्ने, सभामुख सत्ताको गोटी हुनुहुँदैन, एक पक्ष हुनुहुँदैन, संसद चलाउन सबैको सहयोग चाहिन्छ। अन्तर्राष्ट्रिय संसदको जुन मर्यादा छ, एकजना सांसद पनि उठेर विरोध गरेपछि त्यसमा विरोध जनिन्छ, त्यसैले उहाँले सबैको सहमति लिएर जानुपर्छ। सत्ता पक्षलाई म खुसी बनाउन म यसरी जान्छु भनेर हुँदैन। यत्रो दिन भइसक्यो संसदमा साथीहरू उठिरहनु भएको छ, संसद सदस्यहरू उठिरहनु भएको छ, मान्य सदस्यहरू, कमसेकम सरकारलाई यो बारेमा सरकारको धारणा के हो, छिटोभन्दा छिटो यति दिनभित्र सदनमा आएर जवाब दिनुहोस् भन्न सभामुखलाई के गाह्रो
2: पर्यो? होइन, शोक सन्तप्त परिवारहरूप्रति, मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्यो, जेनजी विद्रोह ताका, होइन त प्रतिपक्षी विपक्षी दलले नै संसद चलाइरहेको दृश्य।
3: तपाईँको फोन अलिक के भइरहेछ, अलिक साउन्ड मिलेको छैन कि त्यहाँ?
2: क्लियर सुन्नु भएको छैन अहिले? सुनिरहेछ,
3: अलिक कम सुनेर।
2: अहिले चाहिँ सब संसदमा त विपक्षी दलले नै संसद चलाएको दृश्य नि देखियो नि त हिजो, होइन?
3: त्यो पनि एउटा कुरा के हो भन्नुहुन्छ भने, संसदभित्र संसदले गर्ने काम सभामुख मार्फतै गर्नु पर्थ्यो, एउटा मिस्टेक हो त्यो। यो चाहिँ जुन मौन धारण गर्ने कुरा हिजो मैले सुने, त्यो पनि सदनमा त्यस्तो चलन अलिक कमै हुन्छ। एउटा सांसदले ल म मौनधारण गर्छु भनेर आफ्ना लागि सरकारले काम गरेन गर्न सक्छ, समग्र संसदलाई नै उठाएर मौनधारण गर्ने कुरा चाहिँ अलिकति संसदीय
2: सभामुखलाई सभामुखलाई पनि अलमलै पर्यो नि त हैन, सभामुखले पनि अब के गरौं जस्तो देखे नि त दृश्य त।
3: अब सभामुखले त्यतिखेर सबै रुलिङ गर्दा भन्न सक्नु पर्थ्यो, अब सभामुख पनि बोल्नुहुन्न, अनुभव छैन, यता सोद्धा उता सोद्धा यसो गर्दा गर्दै समय बितिहाल्यो अनि कराएर के गर्ने। त्यसैले त्योभन्दा पहिला कार्यव्यवस्था समितिको मिटिङ गर्नु पर्यो, छलफल गर्नु पर्यो, कसरी जाने भने प्रस्तुत हुनु पर्यो। अनमेजोरिटी गरेर भएन, जनतालाई त के जस्तो भइसक्यो भने यहाँ त झगडा गरिरहेका छन् दिनै पछि, जनताका कुराहरू केही गरेका छैनन्, यत्र समस्याहरू छन्, महँगी बढिराखेको छ, जनताहरूलाई राहतका कुनै कार्यक्रमहरू आएका छैनन्, यस्तो बेलामा तपाईँको आतंकित भएको छ, उद्योगी व्यवसायहरू आतंकित भएको छन्, जनताहरूमा राहतका कुनै अनुभूति भएको छैन, विकास निर्माण कामहरू भएको छैन, विकास निर्माणमा बजेटहरू छुटिएको छैन, अब यति छिट्टै फेरि फलानले विरोध गरौँ फलानले गरेन भन्ने होइन, कमसेकम मर्निङ सो द डे भने चाहिँ बिहान केही न केही पोजिटिभ कुरा देखिनुपर्ने, केही मान्छेहरूलाई तर्साएर थर्काएर मात्रै त राज्य चल्दैन होला नि त।
2: होइन सुदन गुरुङ फेरि फर्किनु भयो नि त गृहमन्त्रीमा खतिवडाजी,
3: होइन मलाई त्यति जानकारी छ उहाँ फर्किनुभयो, काम राम्रो गर्नुहोस्, शुभकामना छ।
2: अब त दरबार हत्याकाण्डको फाइल पनि खुल्ने भयो क्या, अहिलेसम्म तपाईँहरूले छानबिन गर्न नसके
3: निर्मला हत्याकाण्डको फाइल पनि खोले हुने नि, यस्ता यस्ता इस्युहरूमा जनताका सरकारको इस्युमा दरबार हत्याकाण्डको पनि खोल्नुहोस्, गल्ती गर्ने जोसुकै छ कारवाहीको दायरामा ल्याउनुहोस्। त्यो सँगसँगै चर्चित निर्मला हत्याकाण्ड कहाँ पुग्यो भनेर सोद्धा त्यो चाहिँ नखोल्ले, त्यो खोलिदिएको भए झन् राम्रो हुन्थ्यो नि त।
2: यो देशमा निर्मला हत्याकाण्डको हत्यारा पत्ता लाग्ने कुरा अनि यो के अरे जीवी राई पक्राउ पर्ने कुरा त यो त चरीको दुध जस्तो हुन थाल्यो क्या, अब चाहिँ यो किन हो यस्तो,
3: यो कस्तो संस्कार भयो भने हिजो अहिले सत्ता पक्षमा भएका साथीहरू पार्लियामेन्टमा 2-3 महिनासम्म निलो स्क्याप लाएर नारा लाउँदै किताब पढ्दै पार्लियामेन्टको वेल घेरा बसेर चलेको सही गरेर हिँडेको हामीले देखाएका थियौँ, फेरि अरूलाई पनि त्यस्तै वातावरण सिर्जना गर्ने काम गर्नु भएन नि। सत्तामा हुँदा एउटा, प्रतिपक्षमा हुँदा अर्को व्यवहार गर्नु भएन, हामीले सत्ता र प्रतिपक्षमा हुँदा जनताले के थाहा पाउनु भन्दा यिनीहरूको व्यवहार चाहिँ सही रहेछ है, सत्तामा हुँदा गरेको व्यवहार प्रतिपक्षमा पनि त्यस्तै पाइयो, प्रतिपक्ष हुँदा गरेको व्यवहार सत्ता पक्षमा पनि त्यस्तै पाइयो, खास जनताका लागि यिनीहरूले काम गरेका रहेछन् भन्ने वातावरण सिर्जना भयो भने त्यसले अझ पोजिटिभ मेसेज दिन्छ।
2: होइन यो अर्बौँ खर्बौँको घोटालामा मुछिएका व्यक्तिहरू चाहिँ तत्कालैका व्यक्तिहरू पक्राउ पर्दैनन्, निर्मला काण्डका व्यक्तिहरू पक्राउ पर्दैनन्, यो ट्विस्ट ल्याउन र जनतालाई चाहिँ भ्रममा पार्नका निम्ति ठुला ठुला फाइल होइन, स्वाभाविक रूपमा दरबार हत्याकाण्डदेखि मदन भण्डारी हत्याकाण्ड पनि छानबिन हुन्छ होइन, तर चाहिँ किन गरिन्छ
3: मुलुक संविधान अनुसार चल्नुपर्छ, कानुन अनुसार चल्नुपर्छ, व्यक्तिगत लहरमा चलेर हुँदैन। हामीले यत्रो ठुलो कानुन निर्माण के का लागि गरेका हौ, आफूलाई जे मन लाग्यो त्यसैका लागि होइन, मुलुक चलाउनका लागि हो, त्यसैले मुलुक चाहिँ कानुन अनुसार चल्नुपर्छ, संविधान अनुसार चल्नुपर्छ, व्यक्तिगत लहरमा चढ्नु हुँदैन। कानुन भन्दा बाहिर गएर म सबै गर्छु भन्नु भने पोजे फेरि पनि भने त्यसको सकारात्मक सन्देश जाँदैन।
2: अहिले यो दरबार हत्याकाण्डको फाइल खोल्छु भन्ने भित्र चाहिँ कतै गृहमन्त्रीको नियत माथि र गृहमन्त्रीले दिन खोजेको ट्विस्ट माथि शङ्का गर्ने के बाटाहरू छन्?
3: अब यो धेरै पछि फेरि यो इस्यु किन ल्याइयो थाहा छैन, अब उहाँहरूलाई के लागेको छ भने यस्ता ठुला रहस्यमय घटनाहरूका बारेमा, धेरै ठाउँमा भएका घटनाहरूको बारेमा पब्लिकलाई जानकारी सत्य तथ्य कुरा आयो भने असाध्यै राम्रो हो।
2: मलाई लाग्छ तत्कालीन गृहमन्त्री त्यो ताका अहिलेको वर्तमान राष्ट्रपति नै हुनुहुन्थ्यो होइन, रामचन्द्र पौडेलजी
3: गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो होइन, रामचन्द्र पौडेललाई कारवाही गर्नका लागि गरिएको हो भने त्यो अर्को कुरा हो, तर सत्य तथ्य जानकारी जनताका बिचमा ल्याउनका लागि प्रयास हो भने यस्ता विभिन्न चरणमा भएका घटनाहरूको बारेमा उहाँहरूले सबै खालका मैले भन्न सानो निर्मला हत्याकाण्डदेखि अरू काण्डका सबैतिर लागे भइहाल्यो नि, जनताको ध्यान एकातिर छ अर्कोतिर आकर्षित गर्ने होइन, अहिले एकातिर सुशासनका कुराहरू आएका छन्, एकातिर प्रतिशोधको राजनीति जस्तो देखिने गरी वातावरण सिर्जना नहोस्, हामी चाहन्छौँ मुलुकमा अहिले शासन गर्ने शक्ति दुई तिहाई नजिकमा पुगेर शासन गरिरहेछ, काम गर्ने थुप्रो समय छ, हतारिएर अतालिएर त्यसपछिबाट त्रासको वातावरण सिर्जना गरेर मुलुक शान्ति सुरक्षा कायम गर्नका लागि सबैलाई समानता छ, यहाँ गडबड केही छैन, हामी कानुनी राज्यमा छौँ, अप्ठ्यारो केही छैन, गलत गरे कारवाही हुन्छ, सही

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, CT स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056-525-012, 056-525-013।
3: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
4: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
5: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
7: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
10: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
11: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: दमौली FM 94.2, समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले
2: होइन के को गन्थन हो सानी
1: केही होइन आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ हजुर भने कुरै बुझ्नुहुन्न
2: सुनको गहना होइन यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि
1: हेर्नुहोस् बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ
2: कहाँ छ बाराई सुनचाँदी पसल
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ
2: प्रोप्राइटर संजय हेकतराज बाराही ज्वेलर सुनचाँदी पसल न्यू रोड कालिका मार्ग चोक दमौली तनहु
1: सम्पर्क 9842641633 9717150809 9464603350

सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563 63 363, 98563 60 917 र 98560 60 867।
6: दमौलिया FM 94.2 समुदायको आवाज।

0: बाहुली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42
7: गरेको छैन नि म्याडम।
8: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
8: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
14: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
15: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
16: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: दमौली एफएम 94.2 समुदायको आवाज।

0: 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
1: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 98058007000,
3: 98460043044।
4: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
5: बाफ्रे,
4: अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
4: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
10: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
1: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
10: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
11: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
10: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
12: Thank you.
5: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
12: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
5: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
12: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
5: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
12: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
5: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
12: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98560 63444, 98560 60656।

0: FM 94.2 समुदायको आवाज
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याज 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्
3: 9827848448, 9846554495 र 9846011818।
4: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
7: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 कोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
11: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
10: अनि त्यो कहाँ पाइन्छ त?
11: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
12: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
13: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
12: व्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
13: फर्निचर उद्योग
12: व्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
11: 9560343।
14: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास चार दमौली तनहुँ। फोन नम्बर 98563 63 98563 69 17 र 98563 68 67।
1: सूचना।
15: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
1: हाम्रा सेवाहरू
15: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
15: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।
16: मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
17: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
16: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 98 560 25 380, 98 14 18 52 18 र 98 065 15 332।

0: FM 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबुल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 565 025।
3: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
4: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
3: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अंकल, अंकल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
7: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
9: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
12: हाम्रा विशेषताहरू:
13: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
12: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
11: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
12: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
11: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
12: उचित छात्रवृत्तिको व्यवस्था,
13: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
12: स्वस्थ चमेना गृहको व्यवस्था,
13: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
12: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, व्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङरोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98560273119।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295017013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
4: सूचना।
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
4: हाम्रा सेवाहरू
1: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
6: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
7: हो र, होइन होला त्यस्तो त।
8: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
7: केही भएन मिस,
8: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: हुन्छ।
9: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9111751760।

0: भाग मेरो डल्ली।
1: साइकलमा पेट्रोल सिद्धियो, अब डल्ली र म सरल।

0: मेरो घर किन आएको?
1: तपाईँको छोरीलाई भेट्न।
0: के रे मेरी छोरीलाई लिन आएको रे? तँलाई गुन्डा, तँलाई लफङ्गा, मेरी

0: ओ के भयो छोरा जस्तो ओ नानी
1: हजुर
0: के गोठा गरङ दुगु है खै बिरालो को रहेछ यो बिरालोले पनि रातभरि सुत्नै नदिने भयो नानी
1: हजुर
0: राम्रोसित सुत ल मेरो दिन पनि

0: हाम्री छोरीले हजुरले असाध्यै मन पराइछ,
1: हजुर बिना ऊ बाँच्नै नसक्ने भाइ, त्यही भएर भगवान्लाई साची राखेर
0: हाम्री सोझी छोरी हजुरलाई सुम्पिया छौँ। अब राम्रोसित पालिदिनु होला।
2: 500 बा तपाईँको छोरालाई मैले मारेँ नि, मलाई पाल्छ
0: ल जाऊ न।
3: दमौली एफएम 94.2 समुदायको आवाज।
4: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
5: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
4: ए हो, म त त्यतैतिर लागे कान्छा।
5: हुन्छ हुन्छ दाई।
6: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
7: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
8: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
9: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
10: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
11: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
10: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
12: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
15: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
16: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
15: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
17: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
18: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
17: हो र, कति खोजे, पदम चोकमा पो रहेछ त।
18: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
17: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट प्यान्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
18: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 98410-0061, 98063-73344।
19: फुलको आँखामा फुलै संसार काडा।
20: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
4: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
20: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
4: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
20: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 98445694436, 98065414437।
4: व्यास 3 प्रशासन चोक, दमौली।
3: दमौली FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदाय को आवाज।
1: आइनो सन्देश के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिराछौ?
2: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
1: यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरे दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
3: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
4: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
3: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
4: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
3: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्यारे?
4: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
3: ए हो र बाबु?
4: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
3: ए
4: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
3: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार, विज्ञापन।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9858000700,
1: 9460404

होली एफएम 94.2 समुदाय को आवाज़।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: तनहु जिला के प्रतिष्ठित दमौली कलेज में कक्षा 11 में भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरू द्वारा नेपाली र अंग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
2: भ्यालु एजुकेशनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
2: उचित छात्रवृत्तिको व्यवस्था।
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
2: स्वस्थ चमेना गृहको व्यवस्था।
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62-803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
4: किन आँखा मिचेको मिचे गरेको?
5: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
4: धेरै समय मोबाइल चलाइसिक्या
5: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
4: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
5: ए, त्यसो भए जोगिन के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नुपर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
5: बुझेँ।
4: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
6: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ, राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 98 41 12 07 40।

0: FM 94.2 समुदायको आवाज
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदैछ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याज 3 दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848848 9846554595 र 9460111818
4: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
5: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी
4: हो र कति खोजे पदम चोकमा पो रहेछ त
5: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
4: विवाह व्रतबन्ध पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास 2 पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 9840001 9066373444
6: नमस्कार स्वयंसेविका दिदी
7: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
7: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफुल सागसब्जी अन्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
7: हो त
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी
7: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: तपाईँलाई थाहा छ तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल कोट पाइन्ट नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 9843338290 9811751760
11: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ

0: तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658 63 715 र 98 41 12 07 40।
2: दमौली FM 94.2 समुदायको आवाज।

खै कसरी तिमीलाई यति धेरै माया गर्न पुगे सानो आज भोलि त खै किन हो मलाई जे जस्तो भए पनि तिमीलाई सधैँ सुख र जीवनभरि राम्रो भइरहे हुन्थ्यो जस्तो लाग्छ सानो म तिमीलाई पाउन कुन सजाय भोग्नु पर्छ त्यो तयार छु तर मलाई तिमी चाहिन्छ केवल तिमी चाहिन्छ विकास सोनी र विष्णु प्रसाद घिमिरेको पहिलो प्रस्तुति भित्रभित्रै दिल लैजानेहरू सुर अमित बाबु रोकाई र पूर्णकला बिसी लय भद्र नकाल र भूपेन्द्र बिएम क्यानभास शब्द विकास सोनी र विष्णु प्रसाद घिमिरे बजारमा सर्वत्र उपलब्ध छ।

0: FM 94.2 समुदायको आवाज।
1: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
1: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98058007000,
4: 98460403044।
5: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
5: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
6: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, यो जन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
8: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 98560

0: हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563644, 98563606.
2: दमौली FM 94.2 समुदायको आवाज।

0: बोली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
5: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ। बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सूचना सूचना सूचना।
9: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
8: हाम्रा सेवाहरू
9: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
8: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
9: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
8: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: समुदायको आवाज
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना नसा पेट मुटु हाड जोर्नी छाला दाँत तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू
2: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: MRI, CT स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056-525-012 056-525-013।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
10: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केलहार सत्यनाश पारो।
9: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
10: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
9: नमिलेको दाँतहरू मिलाउने,
10: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
9: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98460-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
11: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
12: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
11: 98-58-00-700,
12: 98-460-40-344।
13: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम।
0: विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
13: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
0: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
13: विशेष छुट र अफरहरू, शून्य ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तोई न्यू रोड, दमौली, तनहुँ। फोन नम्बर 9856604424, 9860102।
0: प्रोप्राइटर अर्जुन अधिकारी, सागर दास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
14: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
15: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
16: दाजु भाइको के को गफ गफ हुँदैछ?
14: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
16: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
14: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
16: यो त हाम्रै दमौली बजारको ब्यास दुई सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास दुई सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846739।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694036, 9805414437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले
2: होइन के को गन्थन हो सानी
1: केही होइन आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ हजुर भने कुरै बुझ्नुहुन्न
2: सुनको गहना होइन यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि
1: हेर्नुहोस् बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ
2: कहाँ छ बाराई सुनचाँदी पसल
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ
2: प्रोप्राइटर संजय हेकतराज बाराही ज्वेलर सुनचाँदी पसल न्यू रोड कालिका मार्ग चोक दमौली तनहु
1: सम्पर्क 9842641633 9817150898 9864603385
3: बिस्तारै चलाउनुस् न दाई हतार गरेर कता पुग्नु छ र
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि
3: ट्राफिक नियमको पालना गरौँ सुरक्षित यात्रा सुनिश्चित गरौँ
4: तीव्र गतिमा सवारी नचलाऊ हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ मादक पदार्थ सेवन गरी सवारी नचलाऊ तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
5: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
6: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
6: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
5: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
6: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
5: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
7: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई
7: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउनै भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ
6: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू
7: बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
6: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
5: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो
8: अब यसो गरौँ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौँ शङ्का लागे उजुरी गरौँ भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौँ
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: सरकारले भूकम्पको घर गराउन पैसा त दियो 4 कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
12: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
11: अनि त्यो कहाँ पाइन्छ त
12: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
13: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग मोबाइल 9846614438
14: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
13: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
14: फर्निचर उद्योग
13: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल मोबाइल नम्बर 9816464

0: 63 83
1: 98 65 43 234.
0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न? आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 98 560 25 380, 98 14 18 52 18 र 98 065 15 332।
3: दमौलिया FM 94.2 समुदायको आ

0: बाहुली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आहा, कस्तो राम्रो रङरोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
6: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
7: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
7: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
6: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
8: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
9: हाम्रा विशेषताहरू:
10: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
9: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
8: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
9: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
8: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
9: उचित छात्रवृत्तिको व्यवस्था।
10: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
9: स्वस्थ चमेना गृहको व्यवस्था।
10: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
9: सम्पर्क नम्बर 0565464595, मोबाइल नम्बर 98460-62803। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
6: आउनु
3: आउनुहोस्। गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
11: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
11: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
11: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
12: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295173। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
13: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ, सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 5760।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा खबर सहयात्री समीसा महतेको नमस्कार। बिहान 11 बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझै शुरू हुन सकेन। विपक्षी दलहरू छलफलमा आर्थिक विधेयकका पाना गायब पारिएको आरोपमा अर्थमन्त्री वाग्लेको खण्डन। वित्तीय अपराधमा संलग्न समूहले घेराबन्दी गरेको दावी। नेकपा एमालेबाट निर्वाचित 8 वटाको पद स्वतः रिक्त। कंग्रेसको अनुधान प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै रासोपा बागमती प्रदेशको नेतृत्वका लागि 4 जनाको दावी। दैलेखको अधिवेशनमा मतगणना विवाद पछि पार्टी कार्यालय। किसान सूचीकरण प्रणालीमा 25 लाख कृषक आबद्ध। परिचय पत्रका आधारमा मात्रै सरकारी अनुदान दिने। सुन चाँदीको मूल्यमा ठूलो गिरावट। सुन एकै दिन तोलामा 10,100 रूपियाँले घट्यो। अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण। 11 बालबालिका सहित 13 जनाको मृत्यु। पश्चिम एसियामा सैन्य तनाव सुलियो। हेलिकप्टर खसालिएको बदलामा इरानी टापुमा अमेरिकाको प्रतिशोधात्मक हमला। र नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनौट हुन असफल। थाइल्याण्डसँग एसियन गेम्सका लागि गुरुङ सहित 8 छनौट।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको प्रतिनिधि सभा बिहान 11 बजेका लागि बोलाइएको संघीय संसद प्रतिनिधिको बैठक अझै सुरु हुन सकेको छैन। प्रधानमन्त्री बालहाले सिम सम्बन्धमा दिएको करका दर हेरफेरको विषय दलहरूले अवरूद्ध गर्दै आएको आजको बैठक बस्न भएको हो। प्रतिनिधि दलहरूले प्रधानमन्त्री शाह आफै रुष्टमा उभि माफी माग्नुपर्ने आज रणनीति बनाउन

0: विपक्षी दलका नेता सदरबार स्थित नेकपा एमाले नेपाल पार्टी र राष्ट्रिय प्रजा पार्टीका प्रमुख नेता तथा सहभागिता रहेको छ। आजको बैठकमा आगामी आर्थिक वर्ष 2000 बजेटमाथि सामान्य छलफल कार्यसूची गरिएको छ, तर दलहरूबीच सहमति जुट्न नसक्दा जेठ 15 गते प्रस्तुत गरिएको बजेटमाथि अझै छलफल शुरू हुन सकेको छैन, जसका कारण निर्धारित संसदीय क्यालेण्डर नै प्रभावित हुने जोखिम बढ़ेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भन्सार दर हेरफेर गरिएको र दस्तावेजबाट 16 पाना गायब पारिएको भने आएका समाचारहरू भ्रामक र अतिरञ्जित रहेको दावी गर्नुभएको छ। आज प्रतिनिधि सभाको संसदीय समिति बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले नै भन्सार दरमा कुनै नीतिगत चलखेल नभएको र प्राविधिक कारणले उत्पन्न विषयलाई अनावश्यक विवाद बनाइएको बताउनु भएको छ। प्रतिवेदनबाट 16 पाना गायब भएको भन्ने आरोपका सम्बन्धमा स्पष्ट पार्दै उहाँले माइक्रोसफ्ट वर्डमा कोलमको सारा पानाको संख्या जानकारी गराउनुभयो। क्यारियरको भन्सार दरमा मात्रै सामान्य परिवर्तन गरिएको र अन्य विषयमा भाषागत स्पष्टताका लागि मात्रको उहाँको भनाइ छ। वित्तीय अपराधमा संलग्न र तीनकै समूहबाट पालित पोषित व्यक्तिहरूले प्रधान र आफूमाथि नियोजित रूपमा आक्रमण र घेराबन्दी भएको आरोप लगाउनु भएको छ। नेपाल एमालेका तर्फबाट निर्वाचित विभिन्न स्थानीय तहका 8 वडाध्यक्षको पद स्वतः रिक्त भएको छ। 2079 सालको यसमा एमालेबाट निर्वाचित भएका 3 जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको भने पार्टीको केन्द्रीय सचिवालयले निर्णय गरेर जानकारी गराए अनुसार उनीहरूको पद स्वतः रिक्त भएको सूचना निर्वाचन आयोग प्रकाशन गरेको हो। आयोगमा मोलुङ गाउँपालिका वडा नम्बर कमल बहादुर बानिया र वडा नम्बर 6 पालिका वडा नम्बर 7 सुरेश थापा रहनु भएको छ। त्यस्तै पाल्पाको माथागढ़ी गाउँपालिका वडा नम्बर 1 राजकुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका वडा नम्बर 7 होमप्रसाद बजगाई, मोरङको लेटाङ नगरपालिका वडा नम्बर 4 रामकुमार श्रेष्ठ र रंगेली नगरपालिका 1 महेश कुमार हुनुहुन्छ। यसै गरी दाङको घोरा महानगरपालिका 4 वडा पनि रिक्त भएको निर्वाचन आयोगले जनाएको छ। नेपाली कंग्रेसको केन्द्रसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक आज बस्दैछ। विशेष कारणवश बैठकको पूर्व निर्धारित समय परिवर्तन गरी आज दिउँसो 1 लागि सारिएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण पारिदिनु भएको छ। बजे बस्ने तय भयो। आजको बैठक संयोजकहरूले धारणा पत्र प्रस्तुत गर्न प्रस्ताव समितिको जिम्मेवारी निर्णय गर्ने लगायतका कार्यसूची रहे। यसै गरी नेपाली कंग्रेस रामहरि खतेउडाले बजेट गरिएको विषयलाई लिएर अर्थमन्त्री डाक्टर सुकाल राजीनामा दिनुपर्ने गर्नुभएको छ। को कार्यक्रम नेपाल गर्दै नेता खतेउडा जनताको आवाज पुर्याउने थलो भएकाले यसलाई सत्ता पक्षको इरामा मात्र चलाउन नहुने र प्रतिपक्ष उठाएका सवालमा सरकारले त्र गरेको आरोप लगाउँदै नेता खतेउडाले सरकार साँच्चै गम्भीर छ भने निर्मला पन्त र दरबार हत्याकाण्ड जस्ता पुराना काण्डहरूको फाइल खोलेर दोषीलाई कार्यवाही गर्न चुनौती समेत दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा बागमती प्रदेशको प्रथम अधिवेशनमा नेतृत्वका लागि 4 दावी गरेका छन्। हेटौडामा जारी अधिवेशनमा सभापति पदका लागि प्रतिनिधि सभा सदस्य एवं निवर्तमान प्रदेश सभापति डाक्टर अच्युत्यम लामिछाने, हरि बहादुर खत्री, कृष्णमान श्रेष्ठ र उत्सव अर्यालले उम्मेद्वारी दर्ता गराउनु भएको हो। उम्मेद्वारहरूको अन्तिम नामावली टुङ्ग्याउन समय लागेका कारण मतदान प्रक्रिया केही लम्बिएको निर्वाचन समिति संयोजक सुमित्रा पण्डितले जानकारी दिनुभएको छ। यता रासपा दैलेखको प्रथम जिल्ला अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनको मतगणनालाई लिएर विवाद उत्पन्न भएको छ। मत परिणाममा गडबड देखिएको भन्दै असन्तुष्ट पक्षले पार्टी कार्यालयमा तालाबन्दी गरेर निर्वाचन प्रक्रियाको निष्पक्ष छानबिन गर्न माग गरेको छ। सरकारले अध्यादेश मार्फत विभिन्न निकायका पदाधिकारीहरूलाई पद बढाउने गरेको निर्णय विरूद्ध दायर भएको रिट आज सर्वोच्च अदालत छ। कानूनले तोकेको चार वर्षीय अवधि नपुगी अध्यादेश मार्फत पदमुक्त गरिएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीका सदस्य सचिव महेश भट्टराई र सत्य निरूपण तथा मेलमिलाप आयोगकी सदस्य कुमारी कौशल्या ओझाले दायर गरेको रिटमा आज सुनवाई हुन लागेको हो। यो मुद्दाको गम्भीरतालाई ध्यानमा राख्दै संवैधानिक इजलासलाई सहयोग गर्ने नेपाल बार र सर्वोच्च बार एसोसिएशनबाट आर्चना वरिष्ठ कानूनविदहरूलाई एमिकसकी तटबहसकर्ताका रूपमा छ। प्रधान मनोज कुमार शर्मा पाँच सदस्य इजलासले यस विषय सुनवाई गर्ने रहेको छ। अझै पनि बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोल्नु पर्ने। बाबासँग ब्याङ्क गयो, मैसँगै हुर्किँदै गयो। बचत पनि थरी सधैँ किन एक र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि? छैन त।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। उदयपुर को लिम्सोमबुङ गाई 1-3 को सीमाना में पेते ढुंगा खहरी खोला में एक दुर्घटना घटना हुँदा मृत्यु हुनेमा स्थानीय बलुट भएको ट्र्याक्टर ब्रेक फेल सडकबाट अन्धा खोलामा पल्टिए खरि जनाएको छ तथा मानव स्रोत विकहरूको नितान्त व्यक्ति वा उपलब्ध नगराउन विद्यालयहरू छ। केन्द्रले परिपत्र जारी गर्दै विद्यार्थीको नाम, थर, जन्ममिति, इमेल जस्ता विवरणहरू अभिभावकको स्वीकृति बिना कसैलाई पनि नदिन निर्देशन दिएको हो। विद्यालयहरूबाट विद्यार्थीका यस्ता विवरणहरू शैक्षिक परामर्शदात्री, ट्युसन सेन्टर वा व्यापारिक कम्पनीहरूलाई उपलब्ध गराउने गरिएको र त्यस विद्यार्थीहरूलाई अनावश्यक मानसिक दबाव परेको भन्दै केन्द्रमा सहारो प्राप्त भएको केन्द्रले यत्रको पूर्ण कार्यान्वयन तथा समन्वित गरेको छ। तथा पर्यावरण किसान सूचीकरण प्रणालीमा आबद्ध भएका छन् किसानहरूको जमिनको विवरण र खेतीमा

0: वन तथा पर्यावरण किसान सूचीकरण प्रणालीमा आबद्ध भएका छन्। किसानहरूको जमिनको विवरण र खेती विद्युतीय प्रणाली मार्फत सूची कृषि रासायनिक मल अनि सेवा सुविधाहरू वितरण गर्ने जनाइएको छ। केन्द्रले सम्पूर्ण किसानहरूलाई यस प्रणालीमा आफ्नो नाम दर्ता गराउन आह्वान समेत गरेको छ। नेपाली बजारमा आज सुन चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य प्रति तोला 10,100 रूपियाँ र चाँदीको मूल्य प्रति तोला 185 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार हिजो मंगलबार प्रति तोला 3,01,900 रूपियाँमा कारोबार भएको सुनको मूल्य आज 2,91,800 रूपियाँ कायम भएको छ। यसै गरी चाँदीको मूल्यमा परिखिएको छ 4,900 रूपियाँमा कारोबार भएको चाँदी आज घटनामा झरेको महासंघले जनाएको छ। विराटनगर विमानस्थल भित्र सञ्चालित होटल तथा क्याफेहरूले यात्री मूल्य असुलेर ठगी गरेपछि स्थानीय प्रशासन प्रमुख जिल्ला अधिकारी रोजराज कोइराला आकस्मिक अनुगमनका क्रममा चारवटा होटल र क्याफेलाई जनाइ 3,00,000 रूपियाँका दरले तत्कालै जरिवाना गरिएको हो। विमानस्थलमा खाजा र पेय पदार्थको मनपरी मूल्य लिने गरेको जनगुनासो बढेपछि अनुगमनमा पुगेको उपभोक्ता हित संरक्षण मञ्चको संयुक्त यात्रुको बाध्यताको फाइदा उठाउँदै मूल्य दोब्बर भन्दा बढी लिने गरेको भेटेर अनुकूल होटल रहेका छन्।
1: ब्याङ्कले ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमी खराब भएका बकेउता सावाहरू अपराधहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र
2: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. Juega ya. Juega
1: हुन अनुरोध गर्दछौं। साथै विक्रम 80 साल वैशाख 1 निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: हो अब विदेश
1: नेपाल को खातामा वाप तार भन्दा बढी आय मार्फत
0: आफ्नो हातमा पुर्याउँ गरौं
1: पछि देखि सारा विश्वास
2: गरौं।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। पाकिस्तानी सेनाले अफगानिस्तानको हवाई क्षेत्रको उल्लंघन गर्दै सीमा क्षेत्र नजिकैका विभिन्न प्रान्तहरूमा तीव्र हवाई आक्रमण गरेको छ। अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदका अनुसार मध्यरातमा कुनार खुसपंक्तिका प्रान्तका सर्वसाधारणका घरहरूमा निशाना बनाएर सो बमबारी गरिएको हो। हमलामा परि 11 जना बालबालिका, 1 महिला र 1 वृद्धको ज्यान गएको छ भने अन्य 14 महिला र बालबालिका घाइते भएका छन्। तालिबान सरकारले यस हवाई हमलालाई मानवीय अपराध भन्दै कड़ा निन्दा गरेको छ। यता पश्चिम एसियामा अमेरिका र इरानबीचको सैन्य तनाव चरम सीमामा पुगेको विदेशको अर्को खबर छ। इरानले विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुज नजिक अमेरिकी सेनाको एउटा अत्याधुनिक अपाच हेलिकप्टर खसालेपछि तनाव चुलिएको हो। हेलिकप्टर खसालिएको बदलामा अमेरिकी सेनाले इरानको केसम टापुलाई निशाना बनाएर प्रतिशोधात्मक आक्रमण गरेको छ। अब खेलकुद। नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनौट हुन असफल भएको छ। मलेसियामा जारी एसिसी महिला प्रिमियर कपको क्वार्टर फाइनलमा थाइल्याण्डसँग 56 रनले पराजित भएसँगै नेपालको एसिया कप यात्रा टुंगिएको हो। आज बिहान भएको खेलमा थाइल्याण्डले प्रस्तुत गरेको 131 रनको लक्ष्य पछ्याएको नेपालले 20 ओभरमा 7 विकेट गुमाएर 74 रन मात्र बनाउन सक्यो। नेपालका लागि रूबिना छेत्रीले सर्वाधिक अभिजित 20 रन बनाइन् भने सोनी पाखरिनले 15, सीताराणा मगरले 12 र सम्झना खड्काले 11 रन जोडे। अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् र 19औं एसियन गेम्सकी इतिहास पदक विजेता एकजना कराते खेलाडी एसियन गेम्सका लागि नेपाल कराते आयोजना गरेको विशेषबाट जापानसी नागोयामा आगामी सेप्टेम्बरदेखि सम्म हुने एसियाली खेलकुदका लागि खेलाड़ीहरूको अन्तिम टुंगो लगाइएको हो। जादा जादै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। बिहान 11 बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझै शुरू हुन सकेन। विपक्षी दलहरू छलफलमा। आर्थिक विधेयकका पाना गायब पारिएको आरोपमा अर्थमन्त्री वाग्लेको खण्डन। वित्तीय अपराधमा संलग्न समूहले घेराबन्दी गरेको दावी। नेकपा एमालेबाट निर्वाचित 8 वटा अध्यक्षको पद स्वत रिक्त। कंग्रेसको अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको बैठक बस्छ। राजेश नेतृत्वका लागि 4 दैलेखको जिल्ला आसनमा मतगणना फसेको भन्दा बढी देखिएपछि पार्टी कार्यालयमा तालाबन्दी। किसान सूचीकरण प्रणाली मात्रै सरकारी अनुदान। सुनचाँदीको मूल्यमा ठूलो गिरावट। सुन एकै दिन तोलामा 10,100 रूपियाँले घट्यो। अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण। 11 बालबालिका सहित 13 जनाको मृत्यु। पश्चिम एसियामा सैन्य तनाव चोलियो। हेलिकप्टर खसालिएको बदलामा इरानी टापुमा अमेरिकाको प्रतिशोधात्मक हमला। र नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनौट हुन असफल। थाइल्याण्डसँग 56 रनले पराजित। 20औं एसियन गेम्सका लागि एरिका गुरूङ सहित 8 कराते खेलाडी छनौट। औस्तै यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँट्यो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपराइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

नाश, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सामाजिक सञ्जालजी छ्यानली झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट न युआरएल चेक लना आछ्याबा घटना तल आपिबै लागि समय समयरी आफैन पासपोर्ट फेरदिल परेम तारी शङ्ख लैदी भिसा बैङ्गरी याइमरी तुरन्त खबर लना
3: सतर्क तन ठगे तब त क्या जोगिना
4: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
6: सूचना सूचना सूचना
7: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
6: हाम्रा सेवाहरू
7: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
6: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
7: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
6: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49

0: EFM 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू,
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
4: पार्क।

0: एजुकेशन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, व्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास्तिन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान, व्यवस्थापन, मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856363, 9856607 र 9856608।
6: दमौली FM 94.2 समुदायको

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
3: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
4: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
4: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 9828280 9815104549।
3: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
3: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
5: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 9841120740।
0: दमौली एफएम 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 565 025।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाउँ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 7 80।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0565 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, भ्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98 058 00 700,
4: 98 460 40 304।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
2: उचित छात्रवृत्तिको व्यवस्था।
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
2: स्वस्थ चमेना गृहको व्यवस्था।
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965-564-495, मोबाइल नम्बर 98460-62803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल,

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554495 र 9846011818।
3: सामाजिक सञ्जालजी छ्यानली जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछेवा घटना तल आफिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो
4: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
5: हैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
6: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
5: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
6: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
5: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
7: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
8: कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
9: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
8: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
9: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
8: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654436, 9805141437।
9: ब्यास 3 प्रशासन चोक, दमौली।
10: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउन त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465 43780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरी

0: मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
0: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164863 98 5 60 43 34 234।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98563363, 98560917 र 98560867867।
5: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू:
2: सत्यवती, निर्मल, बालमन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान: ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
6: दमौली FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनु होला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
1: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63 444, 9560 60 656।

0: 국민의 한 잔! 하나, 국민의 한 잔!
1: 오호, 스와미지, 프롬 마리에! 스와미지, 이제 잘 알고 뜻을 나온 마구?
2: 예. 무지무지.

0: छोरो पाएनी छोरो पाएनी यी भित्रै पा कोही नपाएर भिखारीको अनुहार पनि जबरजीसित लग गरी हिँडि त अब
1: पठाइदिनु
0: त्यसको माथि भूकम्प आयो क्या भिडियो भन्छु त

0: के जसले अङ्ग्रेजी जानेर छ भनेपछि त मेरो छोरीलाई रुखमुनि लगाएर पनि पाल्छ हो घाँस। तर यो भातीले मेरो छोरीलाई माया गर्छ भने के प्रमाण? उल्टी उल्टी आयो भने पनि त उल्टी काम गर्नु पर्यो नि यो भगवान् के त्यो मेरो हिजो पाएमा तिमीमा मिसाउ बाबु
1: दमोली एफएम 94.2 समुदायको आवाज।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
4: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
5: हो भन्या, ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
4: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
5: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
6: समिच्यो चौदा क्यामे बौदे लोटरी पर्दिरो बैंगैने विवरण पि बिषय मुइ खातरि खै हाम्रो
7: खै खै बौ कोइ लोटरी भर्दिलुवा
8: आङी समिच्यो लोटरी पर्दिउ छाम्तै गुदी
7: भर्दि आ भर्दि बा लोटरी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिषय खैमै विश्वास आलन फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थाै कोइ पासवर्ड पिन खैमै आरी सुमि बैंक आफै बने आरी
9: सतर्कता न ठगदिब दे क्या बजैन।
10: सिद्धार्थ ब्याङ्क र क्यारे जनहितरी जारी सन्देश।
11: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
12: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
13: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
14: दाजु भाइको के को गफ गफ हुँदैछ?
12: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
14: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
12: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
14: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846379131।

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
1: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
1: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन, मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज।

0: सुन्दर त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290 9811751760।
1: दमौलिया FM 94.2 समुदायको आवाज।

0: अनि यो आकाशमा तिम्रो बाउको अनुहार कसरी आयो?
1: ए छुटुन्द्रा अनुहार पर्यो भाते संसारमा तैँले कुनै केटी पाएनस् र मेरै छोरीलाई घुमाउनु पर्छ तँलाई?
0: हजुरको छोरीलाई घुमाएर के त? हजुरको छोरीलाई अहिलेसम्म रिङ्गट लागेको छैन यार।
1: मेरो छोरीलाई रिङ्गट लाए नलाओस्, तर त भातेलाई चाहिँ अब रिङ्गट लाग्ने बनाइदिन्छु म। त मरिस आध, त मरिस, त मरिस।
0: रिङ्गट लागेको छ भनेदेखि

0: ल भइहाल्यो भइहाल्यो, आउँदो दसैँमा चाहिँ दुवैले आउनु है। लगिहाल्यो नि पाङ्रीले, पाङ्री पनि के भन्नु, छोरी लगाएपछि त ज्वाइँ भइगयो नि। हस् त हस्, नमस्कार।
1: तमौली FM 94.2 समुदायको आवाज।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खाना जाउँ।
5: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
5: त्यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
5: ए हो र, त्यसो भए जाउँ न त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
6: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
5: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
7: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
6: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
7: सम्पर्क नम्बर 98465 43780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460403044।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
2: रोको दिउँसो 3 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। विपक्षी दलहरूलाई सदन खुलाउन राष्ट्रपा सभापति लामिछानेको अनुरोध। सर्वदलीय बैठकपछि विपक्षी दलका नेताहरू छुट्टै छलफलमा साझा धारणा बनाउने प्रयास। करका दर हेरफेरमा अर्थमन्त्रीले राज्यलाई अरबौं नोक्सानी पुर्याएको ज्ञानेन्द्र साईको आरोप। जथाभावी संसदीय छानबिनको माग नराख्न विपक्षी दलहरूलाई अर्थमन्त्री वाग्लेको आग्रह। सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप। र सपाको बागमती प्रदेश अधिवेशनमा विवाद भएपछि अधिवेशन नै स्थगित। बाढ़ीले क्षति पुगेको रसुवागढ़ी जलविद्युत आयोजनाको पुननिर्माण तीव्र। कोशी प्रदेशको बजेट 2 अर्बले बढ़ने। खाड़ी संकट बीच ऊर्जा व्यापारमा भारत र भेनेजुएला बीच सम्बन्ध थप सुदृढ बनाउने प्रयास। चीनिया राष्ट्रपति शी र उत्तर कोरियाली नेता किम बीच क्षेत्रीय र विश्व शान्ति प्रवर्धन गर्ने प्रतिबद्धता। र फिफा विश्वकप फुटबल 2026 भोलिबाट शुरू हुँदै 48 टोली सहभागी रहेको संस्करणमा 104 खेल हुने। एसीसी महिला प्रिमियर कपको क्वार्टर फाइनलमा थाइल्याण्डसँग पराजित भएपछि नेपाल एसियन कपमा छनौट हुन असफल।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबर शुरू गरौं रवि लामिछानेको प्रस्ताव सम्बन्धी खबरबाट। रासपा सभापति रवि लामिछानेले विपक्षी दललाई सदन खुलाउन अनुरोध गर्नुभएको छ। आज विपक्षी दलको नेतासँगको छलफलमा उहाँले प्रधानमन्त्री बालेन्द्र शाह बालेनको अभिव्यक्तिप्रति परराष्ट्र मन्त्री शिशिर खनालले भारत भ्रमणको बेलामा स्पष्टीकरण दिइसकेकाले सदन चलाउन प्रस्ताव गर्नुभएको हो। परराष्ट्र मन्त्री भारत भ्रमणमा गएर आइसक्नुभयो। दूतावासमा भएको पत्रकार सम्मेलनमा यस विषयमा प्रश्न पारिसक्नु भएको छ। जनताका अनेक मुद्दा छन्, ती मुद्दा सम्बोधन गर्नुपर्छ, बजेटमाथि छलफल गर्नुपर्छ लामिछानेको भनाइ छ। तर त्यस विषयमा विपक्षी दलले सहमति जनाएनन्। उनीहरूले नेपालले भारतको सीमा मिचेको विषयमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनको भौतिक उपस्थिति नहुने हो भने लिखित स्टेटमेन्ट माग गरेका छन्। छलफलमा कंग्रेस दलका नेता भीष्मराज आङदाम्बे, प्रमुख सचेतक बासना थापा, एमालेका प्रमुख सचेतक एन महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल, राप्रपाकी खुशबु ओली सहभागी हुनुहुन्थ्यो। यता राष्ट्रपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि विपक्षी दलका नेता अहिले छुट्टै छलफलमा छन्। राष्ट्रपाले राखेको प्रस्तावमाथि छलफल गर्न र साझा धारणा बनाउन विपक्षीको छलफल भइरहेको हो। परराष्ट्र मन्त्रीलाई बोल्न दिने वा नदिने, संसद चल्न दिने वा नदिने भन्ने बारे साझा धारणा बनाउन छलफल भइरहेको एक नेताले बताएका छन्। विपक्षीहरूको नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपाका नेताहरू रहेका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जथाभावी संसदीय छानबिनको माग नराख्न विपक्षी दललाई आग्रह गर्नुभएको छ। जथाभावी संसदीय छानबिन के संसद त्यति सस्तो भयो संसदीय छानबिन भन्नलाई आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री वाग्लेले भन्नुभयो करको दर हेरफेरको आरोप लगाएर विपक्षी दलहरूले अर्थमन्त्री वाग्लेकै राजीनामा मागिरहेका छन्। आर्थिक विधेयकमा भएको करका दर हेरफेरबारे संसदीय छानबिन समिति गठन हुनुपर्ने माग उठिरहेको छ। करको दर हेरफेर गरेको र करको दर फेरको सूचना चुहाट गरेको आरोप लगाएर विपक्षी दलहरूले अर्थमन्त्रीमाथि प्रश्न गरिरहेका छन्। जवाफमा अर्थमन्त्री वाग्लेले छानबिन नै गर्नुपर्ने तहमा केही नभएको प्रष्टीकरण दिनुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जेठ 15 गते आर्थिक विधेयक ल्याउनु भएको थियो। उक्त विधेयकमा आर्थिक विधेयक पृष्ठ संख्या 464 छ। अर्थ मन्त्रालयले फेरबदल गरेर आफ्नो वेबसाइटमा राखेको विधेयकको पृष्ठ संख्या 448 छ। अर्थ मन्त्रालयले 16 पेज हटाएर विधेयक सार्वजनिक गरेको हो। यसै विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र साईले करका दर हेरफेर गरेर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राज्यलाई अरबौं नोक्सानी पुर्याएको आरोप लगाउनु भएको छ। बजेट निर्माण प्रक्रिया सम्बन्धी सूचना चुहावट, करका दरमा हेरफेर र राज्यलाई अरबौं रूपियाँ राजस्व नोक्सानी पुग्ने सम्भावित विषयमा निष्पक्ष र विश्वसनीय संसदीय छानबिन समिति गठन गर्न तपाईँले सहयोग गर्नुहोस् शाहीले आज सामाजिक सञ्जालमा लेख्नु भएको छ। करका दर हेरफेर गरेको आरोपमा सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्न अर्थमन्त्री वाग्ले तयार नभएको सन्दर्भमा उहाँले यस्तो बताउनु भएको हो। संसदीय दलका नेता शाही अगाडि लेख्नुहुन्छ, यदि तपाईँले कुनै गल्ती गर्नुभएको छैन र सबै प्रक्रिया पारदर्शी ढंगले सम्पन्न भएको हो भने संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट। सत्य तथ्य बाहिर ल्याउने सबैभन्दा उचित माध्यम निष्पक्षीय छानबिन नै हो, ज्ञानेन्द्र साईले लेख्नु भएको छ। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। जेएनजी आन्दोलनका क्रममा कतिपय कार्यालय आगजनीमा परेर विवरण संकलनमा कठिनाई भएको हुन सक्ने अनुमान गरिएको छ। सम्पत्ति सम्बन्धमा 60 बढी उजुरी प्राप्त भएको आयोगका अध्यक्ष भण्डारीले जानकारी दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशनमा विवाद भएपछि अधिवेशन स्थगित भएको छ। मतपत्र र मतदाता नामावली र उम्मेद्वारको विषयलाई विवाद भएपछि बागमती प्रदेश अधिवेशन स्थगित भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशको प्रथम अधिवेशनमा सभापति पदका लागि नुवाकोटका सांसद अच्युतम लामिछाने, काभ्रेका सांसद बदम भण्डारी, मकवानपुरका उत्सव अर्याल, धादिङका कृष्णमान साक्यर, रामेछापका हरिबहादुर खत्रीले उम्मेद्वारी दिनुभएको थियो। गत वर्ष असार 24 लेहेन्दे खोलामा आएको बाढ़ीले क्षति पुर्याएको 111 मेगावट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजनाको पुननिर्माण तथा मर्मत तीव्र गतिमा अगाडि बढ़ाइएको छ। बाढ़ीका कारण भोटे कोशी खोला स्थित बाँध संरचनामा क्षति पुगेपछि आयोजनाको उत्पादन प्रभावित भएको थियो। हाल बाँध स्थलमा थुप्रिएको अवरोध हटाउने कार्य द्रुत रूपमा अघि बढ़िरहेको आयोजनाले जनाएको छ। आयोजनाका कार्यकारी प्रमुख सत्यराम ज्याखवाका अनुसार बालुवा थिग्राउने पोखरीमा जम्मा भएका अवरोध हटाइसकिएको छ भने हेटरेज सुरुङ तथा विद्युत उत्पादनसँग सम्बन्धित उपकरणको सफाई समेत सम्पन्न भएको छ। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि चालू आर्थिक वर्षभन्दा करिब 2 अर्ब बढ़ीको बजेट ल्याउने तयारी गरेको छ। चालू आर्थिक वर्षमा बजेट खर्चको प्रतिशत घटेकाले नगद मौजदात बढ़ेको र संघीय सरकारले दिने अनुदान रकम पनि बढ़ाएकाले करिब 38 अर्बको हाराहारीको बजेट आउन सक्ने कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले जानकारी दिनुभएको छ। उहाँले प्रदेशप्रति जनआस्था बढ़ाउने गरी शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र सूचना प्रविधिलाई उच्च प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम ल्याइएकाले सोही क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी भइरहेको बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। चिनिया राष्ट्रपति सी जिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन बीच महत्वपूर्ण सहमति भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्। चिनिया राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्किएका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी संचार माध्यमले यस सन्देशको आधारमा यो जानकारी दिएको हो। यता मध्य पूर्व खाड़ीमा चर्किएको सैन्य संकटका कारण विश्वव्यापी तेल आपूर्ति प्रणाली अवरूद्ध भइरहेको अवस्थामा भारत र भेनेजुएलाले ऊर्जा क्षेत्रमा आफ्नो सम्बन्धलाई थप सुदृढ बनाउने प्रयास थालेका छन्। भेनेजुएलाले भारतलाई यस क्षेत्रमा आफ्नो एक प्राथमिकता प्राप्त साझेदारका रूपमा हेरेको नयाँ दिल्लीले स्पष्ट पारेको छ। यसै सिलसिलामा भेनेजुएलाकी अन्तरिम राष्ट्रिय राष्ट्रपति डेल्सी रोड्रिगेज मन्त्रीहरूको ठूलो टोलीसहित भारत भ्रमणमा आएकी छन्। फिफा विश्वकप फुटबल 2026 भोलिबाट शुरू हुँदैछ। अब खेल खबर। अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यस संस्करणको उद्घाटन समारोह मेक्सिकोको सिटी स्थित ऐतिहासिक एस्टाडियो एस्टेकामा आयोजना हुँदैछ। उद्घाटन समारोहमा विश्व प्रसिद्ध कलाकारको आकर्षक प्रस्तुति रहनेछ। फिफाका अनुसार कोलम्बियाकी पप स्टार साकिरा र नाइजेरियाली गायक वर्ना बोएले विश्वकपको आधिकारिक गीत डाई डाई प्रस्तुत गर्नेछन्। यसै गरी अर्को खेल खबरमा नेपाल एसियन कपमा छनौट हुन सफल भएको छ। मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टर फाइनलमा आज थाइल्याण्डसँग 56 रनले पराजित भएपछि नेपाल छनौटबाट बाहिरिएको हो। मलेसिया स्थित बायुमास क्रिकेट ओभल मैदानमा जितका लागि थाइल्याण्डले दिएको 131 रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित 20 ओभरमा 7 विकेटको क्षतिमा 74 रनमा समेटिएको थियो। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राष्ट्रपा सभापति लामिछानेद्वारा विपक्षी दलहरूलाई सदन खुलाउन अनुरोध। सर्वदलीय बैठकपछि विपक्षी दलका नेताहरू छुट्टै छलफलमा साझा धारणा बनाउने प्रयास जारी। करका दर हेरफेरमा अर्थमन्त्रीले राज्यलाई अरबौं नोक्सानी पुर्याएको ज्ञानेन्द्र साईको आरोप। जथाभावी संसदीय छानबिनको माग नराख्न विपक्षी दललाई अर्थमन्त्री वाग्लेको आग्रह। सम्पत्ति विवरण बुझाउने म्याद असार मशान्तसम्म थप। राष्ट्रपाको बागमती प्रदेश अधिवेशनमा विवाद भएपछि अधिवेशन नै स्थगित। बाढ़ीले क्षति पुगेको रसुवागढ़ी जलविद्युत आयोजनाको पुननिर्माण तीव्र। कोशी प्रदेशको बजेट 2 अर्बले बढ्ने। खाड़ी संकट बीच ऊर्जा व्यापारमा भारत र भेनेजुएला बीच सम्बन्ध थप सुदृढ बनाउने प्रयास। चिनिया राष्ट्रपति सी र उत्तर कोरियाली नेता किम बीच क्षेत्रीय र विश्व शान्ति प्रवर्धन गर्ने प्रतिबद्धता। र फिफा विश्वकप फुटबल 2026 भोलिबाट शुरू हुँदै 48 टोली सहभागी रहेको संस्करणमा 104 खेल हुने। एसीसी महिला प्रिमियर कपको क्वार्टर फाइनलमा थाइल्याण्डसँग पराजित भएपछि नेपाल एसियन कपमा छनौट हुन असफल। अवस्था यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 7 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: ब्याङ्की खैमत बिले क्यों दे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्की गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो दे प्रे छली जानकारी री विषय न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषय ब्याङ्की नेल पर्दिमो न्यो तानी सतर्क तना ठद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
4: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न? आज त म आफै गएर किनेर ल्याउँछु।
5: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
4: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 9556603444, 9556606656।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास दुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656-63-715 र 9841-12-07-40।
3: दमौली FM 94.2 समुदायको आवाज।
4: OSR Digital, entertaining the nation.

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 9856063363, 9856060917 र 9856608667।
0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
6: दाजुभाइको के को गफगाफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
6: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
6: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोपाइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459, मोबाइल नम्बर 9803380384, 9846739।

तेरो ठुलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि सहरमा बस्नेहरू, तेरा यी साईलाई भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखे हुन् बुझिस्।

0: मौली एफएम 94.2 समुदायको आवाज।
1: नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहा पर डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तन

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 9058800700,
6: 9846040304।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: अनि तयो कागज केमे छिं वा
1: अ झिल्काई
0: के पर्सनल नम्बर ब्लक लै वदि
1: पर्सनल मोबाइल नम्बर मे उनियो टेलिकमर बे अफिसर याई र ब्लक लै र खलखाई
0: अनि बैंगरी
1: बैंगरी
0: अ
1: चर्चै तली ललपर्दि
0: चमलल पति न आफैन मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयै विषय आफैन बैंक दे बिनी जानकारी पिन परिम दे आफैन बैंक खातै न जानकारी अरुइन योरी थोनिप दक्या सचेत तल परिम
1: सतर्क तना ठगी तब दक्या जोगिना
2: सिद्धार्थ बैंक र क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: मैले देखो सम्झना
5: हैन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
6: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
5: हो र कति खोजे पदमचोकमा पो रहेछ त
6: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला
5: विवाह व्रत बन्ध पास्ने तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
6: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 9840001 9066373344
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
8: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
7: अनि त्यो कहाँ पाइन्छ त
8: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग मोबाइल 9846614438
9: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
5: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
9: फर्निचर उद्योग
5: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल मोबाइल नम्बर 9816664683
10: 9556043234
11: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
12: दाजु भाइको के को गफ गफ हुँदैछ
11: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
12: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
11: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
12: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाइ शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656504599 मोबाइल नम्बर 9803880384 9046 3739

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेरा बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

स्वागत एवं न्यानो लोक सांगीतिक अभिवादन टक्र्याउँछौं तपाई सम्पूर्णलाई यतिबेला कार्यक्रम लोक सारथीमा। श्रोता एवं मित्र तपाई यतिबेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाज जस्तो अवस्थामा भए पनि कार्यक्रम लोक सारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोक सारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट यति बेला टेकमन विष्टको साथ मिलिराखेको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईको पनि रहन्छ। कार्यक्रम लोक सारथी तपाई सुन्दै हुनुहुन्छ। हामी यति बेला सामुदायिक रेडियो जालचला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौ भने तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलजलापress.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यसै क्रममा सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोक सारथी लेख्नु भए पनि तपाईले त्यहाँबाट पनि हामीलाई कार्यक्रम लोक सारथी सुन्न सक्नुहुन्छ। कार्यक्रम लोक सारथी विभिन्न साझेदार रेडियोहरूबाट सुन्दै हुनुहुन्छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz भिंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz बिजबार प्युठानबाट यमुना धामी, रेडियो पारिणी 99.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालरानी 95.7 MHz रेडियो निर्सिम्मा 107.1 MHz अर्घखाँचीबाट कोपिल आचार्य, सामुदायिक रेडियो स्काई 90.4 MHz तमगास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्राभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट हामीलाई अनिश पाठकले साथ दिइरहनु भएको छ, रेडियो कृष्ण रेडियो मोती 88.4 MHz छापसाङबाट कृष्ण बस्यालले साथ दिइरहनु भएको छ, रेडियो मुक्ति 95.5 MHz बुटवलबाट सरु मरासिनीले साथ दिइरहनु भएको छ, सामुदायिक रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट गुडियाभर, सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट विजय गुरूङ, दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट सन्देश तटाई, रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ, रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाँकीबाट सुदीप कुमार थारू, रेडियो भोटेवटा 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लाञ्चोक कोशीबारीबाट नकुल घरती, रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो आफ्नो एफएम 104.8 MHz उखलडुङ्गाबाट विनुमाया राई, रेडियो आफ्नो एफएम 90.4 MHz चौरजहरी रुकुम पश्चिमबाट मनिषा डागी, रेडियो भरतपुर 105.2 MHz चितवनबाट भीमदेव दुष्केसी, रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङ, रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट खड्गराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ, रेडियो मन सरोवर 92.1 MHz हुम्लाबाट धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ, रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट हामीलाई आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ, रेडियो यसै क्रममा हामीलाई रेडियो भरोसा 104.9 MHz दाङ घोराईबाट दीपक पुनले साथ दिइरहनु भएको छ, रेडियो बेलका एफएम 102.9 MHz उदयपुरबाट जम्बर पुलामी, रेडियो भोजपुर 93.8 MHz भोजपुरबाट एलिजा श्रेष्ठ, रेडियो मेनस्याम 103.4 MHz तेह्रथुमबाट शारदा बास्कोटाले साथ दिइरहनु भएको छ, रेडियो मध्यपहाड 88.2 MHz सल्यानबाट गोरख जागीले साथ दिइरहनु भएको छ। कार्यक्रम
लोक सारथी तपाई सुन्दै हुनुहुन्छ। प्रतिदिन चार बजेदेखि पाँच बजेसम्म आउँदै गर्दा आज हामी नयाँ नयाँ गीतहरू बजाउनेछौँ र नयाँ नयाँ गीतहरू तपाईँले गाउनुहोला। आजको कार्यक्रममा 9868309440 फोन डायल गर्नुभयो भने 2071 सालदेखि आजसम्मका गीतहरू गाउन पाउनुहुन्छ, 2083 सालसम्मका गीतहरू गाउन पाउनुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। 2071 सालदेखि 2083 सालसम्मका गीतहरू आजको कार्यक्रममा गाइदिनुहोला भन्दै आउनुहोस्। 9868309440 फोन डायल गर्नुहोला। लोक भाका लोकगीतहरू मात्रै गाउनुहोला, अन्य विधाका गीतहरू नगाइदिनुहोला म तपाईँलाई आग्रह गर्छु। आउनुहोस् कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।

0: योगी तोछुटबालाई फेरि पनि स्वागत छ। हामी कार्यक्रम लोकसारथी सँगै छौं। तपाईं यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। अब तपाईँको फोन कल लिन्छौं आज। अब के गरौं साथीहरूले भनौँ न, रेडियोहरूमा रेडियो मुक्तिबाट आज कार्यक्रम प्रसारण भएको थिएन, उहाँहरूले समूहमा पनि जानकारी दिनु भएन, दुई तिनजना साथीहरूले जानकारी पनि दिनुभयो र रेडियोमा फोन गरेर हामीले आफै बुझ्नुपर्ने हुन्छ किन कार्यक्रम प्रसारण भएन भनेर, होइन? त्यही भएर अब कुनै कारणवश कार्यक्रम प्रसारण भएन भने त्यो अवस्थामा चाहिँ जानकारी दिनुहोला। मैले जानकारी के पाएँ भने त्यहाँका प्राविधिक सबै विधामा हुनुहुन्छ अरे, त्यसैले कार्यक्रम प्रसारण नभएको भन्ने जानकारी पाएँ, होइन? त्यो कारणले गर्दाखेरि रेडियो मुक्तिमा कार्यक्रम प्रसारण भएको छैन भन्ने खबर मैले पाएँ। त्यहाँको एकजना स्टाफले फोन उठाउनु भएको थियो र यदि त्यस्तो हो भने, त्यस्तो कुनै समस्या छ भने समूहमा जानकारी गराइदिनु भयो भने हामीलाई थाहा हुन्छ। म तपाईँलाई आग्रह गर्छु र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्ते नमस्कार, के बोल्नुभयो, कहाँबाट? कमला लुङ्गेली मगर, खोटाङको बडा पोखरीबाट। के छ खोटाङको बडा पोखरीतिरको हालखबर? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत गाउनुहुन्छ, कस्तो खालको गीत गाउनुपर्छ थाहा छ नि? त्यही त नि, न्यू गीत गाउनुपर्छ, नयाँ होइन, न्यू गीत गाउनुपर्छ, होइन त? ल कुन गीत गाउनुहुन्छ, ल भन्नुहोस्।
1: मनकिरानी मनमाया देख्दा मनै कस्तो भयो, दाम कस्तो भयो, पानी नै देखे पानी पानी जस्तै पानी जस्तै हो, त्यो मनको कुरा पनि पर्ने
0: हुन्छ। कार्यक्रममा आउनुभयो, गीत राम्रो गाउनु भएको छ, गीतको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अहिलेको लागि बिदा गर्छौँ भन्दै थिए, आफैले फोन काट्नुभयो, बिदा गर्छौँ नमस्ते भनिसकेपछि मात्रै फोन काट्नु भएको, असाध्यै राम्रो हुन्थ्यो तर के गर्ने, बिचैमा फोन काटिदिनुभयो। पालो तपाईँको फोन गर्नुहोला 9868 3940 40 मा। अर्का सहभागी नमस्कार हजुर।
2: नमस्कार,
0: के बोल्नुभयो, कहाँबाट? तापले जुनबाट रञ्जिता योगी बोल्दिनुहुन्छ। के छ रञ्जिताजी खबर तपाईँको? मेरो पनि ठिक छ। के गर्दै हुनुहुन्छ तपाईँले यति बेला?
2: अहिलेको समयमा यतिकै हो, कल ट्राई गर्दै बसिरहेको।
0: कुन रेडियोबाट सुन्नुभयो तापले जुनमा हामीलाई?
2: मैले एफएम चाहिँ सुनेको छुइनँ
0: भन्नुहोस् है। एफएम सुन्नु भएको छैन? उसो हामी तपाईँको कल लिन सक्दैनौँ त हजुर, एफएम सुन्ने साथीहरूलाई मात्र हामी लिन्छौँ है, माफ गर्नु होला है, एफएम सुनेर आउनुपर्छ। हाम्रो कार्यक्रमको नारा नै हो, रेडियो सुन्ने बानीको विकास गरौँ, रेडियो कार्यक्रमलाई माया गरौँ है। आउनु भएको थियो साथी, रेडियो सुन्नु पर्यो तापले जुनमा। धेरैजना साथीहरूले रेडियो मेनश्याम सुन्नुहुन्छ होइन, त्यहाँबाट पनि कार्यक्रम मजाले सुन्न सकिन्छ र अन्य रेडियोहरूबाट पनि कार्यक्रम सुन्न सकिन्छ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ, नमस्कार हजुर? नमस्ते, को बोल्नुभयो, कहाँबाट? तेरा थुमबाट, नाम के भन्नुभयो?
3: सुमन
0: लावर। सुमनजी के छ हालखबर? एकदम सन्चै छु। यति बेला के गर्दै हुनुहुन्छ हजुर? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत गाउनुहुन्छ? कुन गीत गाउनुहुन्छ भन्नुहोस् त, नयाँ कि पुरानो?
3: नयाँ गीत यो फुलबुटे ढाकाचोली के हुन्छ फुलबुटे साडीमा सँगै हो
0: फुलबुटे साडीमा लगाउनुहोस् त
3: फुलबुटे साडी होइन त्यसरी चाहिँ छ म यसो टेस्ट गर्छु नि है
0: लगाउनुहोस् त हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि आउनुहोला अहिलेको लागि तपाईँहरूलाई बिदा गर्छौँ नमस्ते सुमन लावर आउनु भएको थियो पूर्वेली गीत गाएर जानु भएको छ पालो तपाईँको हो फोन गर्नुहोला 9868309040 नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ यदि बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ 9868309040 फोन गर्नुहोला यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर नमस्कार हजुर टेलिफोन सम्पर्कमा आइसकेपछि कृपया फोन काटेर भाग्ने काम 9868409040 फोन गर्नुहोला यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर नमस्कार हजुर टेलिफोन सम्पर्कमा आइसकेपछि कृपया फोन काटेर भाग्ने काम चाहिँ नगर्नुहोला म तपाईँलाई आग्रह गर्छु 9868309040 नम्बर तपाईँको लागि खुला गरेका छौँ फटाफट फोन डायल गर्नुहोला यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर नमस्ते को बोल्नुभयो कहाँबाट रूपा राई धनकुटाबाट बोल्दै हुनुहुन्छ होइन हुन्छ कार्यक्रममा आउनु भएको छ रूपाजी आज कुन गीत गाउनुहुन्छ हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि आउनुहोला अहिलेको लागि हामी तपाईँहरूलाई बिदा गर्छौँ नमस्ते धनकुटाबाट रूपा राई आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छ अब एउटा गीत राख्छौँ तपाईँको लागि गीतपछि तपाईँको माझमा फेरि आउँछौँ यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौँ

0: योगी प्रसादबाट फेरि पनि स्वागत छ। प्रकाश दोतराज र मेलिना राईको आवाजमा रहेको यो गीत तपाईँको लागि राखिसकेका छ। अर्को साथी हुनुहुन्छ 9868 60 39 40 मा। आज नयाँ नयाँ गीत गाउनुहोला। 2071 सालदेखि 2083 सालसम्मका लोक भाकाहरू गाउन पाउनुहुन्छ आजको बसाईमा। यति बेला साथी नमस्कार छु। नमस्कार, तपाईँको आवाज मुसाले पनि सुनिन, अलि टाटो बोल्नु पर्यो है। कहाँदेखि को बोल्नुभयो? ओखलढुङ्गाबाट। नाम के भन्नुभयो? दीपिका कार्की। अझै पनि तपाईँको आवाज मुसाले पनि सुनेन कि? खै त, तपाईँको मोबाइलको लाउड स्पिकर गर्नु भएको छ कि बन्द गर्नु होला? हुन्छ, दीपिकाजी ओखलढुङ्गामा कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
1: आफ्नो
0: एफएमबाट।

0: लाज कुन गीत गाउनुहुन्छ हजुर?
1: आज म अभाव
0: विष्णु माझी र गणेश अधिकारीको होइन? हुन्छ गाउनुहोस्।
1: नपाएसी मायाको भिक मैले हो भिक मैले

0: आशा के लास पानी भेटला ना साकुन
1: तिम्रो सहर छोडेर यति टाढा जान्छु कि शास्त्रकै लास पनि भेट्न नसकुन हैन। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि आउनु होला। अहिलेको लागि तपाईँलाई विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा यति बेला साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ, दीपिका कार्की आउनु भएको थियो। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 नम्बरमा फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार, को बोल्नुभयो, कहाँबाट? कार्यक्रममा फोन गरिसकेपछि गुड आफ्टरनुन भन्ने यो लोकसारथी कार्यक्रममा गुड आफ्टरनुन भन्ने अभिवादन नगर्नु होला, नमस्कार काफी छ हाम्रो लागि, है दा? हाम्रो लागि नमस्कार काफी छ, अभिवादन काफी छ, गुड आफ्टरनुन भन्ने यो अङ्ग्रेजी शब्द सकेसम्म प्रयोग नगरौँ है। अरू कार्यक्रममा प्रयोग गर्नुहोला, तर यो कार्यक्रममा चाहिँ गुड आफ्टरनुन भन्ने प्रयोग नगर्नुहोला है दा। मैले जहिले पनि भन्ने गर्छु, हाम्रो देशमा अङ्ग्रेजले गुलाम त गरेन, तर अङ्ग्रेजीले गुलाम गरिरहेछ भनिरहेको छु मैले, होइन? हामीले जहाँ पनि अङ्ग्रेजी घुसाइदिइहाल्छौँ कि, होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। एलिजाले आज कुन गीत गाउनुहुन्छ?
2: लगी दीदी पर्या छ मन त दिल बसेको छ कहीँ न कहीँ अन्त घरमा बस्यो जुरेली पिपल का मैना त्यो दिलमा मलाई छ जादी दिदी पर्या छ मन त दिल बसेको छ कहीँ न कहीँ अन्त मैना भैमा बस्यो जुरेली पितलमा मैना त्यो दिनमा मलाई ठाउँ छ।
1: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि आउनुहोला, अहिलेको लागि बिदा गर्छु, नमस्ते। टेलिफोन सम्पर्कमा हाम्रो बीचमा हुनुहुन्थ्यो साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। नबिना आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यदि बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? त्यसपछि एउटा गीत राख्नेछौँ, झालै माइना भन्ने गीत खोज्नु होला, लक्ष्मी खड्का र भगवान भण्डारीको आवाज। यो गीत नसुनेको धेरै भयो। यदि बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
3: नमस्कार हजुर,
1: को बोल्नुभयो, कहाँबाट? तेरा थुम्बाट, नाम के भन्नुभयो? तेज बहादुर बस्नेत, रेडियो मेन्सी एमबाट सुन्दै हुनुहुन्छ। लाजा कुन गीत गाउनुहुन्छ तपाईँले? सुरु गर्नुहोस्, सुरु गर्नुहोस् ल।
3: भले भन्छ पीर तिले सुख दिन्छ साथै मृत्यु हे हे तिकै दुख दिन्छ हेरे तिहार मै हारमा सुख लाउने।
1: हुन्छ, कार्यक्रममा आउनुभयो, अलि तयारी गर्नु पर्यो, अलि तयारी गरेर भोइस पुर्याएर मात्र आउनु पर्यो, अहिलेको लागि बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो तेज बस्नेत, उहाँसँग कुराकानी गरिसकेका छौँ। रेडियोमा फोन गरिसकेपछि अलिकति तयारी गरेरै आउनुपर्छ, किनभने धेरै साथीहरूले, धेरै कति राम्रो राम्रो गीत गाउने साथीहरूले फोन ट्राई गरिरहनु भएको हुन्छ, अलिकति पूर्व तयारी त चाहिन्छ कि भन्दै अब झालैमा आइना लक्ष्मी खड्का र भगवान भण्डारीको आवाजलाई यहाँबाट स्थान दिन्छौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।

0: योगी तुलसी दबाला फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सँगै छौं तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा 9868603940 को नम्बर तपाईको लागि हामी खुला गरेका छौं फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर नमस्ते को बोल्नुभयो कहाँबाट बिनिता सुनार यो फोनको आवाज आज किन आसानो आइरहेको छ प्रालिनी त फोनको आवाज बनाउनु होला अनि यति बेला के गर्दिनुहुन्छ बिनिताले खेतमा बसेर मकै के गर्दिनुहुन्छ बाँदरले खान्छ मकै कुर्दै हुनुहुन्छ होइन अब यसो गर्नु क्या बाँदरले नखाओस् भन्नको लागि बाँदरको छेउमा एउटा बाँदर नै राखिदिनुहोस् होइन अनि उसले चाहिँ त्यो खाँदैन कि भनेर भन्न चाहिँ नमिल्ला होइन हुन्छ कार्यक्रममा आउनु भएको छ बाँदरको आतंक त सधैँ छ अब उता महावीर पुनले पनि बाँदरलाई खेद्ने कुनै पनि टेक्नोलोजी बनाउन सकिया छैन छैन संसारमै छैन भनिसक्नु भएको छ होइन ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज के छ आज के सुनाउनुहुन्छ कुन गीत सुनाउनुहुन्छ कुन गीत गाउँछु भन्नुभयो
1: घर बारी माया सा दिल बस्यो घर बारी माया सा दिल बस्यो आज यति नै
0: घर बारी मायासँग दिल बस्यो होइन ल ठिक छ बिन्दाको कोसँग दिल बस्यो भनेर मैले सोचिरहेको थिएँ घर बारे मायासँग पो दिल बसेको रहेछ होइन कोहीसँग पनि बसेको छैन
1: छैन नि
0: हो कोसँग त बसेको छ भन्ने सुनेको थिएँ त

0: यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर। नमस्कार, को बोल्नुभयो, कहाँबाट? सरिता राई उदयपुरबाट। कुन रेडियोबाट सुन्नुभयो उदयपुरमा? लाली गुरास एफएमबाट सुन्नुभयो होइन? आज कुन गीत गाउनुहुन्छ? गोर्खेको कोरी होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि आउनु होला। अहिलेको लागि हामी तपाईँलाई विदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309040। अर्को साथी हुनुहुन्छ, त्यसपछि गोर्खे खुकुरी नै गीत राखौँ होला है। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार, को बोल्नुभयो, कहाँबाट?
1: ओखलढुङ्गाबाट सानु तामाङ।
0: सानु तामाङले बल्ल बल्ल बल्ल फोन गर्नुभयो होइन?
1: बल्ल बल्लै लाग्यो दाइ।
0: माया मार्न पाइन्छ होइन?
1: होइन होइन, माया मारेको त्यो होइन, फोनै लाग्दैन।
0: माया मारेको त होइन, माया मारे जस्तो चाहिँ गरेको भन्नु न।
1: होइन दाइ, होइन, त्यस्तो भन्न मिलेन, म एकदमै माया गर्छु।
0: तपाईँले
1: फोन नगरे पनि म कार्यक्रम नियमित सुनेको हुन्छु, कार्यक्रम आएन भने पनि किन आएन भनेर कल गरिरहन्छु।
0: ओहो, कहाँ कतातिर कल गर्नुहुन्छ?
1: मैले अहिले जुन नम्बरमा फोन गरेको छु नि त्यसमा अस्ति आएको थिएन कि कार्यक्रम, फोन गरेर खासै रिसिभ भएन।
0: ए, हाम्रो साथीहरूले अब फोन रिसिभ गर्नु पर्यो भन्ने बेला भयो होइन?
1: हो, फोन रिसिभ भएन, अनि म चाहिँ अब ठिकै छ, अब हुन्छ नि त कार्यक्रम विविध समस्याले आउँदैन होला, आउन सक्दिन होला भन्ने लागिरहेको थियो।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज के छ, आज कुन गीत त गीत त सुनाइसक्नु भएको छ क्यारे तपाईँलाई होइन? ल सुरुमै सुनाउनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद। अहिलेको लागि तपाईँलाई विदा गर्छौँ, तर त्योभन्दा अगाडि अब साथीहरूलाई सम्झिन त पाइन्न ग्यारे नि। हुन्छ, विदा गर्छौँ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँको नाम हो सानु लामा। अब गीत राख्छौँ, गीत प्रसिद्ध बाइकमा आजमा फेरि आउँछौँ यो गीत तपाईँको लागि।

0: शान्ति श्री परियार र निश्चल डबारीको आवाजमा रहेको गोर्खो कुकुरी यो गीत तपाईँको लागि राखिसकेका छौं। यति बेला 44 मिनट गएको छ। साथी हुनुहुन्छ, म स्वागत गर्छु। 9868307040 2071 सालदेखि 2083 सालसम्मका नयाँ नयाँ लोक भाकाहरू गाउनुहोला है। यति बेला साथी नमस्कार हजुर।
1: लोक साङ्गीतिक अभिवादन है, हाम्रो वीरेन्द्र सर।
0: नमस्कार हजुर, लोक साङ्गीतिक अभिवादन को बोल्नु भयो कहाँबाट?
1: हुन्छ नि, मिडियालाई माया गर्ने मान्छे
0: शुक्रराज रसाइली निर्दोष होइन?
1: हजुर हजुर सर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
1: मैले रेडियो मेनसाइनबाट हो, 8.5 रकमको।
0: कार्यक्रममा आउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ, कस्तो खालको गीत गाउनुपर्छ, सुनेर आउनु भएको छ कि छैन हजुर?
1: सुन्न चाहिँ सुनिरहेको छ म, यो यहीँ त लोकल कलाकारहरूको गीत त अहिले बेसी भन्ने यो 13 जिल्लालाई समेटेर बनाएको गीत छ होइन?
0: कति सालमा आएको गीत हो यो?
1: हजुर,
0: कति सालमा आएको गीत हो यो?
1: यो भर्खर भर्खरै हो, नयाँ नयाँ हो।
0: ल हुन्छ, गाउनुहोस्।
1: हुन्छ ल, सुरु गरौँ है त।
0: सुरु गर्नुहोस्।
1: सुन्दर तारी कल चढी गुरलरी चेतनालाई, सुन्दर तारी कल चढी गुरलरी चेतनालाई, भेट्नलाई फल भन्दै आए मलाई भेट्नलाई, मायालाई भेट्नलाई, सागरन्ती बजार एक गते लाग्थ्यो महिनामा एकचोटि, सागरन्ती बजार एक गते लाग्थ्यो महिनामा एकचोटि, दैसालु जीवन मन्त्री मान्छे सैतीलाई माधेकी, दैसालु जीवन मन्त्री मान्छे सैतीलाई माधेकी, सैतीलाई माधेकी।
0: वैशाल्यु जोवन मन किन मान्थ्यो सल्टीलाई नभेटे होइन?
1: हजुर हजुर, गीता स्याङ र अनि हाम्रो समुदाय निङ्गलेसुको स्वरमा सजिएको त्रिवेणी गीत सर।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि आउनु होला, विदाई गर्छौ, नमस्ते।
1: हुन्छ ओके हजुर।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो शुक्रराज रसाइली, उहाँसँग कुराकानी गरिसकेका छौ। तेह्रथुमबाट फोन गर्नुभएको थियो, रेडियो मेन्से एमएफएमबाट कार्यक्रम सुन्नुभयो। यति बेला 46 मिनट गएको छ 4 बजेर। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आइसकेपछि तपाईँको ध्यान टेलिफोनतिर केन्द्रित गर्नुहोला, मिस कल चाहिँ नगर्नुहोला। नयाँ नयाँ गीत आज 2071 सालदेखि 2083 सालसम्मका लोक भाकाहरू तपाईँले गाउनुपर्ने हुन्छ, र हामी शनिबार चाहिँ 2070 सालसम्मका गीत संगीतहरू हामी सुन्ने गर्छौ, सुनाउने गर्छौ। यो कुरा म तपाईँलाई जानकारी गराए। अर्का सहभागी नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? अस्मिता थापा धनकुटा, कुन ठाउँबाट हजुर? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, कुन रेडियोबाट सुन्नुभयो?
2: रेडियो
0: लाली गुराँस एफएम बाट सुन्नु भयो होइन? कुन गीत गाउनुहुन्छ हजुर आज?
2: आज म अस्मिता अधिकारीको तिम्रो मायाले बाँधेको।
0: यो कुन विधाको गीत हो, लोकगीत हो कि होइन? लोकगीत हो कि होइन भन्नुहोस् त पहिला। तिम्रो माया, अनि त्यो यो कार्यक्रमको नाम के हो, तपाईँले फोन गर्नुभएको कार्यक्रमको नाम के हो भन्नुहोस् त? अनि लोकसारथी कार्यक्रममा लोकगीत भन्दा बाहेक अरू गीत गाउन मिल्ला त? जुन कार्यक्रमको नामै लोक छ, लोकबाट सुरु भएको छ, त्यो कार्यक्रममा अन्य विधाको गीत गाउन मिल्ला त हजुर? हो मिल्दैन भने त्यही अनुसारको तयारी गरेर आउनु होला, अहिलेको लागि विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो अस्मिता थापा धनकुटाबाट, लोकसारथी कार्यक्रममा अन्य विधाको गीत गाउन पाइँदैन है, लोकसारथी कार्यक्रमले अन्य विधाको गीतलाई चिन्दैन, अन्य विधाको गीतको गायी गायिकालाई पनि चिन्दैन, अन्य विधाको गीतलाई पनि चिन्दैन है, यो त विशुद्ध लोकगीतलाई मात्रै चिन्छ, लोकगीत गाउने गायक र गायिकालाई मात्रै चिन्छ है। यो कार्यक्रमको मूल उद्देश्य नै लोकगीत संगीत हो। त्यो कारणले गर्दाखेरि लोकगीत संगीत गाउन चाहने साथीहरूले मात्रै फोन डायल गर्नुहोला, अन्यथा अन्य विधाका गीत संगीतका लागि फोन डायल नगर्नुहोला। म तपाईँलाई आग्रह गर्छु 9868309940 आउनुहोला। आज 2071 सालदेखि 2082-83 सालसम्मका गीतहरू गाउन पाइन्छ। यति बेला साथी नमस्कार हजुर।
3: हजुर दाई नमस्ते।
0: नमस्ते, को बोल्नुभयो?
3: हजुर म भावना मगर हो।
0: कुन ठाउँबाट हजुर?
3: प्युठान अमिलीबाट।
0: ल अमिलीबाट, अमिली कतिको खानुभएको छ?
3: अमिली हल्का
0: हल्का खानुभएको छ। अमिली अमिली भन्ने एउटा ऊ हुन्छ कि फल हुन्छ, खानुभएको छ कि छैन? खानुभएको छैन। तराईमा गएको बेलामा खाना पाउनुहुन्छ, यो पहाडतिर त्यति पाइँदैन कि अमेली भन्ने हो। बेसीतिर पाइन्छ होला होइन?
3: हजुर।
0: आज भावनाले कुन रेडियोबाट सुन्नुभयो? ल स्काई एफएमबाट सुन्नुभयो। आज कुन गीत गाउनुहुन्छ?
3: म गीतबाट सुरु गर्छु दाइ।
0: लगाउनुहोस्।
3: हुन्छ।

जितनी रहा।

आको फोन किन काट्यो भने उहाँले पुरानो गीत गाइरहनु भएको थियो। मैले के भनेको छु, आज नयाँ नयाँ गीतहरू मात्रै गाउन पाइन्छ, पुरानो गीत गाउन पाइँदैन। मैले यहाँ युट्युबमा सर्च गरेर खोजिहालेँ, मलाई शंका लाग्यो पुरानो गीत हो भने, किन पुराना गीतहरूका लयहरू सुनेर पनि थाहा पाइन्छ कि पुरानो गीत हो भन्ने कुरा। आज 2071 सालदेखि 2082 सालसम्मका नयाँ गीतहरू मात्रै गाइदिनु होला भनिरहँदाखेरि अब गीतबाट सुरु गर्छु भन्नुहुन्छ, गीतको बोल नै भनिदिनुहुन्न, अनि नयाँ गीत हो कि पुरानो गीत हो भन्ने कुरा हामीलाई थाहा हुन्न। गाउन थालिसकेपछि यसरी बीचमा फोन काटिदिनुपर्छ, बीचमा फोन काट्नु हाम्रो पनि बाध्यता हुन्छ, नियम पालना नगरेपछि हामीले फोन काट्नै पर्छ होइन। त्यो कारणले गर्दाखेरि पहिला यो गीत हो, यो यति सालमा आएको गीत हो भनेर, कि त यति सालमा आएको गीत गाउन चाहन्छु भन्नु पर्यो, होइन भने गीतको बोल त भन्नु पर्यो होइन। गीतबाटै सुरु गर्छु भन्नुभयो भने तपाईँ पुरानो गीत पनि गाउन पाउनु सक्नुहुन्छ भन्दै, नियम विपरीत कसैले पनि नगरौं, कसैले पनि नगर्नु होला र कुनै पनि हामी त्यही भएर त अब अपराध र आपराधिक क्रियाकलापहरू बढ़िरहेछ होइन। हामी भन्छौ अपराधीलाई फाँसी दिए पनि हुन्छ होइन, कुनै कसैले नराम्रो अपराध गर्यो भने फाँसी दिए पनि हुन्छ, तर हो यस्तै यस्तै साना साना कुराहरूमा, कतिपय कुराहरूमा हामीले पनि ख्याल गर्दैनौ कि होइन। त्यो कारणले गर्दाखेरि नियम भनेको नियम नै हो, नेपाल हाम्रो देश नेपालको संविधानमा जसरी हामी टेकेर संविधानले वर्जित गरेको काम गर्दैनौ, त्यसरी नै कुनै पनि एउटा कार्यक्रममा, यस्तै लोकसारथी कार्यक्रममा हामीले भनेका कुराहरू पालना गर्दै कार्यक्रममा सहभागिता जनाउनु पर्ने हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए, यो फेरि तपाईँहरूकै लागि, तपाईँहरूद्वारा नै बनाइएको यो बसाई हो, श्रोताहरूले नै सुझाव सल्लाह वा प्रतिक्रिया दिएर हामीले बनाएको बसाई हो, तपाईँहरूद्वारा नै तपाईँहरूकै लागि बनाइएको बसाई हो, त्यसैले नियम अनुसार सहभागिता जनाइदिनु होला भन्दै आजको कार्यक्रमबाट अब विदा भएर जानुपर्ने हुन्छ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र प्रिया मगर टेकमान विष्टलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। र कार्यक्रम कस्तो लाग्छ तपाईँलाई, मनपर्छ भने मनपर्छ भन्नुहोस्, कुन कुन ठाउँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ त्यो पनि जानकारी गराइदिनु होला भन्दै 9896417298 मा फोन गर्नुहोला। हिजो गुड नाइटको विजेता मुनाजीलाईले मलाई फोन गर्नुभएको थियो, त्यो नम्बरमा मैले दिउँसो फोन गर्दाखेरि स्विच अफ भनिराखेको थियो, त्यसैले उहाँको पुरस्कार हामीले गुड नाइट कार्यक्रमको विजेताको पुरस्कार हामीले राख्दिन पाएको छैनौ। यदि तपाईँले सुन्दै हुनुहुन्छ भने मोबाइल तपाईँको नम्बर स्विच अफ थियो होइन, यो नम्बर हो कि होइन एकचोटि कन्फर्म त गर्नु पर्यो, त्यो कारणले गर्दाखेरि तपाईँले पुनः सम्पर्कमा आइदिनु होला अथवा हामी फेरि पछि 5 बजेपछि ट्राई गर्नेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए। आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ।
3: अनि तयो कागज के मेची वा
4: झिल्काई
3: के पर्सनल नम्बर ब्लक लै वा दिए
4: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर आएर ब्लक लै र खलखाई
3: अनि बैंगरी
4: बैंगरी
3: आ
4: चार सय तले लल पर्दी
3: चम्नल पति न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई विषय आफै न बैंक दे बिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरुइन योरी थोनिप दक्या सचेत तल परिम
4: सतर्क तना ठगी तब दक्या जोगिना
5: सिद्धार्थ बैंक दक्याले जनहितरी जारी संदेश
6: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
10: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
11: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
10: अनि त्यो कहाँ पाइन्छ त?
11: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
12: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
7: ब्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
12: फर्निचर उद्योग
7: ब्यास 11, मुसे खोला 10 भाइ, नयाँ पुल। मोबाइल नम्बर 9816664683,
13: 9556043234।
14: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
15: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
16: दाजु भाइको के को गफ गफ हुँदैछ?
14: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
16: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
14: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
16: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच दुई सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशंकर फोन 0656531336 0656501459 मोबाइल नम्बर 9803880384 9646739131

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9805015332।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराइ सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-098, 9464-0385।
3: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98-560-27-319।

क्यों घास वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर गर्मियामा आउँछ हजुर तातो खा फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बालमन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45।

0: होली एफएम 94.2 समुदाय को आवाज।
1: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
2: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
2: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563644, 98563666।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
5: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
5: हुन्छ हुन्छ दाई।
6: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास दुई गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
2: प्रोप्राइटर केसी कान्छा। सम्पर्क नम्बर 98273042।
7: लोटी पर्दी रो बैंगे विवरण पी विषय मुई खातरी खै हाम्रो
8: खै खै बहु कोही लोटरी भर्दिलु वा
9: आङी चमिजो लोटरी पर्दिउ छाम्दै गुदी
8: भर्दी आ भर्दिबो लोटरी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिसा खैमै विश्वास आलन फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थाई के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
10: सतर्कता न ठगदिब त क्या बचेना
11: सिद्धार्थ बैंक र क्यारे जन हेदरी जारी सन्देश
12: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
13: तपाईँलाई थाहा छ तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 5760।

0: FM 94.2 समुदायको आवाज
1: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
2: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
1: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
2: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
2: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9556063444 98560606

0: Willing Go festivity offer. अब पाउन होस्ट एक वर्ष को 200 Mbps इंटरनेट और नेट टीवी साथ में डुअल बैंड राउटर नोकिया बीकन 1.1 मेश राउटर और नेट टीवी सेटअप बॉक्स मात्र रु 1200 प्रति महीना में शर्तहरु लागू हुने छन्। छिटो भनेकै
1: चौथो स्थानमा उक्लिए नेपाली महिला क्रिकेट टोलीको T20 आई बरियता खस्कियो।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबर शुरू गरौं। सीमा विवाद बारे प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रीको जवाब सम्बन्धी खबरबाट। परराष्ट्र मन्त्री शिशिर खनालले सीमा विवादबारे प्रधानमन्त्री बालन शाहले दिएको अभिव्यक्तिको जवाब दिनुभएको छ। यही जेठ 17 गते प्रधानमन्त्री बालनले प्रतिनिधि सभाको बैठकमा सांसदहरूका प्रश्नको जवाब दिनुभएको थियो। त्यसक्रममा नेपालले समेत भारतको धेरै ठाउँमा जमीन मिचेको भनेर अभिव्यक्ति दिनुभएको थियो। यस्तो अभिव्यक्ति उप संसदमा विपक्षी दलले प्रश्न उठाउँदै आएका थिए। प्रधानमन्त्रीको अभिव्यक्ति उप आज राष्ट्र मन्त्री खनालले जवाब दिनुभएको हो। नेपाली भूमि लिपुलेको हुँदै भारतले मानसरोवर यात्रा सञ्चालनमा ल्याएको विषयमा समेत नेपाल सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको उहाँले बताउनु भएको छ। यस विषयमा नेपालले कूटनैतिक नोट पठाएको र भारतले पनि त्यसको जवाब फर्काएको उहाँको दावी छ। नक्साङ्कन हुन बाँकी रहेका क्षेत्रमा बाहेक 10 गजा अतिक्रमणको समस्या विद्यमान रहेको परराष्ट्र मन्त्री खनालले जवाब दिनुभएको छ। प्रधानमन्त्रीले दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको भनेर उहाँले बचाउ गर्नुभएको छ।
5: सम्माननीय प्रधानमन्त्रीज्यूले 2083 जेठ 17 गते संघीय संसदको प्रतिनिधि सभामा प्रश्नोत्तरका क्रममा नेपालको सीमाका विषय उल्लेख गर्दै द्विपक्षीय वार्ताद्वारा समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको थियो। सम्माननीय ज्यूबाट प्रस्तुत धारणाका सम्बन्धमा परराष्ट्र मन्त्रालयले सोही दिन विस्तृत जानकारी पनि उपलब्ध गराइसकेको छ। नेपाली भूमि लिपुलेख क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा समेत नेपाल सरकारको आधिकारिक धारणा परराष्ट्र मन्त्रालयले 2083 वैशाख 20 स्पष्ट पारिसकेको छ। यस विषयमा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ भारत सरकारबाट पनि कूटनीतिक नोट मार्फत नै प्राप्त भएको छ। दुवै देशले सीमा सम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्न प्रतिबद्धता व्यक्त गरेका छन्। यहाँहरूलाई थाहै छ नेपाल र भारतबीच सदियौं पुरानो र खुला सिमाना रहेको छ। हालको नेपाल भारत अन्तर्राष्ट्रिय सीमा सन 1816 सुगोली सन्धिद्वारा स्थापित र निर्देशित छ। नेपाल भारत सिमाना अन्तर्गत सुस्ता र लिम्पिया धुरा लिपुलेक तथा कालेपानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ। ती स्थान बाहेक अन्य केही स्थानहरूमा क्रस बोर्डर अकुपेसन तथा 10 गजा अतिक्रमणको समस्याहरू विद्यमान छन्। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित छन्।
1: साथै नेपाल र भारत सीमाको विषयमा तेस्रो मुलुकको संलग्नता नखोजिएको उहाँले बताउनु भएको छ।
6: नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद नचाहिए पनि प्रतिपक्षीहरूलाई संसद चाहिएको बताउनु भएको छ। प्रधानमन्त्रीले नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि उक्त अभिव्यक्ति फिर्ता लिन प्रतिपक्षी दलहरूले आग्रह गर्दै आएका थिए। तर प्रधानमन्त्री संसदमा आउनु भएन। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टीकरण दिनुभयो। त्यसपछि प्रमुख प्रतिपक्षी दल संसदीय दलका नेता आङदम्बेले प्रतिपक्षीलाई सदन चाहिएको बताउनु भएको हो।
7: नेपाली जनताका अन्य कैयौं जीवन्त मुद्दामा छलफल गर्नु छ हामीहरूले। प्रधानमन्त्रीजीलाई संसद नचाहिएला नचाहिएला प्रधानमन्त्रीजीलाई, तर प्रतिपक्षलाई संसद चाहिएको छ। फेरि कुनै दिन छापामार शैलीमा प्रधानमन्त्रीजी आउनुहोला, फेरि अर्कै त्यस्तो नहोस् मेरो मुलुकको प्रधानमन्त्रीले, तर डर लाग्छ फेरि कुनै उदण्डता मचाइदिनु होला, डर लागिराखेको छ। तर म अब उपरान्त म उहाँलाई खोज्न चाहन्न, किन भन्दाखेरि मेरो मुलुकको समस्याहरू प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठुलो छ, संवेदनशील छ। त्यसकारण म उपरान्त अब खोज्न चाहन्छु, तर प्रधानमन्त्रीले बोलेकै कुरामा मात्रै अल्म लिएर गरिमामय संसदको अमूल्य अमूल्य समय खेर फाल्नु हुन्न भन्ने जिम्मेवारी बोध गर्ने कार्यमा कमजोरी गर्न पनि म चाहन्न। नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवारीपूर्ण थियो। यसलाई जतिसुकै रफू गरे पनि, जतिसुकै शब्द विशेषणहरू थपे पनि उहाँले भनेको यही, दुनियाँले सुनेको यही हो, वर्तमान र आउने पुस्ताहरूले घरिघरि देखिराख्ने कुरो यही हो, सुनिराख्ने कुरो यही। त्यो अभिव्यक्ति आपत्तिजनक थियो, लज्जास्पद थियो।
6: नेपाली काँग्रेस संसद दलका नेता आङदम्बेली र आसोपाका सभापति रवि लामिछानेले भारत भ्रमणको क्रममा सिमानाको विषयमा छलफल नगरेको भन्दै आपत्ति जनाउनुभयो। नेपाली काँग्रेसले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेबारे गम्भीर प्रश्न उठेको बताएको छ, तर त्यस्तो प्रश्नबारे मौन रहेको भनेर पनि प्रश्न गरेको छ। यस्तै नेकपा एमाले प्रधानमन्त्री बालेन्द्र शाहले भारतको सीमा नेपालले मिचेको भन्ने अभिव्यक्तिका विषयमा परराष्ट्र मन्त्री शिशिर खनालको प्रष्टीकरण मान्य नहुने बताएको छ। एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले आजको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै जवाब प्रधानमन्त्रीले नै दिनुपर्ने बताउनु भएको छ।
8: उहाँको त्यो घोषणालाई चाहिँ विदेश मन्त्रीले यहाँ प्रधानमन्त्रीको पक्षबाट उहाँको वक्तव्यलाई, उहाँको त्यो घोषणालाई चाहिँ यहाँ रक्षा गर्ने, त्यो सही थियो त्यो भनाई भन्ने कुराहरू चाहिँ यहाँ भनेर जानुभयो, त्यो स्पष्टीकरणसित हामी सहमत छैनौँ। त्यो स्पष्टीकरण चाहिँ परराष्ट्र मन्त्रीले दिने होइन, किनभने त्यो वक्तव्य परराष्ट्र मन्त्रीले दिएको होइन, त्यो स्पष्टीकरण प्रधानमन्त्रीले नै दिनुपर्छ। उहाँ यो संसदको उपहास गरेर उपेक्षा गरेर उहाँ किन यो संसदमा यो रोस्टममा फेरि आउन चाहनुहुन्न, किन उहाँले निरन्तर रूपमा यो रोस्टमको यो सभाको उहाँले उपेक्षा गरिरहनु भएको छ।
6: श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङले रोस्टममा बोल्न नदिएको भन्दै आपत्ति जनाउनु भएको छ।
1: आपत्तिपछि अहिले श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङ बोलिरहनु भएको छ र प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति पनि गठन भएको छ। सभामुख डोलप्रसाद अर्यालले बुधबारको प्रतिनिधि सभा नियमावलीको नियम 13 बमोजिम 15 सदस्यीय कार्यव्यवस्था समिति प्रतिनिधि सभा बैठकमा घोषणा गर्नुभएको हो। समिति सदस्यहरूमा डाक्टर अच्युतम लामिछाने, आर्यन राई, ऐनबहादुर महर, कविन्द्र बुर्लाकोटी, क्रान्ति शिखा धिताल, खुशबु ओली, देवराज पाठक, निष्कल राई, निशा डाँगी, प्रकाश चन्द्र परियार, वासना थापा, युवराज दुलाल, राजन गौतम, राम लामा र विपिन कुमार आचार्य हुनुहुन्छ।
6: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले जथाभावी संसदीय छानबिनको माग नराख्न विपक्षी दललाई आग्रह गर्नुभएको छ। जथाभावी संसदीय छानबिन के, संसद त्यति सस्तो भयो? संसदीय छानबिन भन्नलाई आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री वाग्लेले भन्नुभयो, करको दर हेरफेरको आरोप लगाएर विपक्षी दलहरूले अर्थमन्त्री वाग्लेकी राजीनामा मागिरहेका छन्। आर्थिक विधेयकमा भएको करका दर हेरफेरबारे संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखिरहेका छन्। रातारात करका दरमा हेरफेर गरेको विषयमा अर्थमन्त्री वाग्लेले भने संसदीय छानबिन समिति गठन गर्ने मागलाई अस्वीकार गर्नुभएको छ। वाग्लेले छानबिन नै गर्नुपर्ने तहमा केही नभएको प्रष्टीकरण दिनुभएको छ।
9: ए दर्ता गरेको रे, सच्याएको रे, मैले भनिहालेँ गत वर्ष 73 यहाँ सभासदले नेकपा एमाले र नेपाली काङ्ग्रेसको सरकारले सच्याएको, यहाँ बरु छलफल गर्न सक्नुहुन्छ यो रेट किन गरियो कसो गरियो भनेर। यहाँ त स्पष्ट मात्रै पारिएको छ, एउटा मात्रै हो स्पेसिफिक भन्सार दर, रगत वा भ्याक्सिन बोक्ने क्यारियरको मात्रै हो भन्सार दर चेन्ज भएको, अर्को शुल्क चेन्ज भएको छ, अरू भाषागत स्पष्टता केही छुटेको कुराहरू। त्यसपछि चाहिँ हप्ताभरि पत्रिकाहरूले चाहिँ यसलाई उछालेर के के न भए जस्तो स्वर्णिम वाग्ले अर्थमन्त्री त्यहाँ अर्थ मन्त्रालयमा बसिया छ, कुटु कुटु दरहरू चलाछ भन्ने जस्तो भ्रम सिर्जना गरे हुनाले यहाँहरूलाई पनि भ्रम पर्यो जस्तो मलाई लाग्छ।
6: यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसद दलका नेता ज्ञानेन्द्र साईले करका दर हेरफेर गरेर अर्थमन्त्री वाग्लेले राज्यलाई अरबौं नोक्सानी पुर्याएको आरोप लगाउनु भएको छ। बजेट निर्माण प्रक्रिया सम्बन्धी सूचना चुहाउट, करका दरमा हेरफेर तथा राज्यलाई अरबौं रूपियाँ राजस्व नोक्सानी पुग्ने सम्भावित विषयमा निष्पक्ष र विश्वसनीय संसदीय छानबिन समिति गठन गर्न तपाईँले सहयोग गर्नुहोस्, साईले सामाजिक सञ्जालमा लेख्नु भएको छ।
1: प्रतिनिधि सभाको बैठकमा सांसद खुशबु ओलीले आफूलाई ज्यान मार्ने धम्की आएको विषय उठाएपछि नवनियुक्त गृहमन्त्री शोधन गुरूङले उक्त घटनाबारे आवश्यक अनुसन्धान र कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइने आश्वासन दिनुभएको छ। गृहमन्त्री गुरूङले ओलीलाई बैठकभित्रै भेटेर कार्यवाही अघि बढ़ाइने र त्यसको लागि प्रक्रियामा जानुहोला भनेर आश्वासन दिनुभएको हो। राप्रपाका सांसद खुशबु ओलीले अन्धाधुन्ध धर्म परिवर्तनको विरोध गर्दा आफूमाथि बलात्कार र ज्यान मार्ने धम्की आएको आजको प्रतिनिधि सभाको बैठकमा बताउनु भएको थियो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो। आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
1: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
0: हो र?
1: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
0: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
2: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाँकी खबर। काठमाडौँ जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणको नियमित सुनवाई सुरु भएको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउन रकम उठाएको प्रकरणको मुद्दामा आजदेखि नियमित सुनवाई सुरु भएको हो। ठगी, लिखत कृत्य र राज्य विरूद्ध र संगठित अपराध सम्बन्धी कसुरमा पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड, भुटानी मानवाधिकारवादी नेता टेकनाथ रिजाल सहित 36 जना प्रतिवादी छन्। जिल्ला न्यायाधीश तेज इजलासमा सुनवाई सुरु भएको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। अदालत प्रशासनका अनुसार आज नभएकाले भोलिका लागि हेर्दा हेर्दैमा राखिएको हो। जेनजी आन्दोलनले कागजातहरू जलेका कारण पुनः प्राप्ति गर्न लामो समय लागेर सुनवाई ढिलो सुरु भएको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिनुभयो। खतिवडाले अब छिट्टै आदेश आउने बताउनु भएको छ।
5: सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मशान्तसम्म थप गरेको छ। सम्पत्ति विवरण बुझाउने दायराभित्र परेका पदाधिकारीले आफूहरूले सम्पत्ति सम्बन्धी विवरण संकलनका क्रममा रहेको र समय अपुग भएको जनाएपछि अन्तिम पटकका लागि विवरण बुझाउने गरी एक महिना म्याद थप गरिएको आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जानकारी दिनुभयो। जेएनजी आन्दोलनका क्रममा कतिपय कार्यलाई आगजानीमा परेर विवरण संकलनमा कठिनाई भएको हुन सक्ने अनुमान गरिएको छ। सम्पत्ति सम्बन्धमा 60 भन्दा बढी उजुरी प्राप्त भएको आयोगका भण्डारीले जानकारी दिनुभएको छ। निर्धक्क र निष्फिक्री भएर सम्पत्ति सम्बन्धी प्रमाण राखेर आफ्नो विवरण पेश गर्न आयोगले आग्रह गरेको छ। प्राप्त विवरण दर्ता गरेर छानबिनको प्रक्रिया अघि बढाउने आयोगको तयारी छ। यससँगै आयोगले एजेट मशान्तभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन अनुरोध गरेको थियो। सार्वजनिक पदमा रहेका, पदबाट सेवानिवृत्त भएका वा हटिसकेका व्यक्तिले आफै वा आफ्नो प्रतिनिधि वा हुलाक आयोगको इमेल मार्फत विवरण र उजुरी बुझाउन सक्ने व्यवस्था गरिएको छ।
4: गत वर्ष असार 24 लेन्दे खोलामा आएको बाढ़ीले क्षति पुर्याएको 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजनाको पुननिर्माण तथा मर्मत तीव्र गतिमा अगाडि बढ़ाइएको छ। बाढ़ीका कारण भोटेकोशी खोला स्थित बाँध संरचनामा क्षति पुगेपछि आयोजनाको उत्पादन प्रभावित भएको थियो। हाल बाँध स्थलमा थुप्रिएको अवरोध हटाउने कार्य द्रुत रूपमा अघि बढ़िरहेको आयोजनाले जनाएको छ। आयोजनाका कार्यकारी प्रमुख सत्यराम जुवाक्खाका अनुसार बालुवा थिग्र्याउने पोखरीमा जम्मा भएका अवरोध हटाइसकिएको छ भने हेडरेस सुरुङ तथा विद्युत उत्पादनसँग सम्बन्धित उपकरणको सफाई समेत सम्पन्न गरिएको छ। बाढ़ीले कटान गरिएको बाह्य संरचना अन्तर्गत ड्याम तथा विद्युत गृह जाने पहुँच मार्गमा रहेको पक्की पुलको संरक्षणका लागि दायाँ बायाँ पर्खाल निर्माण कार्य जारी छ। आयोजनाले 2081 पुष 16 गतेदेखि व्यावसायिक रूपले उत्पादन शुरू गरेको थियो।
5: सिराहाका विभिन्न परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट वाच नष्ट गरिएको मुद्दा सर्वोच्च अदालत पुगेको छ। अधिवक्ता अनिल कुमार शाहसहित परीक्षार्थी महेश कुमार महासेठ, रमण कुमार यादव लगायतले संयुक्त रूपमा दायर गरेको रिटमा नेपाल सरकार, गृह मन्त्रालय, मध्य प्रदेशको शिक्षा मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड तथा जिल्ला प्रशासन कार्यालय सिराहालाई विपक्षी बनाइएको छ। रिट निवेदकहरूले परीक्षा मर्यादा उल्लंघनको आरोपमा जफत गरिएका सामग्री कानूनी प्रक्रिया पूरा नगरी नष्ट गरिएको दावी गरेका छन्। रिटमा जफत गरिएका मोबाइल र स्मार्ट वाचको बजार मूल्य तथा त्यसमा रहेको व्यक्तिगत डेटाको क्षतिका आधारमा पीड़ित विद्यार्थी र अभिभावकलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ। गत चैतमा सम्पन्न एसी परीक्षाका क्रममा सिराहाका विभिन्न केन्द्रबाट 7 थान आइफोन, 499 थान एन्ड्रोइड मोबाइल र 5 थान स्मार्ट वाच जफत गरिएको थियो। ती सामग्री जिल्ला परीक्षा समन्वय समिति सिराहाको निर्णय र तत्कालीन मधेस प्रदेशका शिक्षा मन्त्रीको घोषणापछि जिल्ला प्रहरी परिसरको कार्यालयको परिसरमा पानी भरिएको ड्रममा डुबाएर नष्ट गरिएको थियो।
4: बाजुराको लामपाटामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना भएको छ। बाजुरा र हुम्लाका स्थानीय बीच हिमाली गाउँपालिका तीन लामपाटामा विवाद र झडप भएको दुई सातापछि सरकारले अस्थायी सुरक्षा बेस स्थापना गरेको हो। बाजुराका प्रमुख जिल्लाधिकारी डोरेन्द्र निरौलाका अनुसार सदरमुकाम मार्तरीबाट आज संयुक्त सुरक्षा टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ। लामपाटामा संयुक्त सुरक्षा बेस स्थापनाका लागि सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा 21 जना र प्रहरी सहायक निरीक्षक मिठु बहादुर बोहराको कमानमा 7 जना गरी 28 जनाको टोली पठाइएको निरौलाले जानकारी दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
2: आईएमई गरौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि चालू आर्थिक वर्षभन्दा करिब 2 अर्ब बढ़ीको बजेट ल्याउने तयारी गरेको छ। चालू आर्थिक वर्षमा बजेट खर्चको प्रतिशत घटेकाले नगद मौज्दात बढ़ेको र संघीय सरकारले दिने अनुदान रकम पनि बढ़ाएकाले करिब 38 अर्बको हाराहारीको बजेट आउन सक्ने कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले जानकारी दिनुभयो। संघीय सरकारले ल्याएको बजेटमा शिक्षा र स्वास्थ्यमा 3% समता शुल्क र 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्नेलाई 5% भ्याट लगाउने नीति ल्याएपछि प्रदेश सरकारले निम्न मध्यम वर्ग तथा सुकुम्बासीलाई दृष्टिगत गरेर केही राहतका कार्यक्रम पनि ल्याउन लागेको बताइएको छ।
2: अघिल्ला 4 कारोबार दिन लगातार घटेको शेयर बजार आज झिनो अङ्कले सुधार देखिएको छ। नेप्सी परिसूचक 2.57 अङ्कले बढेको छ। यो वृद्धिपछि 2736 अङ्कमा कायम भएको छ। दिनभर बजार सामान्य उतर चढ़ावमा सीमित रह्यो। आज कारोबार रकम उच्च दरले घटेको छ। अघिल्लो दिन 6 अर्ब 44 करोड़को कारोबार भएकोमा आज 4 अर्ब 29 करोड़को मात्र कारोबार भएको छ। 127 कम्पनीको मूल्य बढ्दा 134 घट्यो भने 10 स्थिर रह्यो। सबै समूहगत सूचकको उतार चढ़ाव 1% भन्दा कम रह्यो।
1: दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको सामूहिक गोलीकाण्डमा 3 महिलासहित कम्तीमा 12 जनाको मृत्यु भएको छ। यो विदेशको खबर हो। घटनामा अन्य 9 जना घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार गए राती अबेर जोहानेसबर्गको क्लिभल्यान्ड क्षेत्रमा रहेको सुकुम्बासी बस्तीमा गोलीबारी भएको थियो। घटनामा संलग्न व्यक्तिको खोजीका लागि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार एक पेट्रोल पम्प नजिक सेतो रंगको टोयोटा क्वान्टम गाडीबाट 10 जनाभन्दा बढी संदिग्ध व्यक्ति ओर्लिएका थिए। घटनाको कारण हालसम्म खुल्न सकेको छैन।
2: अमेरिका इजरायल इरान युद्धको असर विश्वमा भयावह बन्ने खतरा बढेको छ। जारी युद्धका कारण विश्वका सबैभन्दा कमजोर र गरीब समुदायहरूमा चरम खाद्य संकटतर्फ धकेलिने खतरा बढेको विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले जनाएको छ। वर्ल्ड फूड प्रोग्राम डब्ल्यूएफपीका कार्यकारी निर्देशक कार्ल स्कौली सीएनएनसँग कुराकानीमा युद्धको प्रभावले लाखौं मानिसलाई गम्भीर भोकमरीको अवस्थामा पुगेको र युद्ध तत्काल अन्त्य नभए अवस्था भयावह हुने बताए। विशेष गरी स्ट्रेट अफ हर्मुज बन्द भएपछि इन्धनको मूल्य आकाशिएको छ। यसले डब्ल्यूएफपीका राहत तथा खाद्य वितरण कार्यक्रमहरूको लागत निकै बढाएको छ। इन्धन महँगीसँगै विश्वभर खाद्यान्नको मूल्य समेत उकालो लागेको छ।
1: अमेरिका इजरायल इरान युद्धको असर विश्वमा भयावह बन्ने खतरा देखिएको छ। अब खेलकुद। नेपालको टी20 अन्तर्राष्ट्रिय टोलीका कप्तान तथा अलराउण्डर दिपेन्द्र सिंह ऐरीले अलराउण्डरतर्फ उच्च रेटिङसहित 4थो स्थानमा उक्लिएका छन्। दिपेन्द्र आईसीसीले सार्वजनिक गरेको टी20 आई अलराउण्डरतर्फको वरियतामा 1 स्थान सुधार गरेर 4थो स्थानमा उक्लिएका हुन्। आईसीसीले आज अद्यावधि गरेको नयाँ वरियता अनुसार दिपेन्द्र 5औंबाट 4थो स्थानमा उक्लिएका छन्। उनको रेटिङ अंक पनि हालसम्मकै उत्कृष्ट बनेको छ। उनले 256 रेटिङ अंक हासिल गरेका छन्। नेपाली पुरूष टोलीले हालै सिंगापुरमा सम्पन्न एसियन गेम छनौटमा अपराजित रहेर च्याम्पियन बन्यो। एसियन गेम छनौटमा दिपेन्द्रले ब्याटिङको खासै अवसर पाएनन्। नेपालले खेलेका 4 खेलमध्ये 2 खेलमा ब्याटिङ गरेका उनले 40 रन बनाए भने 4 विकेट लिएका छन्। अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बावेका सिकन्दर राजा यथावत छन्। यस्तै भारतका हार्दिक पाण्ड्या दोस्रो स्थानमा कायम रहेका छन्। तेस्रो स्थानमा पाकिस्तानका साइफ अबु रहेका छन्।
2: नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी20 आई वरियतामा 1 स्थान खस्किएको छ। नेपाली महिला टोली 1 स्थान तल झरेर 23औं स्थानमा पुगेको छ। नेपाली महिला क्रिकेट टोली पछिल्लो समय राम्रो लयमा देखिएको छैन। गत साता एसियन गेम्समा छनौट हुन असफल भएको महिला टोली एसिया कपमा पनि छनौट हुन सकेन। एसियन गेम्स छनौटमा नेपालले चीन र इन्डोनेसियालाई पराजित गरेको थियो। सेमी फाइनलमा मलेसियासँग पराजित भएको नेपाल 3रो स्थानको खेलमा चीनसँग पराजित भएर एसियन गेम्समा छनौट हुन असफल भएको थियो।
1: फिफा विश्वकप फुटबल 2026 भोलिबाट शुरू हुँदैछ। अमेरिका क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यस संस्करणको उद्घाटन समारोह मेक्सिकोको सिटी स्थित ऐतिहासिक स्टाडियो अस्टेकामा आयोजना हुँदैछ। उद्घाटन समारोहमा विश्व प्रसिद्ध कलाकारको आकर्षक प्रस्तुति रहनेछ। उद्घाटन समारोहमा मेक्सिकन संस्कृति आधुनिक प्रविधि र विश्व फुटबलको उत्सवलाई झल्काउने विशेष कार्यक्रम प्रस्तुत गरिने भएको छ। विश्वकप 2026 यसपटक तीनवटै आयोजक राष्ट्रले छुट्टा छुट्टै उद्घाटन समारोहको आयोजना गर्दैछन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: सीमाबारे प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिमा परराष्ट्र मन्त्रीले दिए सदनमा जवाब। परराष्ट्र मन्त्रीको प्रष्टीकरण मान्य नहुने एमालेको अडान। प्रधानमन्त्रीलाई संसद नचाहिए पनि प्रतिपक्षीलाई चाहिने काँग्रेसको भनाई।
1: करका दर हेरफेरमा अर्थमन्त्रीले राज्यलाई अरबौं नोक्सानी पुर्याएको ज्ञानेन्द्र साईको आरोप। जथाभावी संसदीय छानबिनको माग नराख्न विपक्षी दललाई अर्थमन्त्री वाग्लेको आग्रह। सम्पत्ति विवरण बुझाउने म्याद असार मशान्तसम्म थप।
2: नक्कली भुटानी शरणार्थी मुद्दाको नियमित सुनवाई शुरू। आज नभएकाले हेर्दा हेर्दैमा छिट्टै आदेश आउने। सिराहाका परीक्षा केन्द्रबाट जफत मोबाइल नष्ट प्रकरण मुद्दा सर्वोच्च पुग्यो।
1: दक्षिण अफ्रिकाको जोहानेसबर्गमा सामूहिक गोलीकाण्ड 12 जनाको मृत्यु। अमेरिका इरान युद्धको असर विश्वमा भयावह बन्ने खतरा। करोडौं मानिसमा भोकमरीको जोखिम।
2: र फिफा विश्वकप फुटबल 2026 भोलिबाट सुरु हुँदै 48 टोली सहभागी रहेको संस्करणमा 104 खेल हुने। टी20 अन्तर्राष्ट्रियमा अलराउन्डरतर्फ उच्च रेटिङ सहित दिपेन्द्र चौथो स्थानमा। नेपाली महिला क्रिकेट टोलीको टी20 वरियता खस्कियो।
1: हवस्त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्, नमस्कार।

0: Radio N Aryan 99.1.
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: धेरै टपिकहरूमा जानुभन्दा पनि मेरो आफ्नो अलिकति इन्ट्रेस्टको एरियाको कुराहरू मात्रै कभर गर्न चाहन्छु. पहिलो टपिक मैले उठाउन खोजेको भनेको चाहिँ यो सार्वभौम एआई जुन कम्प्युटिङ सेन्टरको कुराहरू छ, यो चाहिँ एकदमै क्रिटिकल टपिक भएको कारणले यसको त्यो टेक्निकलिटिज र योसँग जोडिने कुराहरूको बारेमा चाहिँ म अलिकति भन्न चाहन्छु. हामीले हजारौँ जिपियुहरूमा चाहिँ इन्भेस्ट गर्ने कुराहरू गरिरहेछौँ, तर यसमा हामी अलिकति स्ट्रिट स्मार्ट हुनुपर्छ जस्तो लाग्छ. हामीले यसमा ऱ्यान्डमली पैसा खर्च गर्ने भन्दा पनि अलिकति आउट अफ द बक्स तरिकाले सोच्नै पर्छ. भारतको संविधानको अनुसूचीले नेपाली भाषालाई पनि राष्ट्रिय भाषाको त्यो मान्छ. सो अहिले इन्डियाले चाहिँ आफ्नो एआईमा म्यासिभ लेभलमा चाहिँ खर्च गरिरहेको छ. दे आर इन्भेस्टिङ बिलियन्स केमा त भन्दाखेरि डिफ्रेन्ट ल्याङ्ग्वेजहरूमा. सो हामीले चाहिँ आफै यो जिपियुहरू ल्याएर आफैले त्यो एआई कम्प्युटिङ सेन्टरहरू चाहिँ स्क्र्यापबाट सुरु गर्नुभन्दा चाहिँ त्यो भारतको चाहिँ ओपन सोर्सहरू चाहिँ ल्याएर त्यसलाई चाहिँ फेरि फर्दर हामीले चाहिँ त्यो सोभरन एलिमेन्टहरूमा चाहिँ काम गऱ्यो भने चाहिँ जुन क्वालिटी पनि बेटर आउने र मेजर अमाउन्ट चाहिँ बच्ने सम्भावना हुने भएको कारणले हामीले यो कुरा अस्ति फाइनेन्स के त्यहाँ फरेन मिनिस्टरसँग पनि उठाएको थियौँ. सो मेबी हामीले त्यो भारतको त्यो भाषिनी एआईहरूदेखि लिएर यी कुराहरूबाट एडभान्टेज लिएर त्यो बेसिक कुराहरू चाहिँ ओपन सोर्सिङ गर्न सक्छौँ होला. त्यो भयो भने मेजर अमाउन्ट चाहिँ सेभ हुन्छ जस्तो लाग्छ. सो यसमा अलिकति ध्यान दिनु पनि पर्ला. अनि अर्को यही एआईसँगै जोड्दै गर्दाखेरि चाहिँ हामीले एकदमै ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ अहिले ग्लोबल लेबर मार्केट नै एआई इन्टेन्सिभ भएको छ. अनि हाम्रो नेपाली जति पनि लेबरहरू लेबर मार्केटमा जाने लाखौँ नेपालीहरू चाहिँ कहीँ न कहीँ त्यो एआईको स्किल सेटबाट धेरै टाढा हुनुहुन्छ. सो केही वर्षमा चाहिँ ग्लोबल मार्केट चाहिँ एआई इन्टेन्सिभ हुँदै गर्दाखेरि चाहिँ हाम्रो बाहिर गएको चाहिँ त्यो
1: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त?
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ.
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ.
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
2: हो दाइ, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ. साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ.
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव.
2: प्रोप्राइटर सुरेश पुरी. मोबाइल नम्बर 98563 63444 98560 60656.

0: Willingo festivity offer. Our pound host 1 वर्ष को 200 Mbps internet and net TV साथ में dual band router Nokia Beacon 1.1 mesh router और net TV sets a box. मात्र रु 12 से प्रति महीना में. शर्तहरु लागू होने छन्. छिटो बने गई Willing.
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्ट इन दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848848 9846554495 र 9846011818
4: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
5: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
4: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
5: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको
4: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
5: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
4: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
4: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9709549080 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन

0: 0965-65-025
1: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 98058000700,
3: 98460403044।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563 63 98560 69 17 र 98560 68 67।

दमौली डायरीमा म मन्दिरा सिडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला। सरकारको निर्णय सच्याउन माग गर्दै प्रशासन कार्यालयमा धरना। ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते। कार दुर्घटनामा भारतीय पर्यटक घाइते। र अमेरिकी एमक्यू 9 रिपर ड्रोन खसालेको इरानको दावी।

अब समाचार विस्तारमा। महिलाहरूका लागि अचार अब केवल खानासँग स्वाद थप्ने परिकार मात्र रहेन, यो आय आर्जन, आत्मनिर्भरता र उद्यमशीलताको नयाँ माध्यम बन्न थालेको छ। वर्षौँदेखि घर घरमा बनाइँदै आएको अचारलाई व्यावसायिक रूपमा विकास गर्न थालेसँगै आय आर्जनको आधार बन्न थालेको हो। यसैबीच महिला उद्यमी सङ्घ नेपाल तनहुँले सञ्चालन गरेको अचार बनाउने तालिमले महिलाहरूमा थप उत्साह थपेको छ। हालै सम्पन्न तालिमपछि धेरै महिलाहरू आफ्नै व्यवसाय सुरु गर्ने योजनासहित भविष्यका सम्भावनाबारे सोच्न थालेका छन्। नेपाली समाजमा अचार बनाउने काम नयाँ होइन, गराएसी परम्परा अनुसार पुस्तौँदेखि अचार बनाउने गरिए पनि तालिमपछि सिपलाई व्यावसायिक रूपमा विकास गर्न तालिमले सहयोग पुगेको स्थानीय आरती खनालले बताउनुभयो। अचार बनाउने कामलाई पहिले सामान्य घराएसी जिम्मेवारीका रूपमा लिने गरे पनि तालिमपछि व्यावसायिक रूपमा विकास गर्ने योजना बनाएको उहाँको भनाइ छ। पहिले अचार बनाउनु भनेको घरको काम जस्तो मात्रै लाग्थ्यो, तर अब यसलाई व्यवसायका रूपमा अघि बढाएर आम्दानी गर्न सकिन्छ भन्ने विश्वास बढेको छ। सिपलाई सही तरिकाले प्रयोग गर्न सके घरमै बसेर पनि आर्थिक रूपमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने महसुस भएको छ। खनालले भन्नुभयो, आरती जस्तै अन्य महिलाहरूले पनि परम्परागत सिपलाई व्यवसायमा रूपान्तरण गर्न सकिने सम्भावना देखेका छन्। तालिमले महिलाहरूलाई अचार बनाउने विधि मात्र नभई उत्पादनलाई बजारयोग्य बनाउने विभिन्न पक्षबारे पनि व्यावहारिक ज्ञान प्रदान गरेको छ। स्थानीय लीला प्रधान श्रेष्ठका अनुसार तालिमले उत्पादनको गुणस्तर कायम गर्ने, सरसफाइमा ध्यान दिने, आकर्षक प्याकेजिङ गर्ने तथा बजारको माग अनुसार उत्पादनलाई प्रस्तुत गर्ने तरिका सिकाएको छ। पहिले सामान्य तरिकाले बनाइने अचारलाई हाल कसरी व्यावसायिक रूपमा तयार गर्ने भन्ने ज्ञान प्राप्त भएको छ। उहाँले भन्नुभयो, बजारमा प्रतिस्पर्धा गर्न उत्पादनको स्वाद मात्र होइन, यसको प्रस्तुति र गुणस्तर पनि उत्तिकै महत्त्वपूर्ण रहेछ भन्ने बुझियौँ। स्थानीय कोपिला थापाले तालिमपछि आफ्नै क्षमतामाथि विश्वास गर्ने आधार बनेको बताउनुभयो। उहाँले भन्नुभयो, घरमा बसेर गरिने कामलाई आम्दानीको स्रोत बनाउन सकिन्छ भन्ने अनुभूति भएको छ। महिलाहरू आर्थिक रूपमा सक्षम भए परिवार र समाजमा उनीहरूको भूमिका अझ सशक्त बन्न सक्छ। स्थानीय स्तरमा उपलब्ध आँप, कागती, मुला, खुर्सानी, लसुन, अदुवा, टिमुर लगायत सामग्री प्रयोग गरेर विभिन्न प्रकारका अचार उत्पादन गर्न सकिन्छ। यसले स्थानीय कृषि उत्पादनको उपयोग बढाउनुका साथै मूल्य अभिवृद्धि गरेर अतिरिक्त आम्दानीको अवसर पनि सिर्जना गर्छ। उद्यमी सङ्घकी अध्यक्ष निर्मला मल्लले महिलाहरूले प्राप्त सिपलाई व्यवहारमा उतार्दै व्यवसायसँग जोड्नुपर्ने बताउनुभयो। घरायसी प्रयोगका लागि बनाइने अचारको व्यावसायिक उत्पादन गरे आम्दानीको स्रोत बढ्ने देखिएपछि महिलाहरूलाई तालिम दिएको उहाँले जानकारी दिनुभयो। प्रशिक्षक तुलसी शाहले सहभागीलाई विभिन्न प्रकारका अचार बनाउने विधि, सरसफाइका मापदण्ड, गुणस्तर नियन्त्रण, लेबलिङ तथा प्याकेजिङबारे प्रशिक्षण दिनुभएको थियो। नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले सरकारी विज्ञापन निजी सञ्चार माध्यममा नदिने सरकारको निर्णय सच्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा बुधबार एक घण्टा धरना दिएको छ। नेपाल पत्रकार महासङ्घ केन्द्रको आन्दोलन कार्यक्रम अन्तर्गत तनहुँ शाखाले बुधबार बिहान 11 बजेदेखि 12 बजेसम्म प्रशासन कार्यालयमा धरना दिएको हो। धरना कार्यक्रममा शाखाका अध्यक्ष डिपी अधिकारी, पूर्व अध्यक्ष प्रकाश चन्द्र भट्टराई, ओमकार आचार्य, सल्लाहकार नारायण खड्का, शाखाका पदाधिकारी सदस्य एवं विभिन्न सञ्चार माध्यममा आबद्ध सञ्चारकर्मीको सहभागिता रहेको थियो। शाखाको आयोजनामा जेठ 29 गते समेत सोही समयमा प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको छ। महासङ्घले निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने निर्णयले प्रेस स्वतन्त्रता र सञ्चार क्षेत्रको दिगोपनमा असर पर्ने भन्दै उक्त निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरेको छ। पृथ्वी राजमार्गमा पर्ने तनहुँको ब्यास नगरपालिका 12 कमलबारीमा बुधबार बिहान एक ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्। डुम्रेबाट दमौली जाँदै गरेको ना 5 ख 9243 नम्बरको ट्रक बिहान 5:15 बजे
सडकको नालीमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब परिचेक द्वारिका प्रसाद घिमिरेका अनुसार चालकले नियन्त्रण गुमाउँदा उक्त ट्रक सडकको नालीमा खस्न पुगेको थियो। दुर्घटना लगत्तै खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि दमौली स्थित प्रदेश अस्पताल पठाएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो। घाइते हुनेहरूमा ट्रक चालक 12 को निजगढ 12 को वडा नम्बर 9 बस्ने 28 वर्षीय एम कुमार नेपाली र सहचालक सोही स्थान बस्ने 24 वर्षीय सुजन परियार रहेका छन्। दुर्घटनाग्रस्त ट्रकलाई क्रेनको सहायताले उठाउने कार्य भइरहेको छ। त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको ब्यास नगरपालिका 12 देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा 3 जना भारतीय पर्यटक घाइते भएका छन्। डुम्रेबाट दमौली हिँडेका BR-10 AB-7739 नम्बरको कार अनियन्त्रित भई दिउँसो करिब 1 बजे दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार 5 जना सवार रहेको उक्त कार अचानक सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएका विशेष प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो। घाइते हुनेहरूमा भारतको बिहार मधुबनी 37 वर्षीय आशा देवी र सोही स्थान बस्ने 40 वर्षीय मनिका देवी र कार चालक भारत बिहार भागलपुर बस्ने 28 वर्षीय सोनु घाइते हुनुभएको छ। तिनैजना भारतीय नागरिकलाई तत्काल उपचारका लागि दमौली स्थित प्रदेश अस्पताल पठाइएको सूचना अधिकारी घिमिरेले बताउनुभयो। कारमा सवार अन्य 2 जना भारतीय नागरिक पूर्ण रूपमा सकुशल रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ। अब विदेशको खबर। इरानले अमेरिकी MQ-9 रिपर ड्रोन खसालेको दावी गरेको छ। इरानको तन्सिम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो। सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि अमेरिकी सेनाको तर्फबाट MQ-9 ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरान विरुद्धको आफ्नो सैन्य कारवाही पूरा भएको बताएसँगै यो खबर आएको हो। अमेरिकी केन्द्रीय कमान्ड सेन्टकमका अनुसार अमेरिकी सेनाको अपाचे हेलिकप्टर खसालिएको र यस क्षेत्रमा रहेका अमेरिकी बल तथा व्यावसायिक पानी जहाजहरूमाथि भएको आक्रमणको जवाफमा यो हमला गरिएको थियो। सेन्टकमका अनुसार अमेरिकी वायुसेना र नौसेनाका लडाकु विमानहरूले होर्मुज स्ट्रेट नजिकै रहेका इरानको वायु रक्षा प्रणाली ग्राउन्ड कन्ट्रोल स्टेसन र निगरानी राडार केन्द्रहरूलाई सटीक हतियार प्रयोग गरेर निशाना बनाएका थिए। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला। सरकारको निर्णय सच्याउन माग गर्दै प्रशासन कार्यालयमा धर्ना। ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते। कार दुर्घटनामा भारतीय पर्यटक घाइते। र अमेरिकी MQ-9 रिपर ड्रोन खसालेको इरानको दावी।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङरोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
5: ए, हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ! सेयर गर्दिम कि क्या हो?
6: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौँ अनि मात्र विश्वास गरौँ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ। अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि व्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा व्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10-100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500-3,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2,000-12,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3,000-16,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नु हुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805141437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आ

0: आखिर मबाट के गल्ती भएको थियो र बीच बाटोमा हालपत्र पारेर मुटु जलाएर गयो किन गयो किन?
1: गल्ती त तिम्रो होइन सानु, मेरो हो। म स्वार्थी र पापी हुँ, मलाई माफ गरिदेऊ।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
1: उचित छात्रवृत्तिको व्यवस्था।
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
1: स्वस्थ चमेना गृहको व्यवस्था।
2: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0565 64 495, मोबाइल नम्बर 98460 62 803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
5: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
6: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
10: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
11: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
10: अनि त्यो कहाँ पाइन्छ त?
11: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98466-14-438।
12: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
7: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
12: फर्निचर उद्योग
7: ब्यास 11 मुसे खोला, 10 भाई, नयाँ पुल। मोबाइल नम्बर 98164-66-83,
13: 98563-234।
14: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट, पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले, सम्पर्क 98413-38290, 98171-51-760।
15: अन्त नजर मारी जाउँ जान्न पटक्कै, ए निलो
13: दमौलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाऊ खाऊ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराइ सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9842641633, 9817150898, 9864603385।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
8: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 63 7 15 र 98 41 12 07 40।
2: दमौली FM 94.2 समुदायको

0: 94.2 समुदाय को आवाज।
1: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नया नया डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98065317350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98065317350।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज व्यासचार दमौली तनहुँ। फोन नम्बर 98563 63 363, 98560917 र 98560608 67।
3: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25%

0: 98 28 28 0080 98 15 10 45 39।
1: दमौलिया FM 94.2 समुदाय को आवाज।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीको सीमा सम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्र मन्त्रीको स्पष्टीकरण। भन्छन्,
1: आफ्नो उपभोगमा रहेको जग्गाको दाबी दुवै पक्षले गर्ने गरेका छन्। प्रधानमन्त्रीज्यूको भनाईको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेसनसँग जोडिएको छ।
0: निजामती सेवामा बाध्यकारी अवकाशको चर्चा बारे के भन्छन् विज्ञ?
2: उसले रिटायरमेन्ट गर्ने होइन, स्वैच्छिक रूपमा अवकाश दिनलाई एउटा राम्रो प्याकेज दिइदियो भने पहिलो प्रयोग पनि त भएको हो कोलिन हेरिटेजको।
0: र अमेरिका र इरानद्वारा एक अर्का विरुद्ध थप कारवाहीको नयाँ चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दहालबाट सुन्नुहोस्। इरानको सरकारी सञ्चार माध्यमले अमेरिकी हमलामा दुईवटा रिजर्भोयरमा क्षति पुगेपछि दक्षिणी नगर सिरिकमा हजारौँ मानिसहरू पिउने पानीबाट वञ्चित भएको बताएका छन्। संयुक्त राज्य अमेरिकाको सेनाले सोमबार अमेरिकी हेलिकप्टरलाई खसालिएको बदलामा इरानी निशानाहरूमा आक्रमण गरिएको जनाएको छ। त्यसको जवाफमा इरानले उक्त क्षेत्रका अमेरिकी अखडाहरूमा हमला गरेको थियो। राति भएको हमलापछि इरानी विदेश मन्त्रालयका प्रवक्ताले वासिङटनले परस्पर बाजिने सन्देशहरूको प्रवाह, मागहरूको फेरबदल र युद्धविरामको बारम्बार उल्लङ्घनबाट शान्ति सम्झौताको सम्भावनामा क्षति पुर्याएको बताए। इजरायली सेनाले दक्षिणी लेबनोनमा रहेको साइडन सहरमा हवाई आक्रमण गरेका विवरणहरू आएका छन्। फ्रान्सेली समाचार संस्था एएफपीका एकजना पत्रकारले एउटा कार जलेको देख्नुअघि विस्फोटनको आवाज सुनेको जनाएका छन्। सोमबार इजरायल र इरानले आपसी लडाईँ स्थगित गर्ने सहमति गरेका थिए र इजरायलले लेबनोनको राजधानी बेरुतमाथिको आक्रमण रोकेको थियो। तर इजरायली सेनाले दक्षिणी लेबनोनमा रहेको हिजबुल्लाको ठेगानामा आफूले हमलाहरूलाई निरन्तरता दिएको जनाएको छ। राष्ट्रसङ्घका मानवाधिकार सम्बन्धी उच्चायुक्तले आफूले द्वन्द्वका पक्षहरूले गरेको भनिएको मानवाधिकार उल्लङ्घनको जाँचका लागि एउटा मिसन केही समयमा नै लेबनोन पठाउन लागेको बताएका छन्। पाकिस्तानले भनेको छ उसले अफगानिस्तानसँगको सिमानामा शङ्कास्पद उग्रवादीहरू लुक्ने अखडाहरूमा गरेको आक्रमणमा दर्जनौ विद्रोहीहरू मारिएका छन्। सञ्चार मन्त्री उता उल्ला तररले एउटा तालिम केन्द्रसहित चारवटा निशाना ध्वस्त बनाइएको बताए। यसअघि अफगान तालिबानले तीनवटा प्रान्तमा गरिएको आक्रमणमा बालबालिकासहित 13 सर्वसाधारण मारिएको बताएको थियो। दुवै पक्षका दावीको स्वतन्त्र पुष्टि हुन सकेको छैन। इस्लामाबादबाट बीबीसीकी क्यारोलिन डेभिस भन्छिन्, अफगान तालिबानका प्रवक्ताले पाकिस्तानले हत्या गरेको भन्दै बालबालिकाको विभत्स तस्विर सार्वजनिक गरेका छन्। पछिल्लो 8 महिनामा दुवै देशबीचको सम्बन्ध नाटकीय रूपमा बिग्रिएको छ। अफगान तालिबानले यस्ता समूहलाई संरक्षण गरेको सधैँ अस्वीकार गर्दै आएको छ। बीबीसीकी क्यारोलिन डेभिस। हङकङका अधिकारीहरूले एउटा सार्वजनिक आवासीय परिसरमा गत वर्ष भएको भीषण आगलागीका घटनामा 7 व्यक्ति र 2 कम्पनी विरुद्ध मुद्दा दायर गरेका छन्। गएको नोभेम्बरमा वाङफुक कोर्टमा 7 अग्ला भवनहरूको संरचनामा आगो लाग्दा 168 ज्यान गएको थियो। र म्यानमारमा सैन्य सरकार विरुद्ध लडिरहेका विद्रोहीहरूले बीबीसीसँग जनशक्ति र उपकरणको अभावका कारण आफूहरूले पकड गुमाउँदै गएको बताएका छन्। नयाँ ड्रोन प्रविधि र जबरजस्ती गरिएको 10,000 सैन्य भर्तीले जुन्टालाई गुमाएका भूभाग नियन्त्रण गर्न मद्दत पुर्याएको देखिन्छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। प्रधानमन्त्री वालेन्द्र शाहको हालैको सीमा मामिला सम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्र मन्त्री शिशिर खनालले आज सदनमा उपस्थित भएर सरकारको धारणा स्पष्ट पारेका छन्। प्रधानमन्त्री शाहले केही दिन अघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले त्यसबारे जवाफको माग गर्दै सदन चल्न दिएका थिएनन्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विपक्षी दलका नेताहरूबीच आज बिहान भएको छलफलमा प्रधानमन्त्री को अभिव्यक्तिबारे परराष्ट्र मन्त्रीले धारणा राख्ने सहमति भएपछि सदनको कार्यवाही अघि बढेको हो। एक रिपोर्ट। प्रधानमन्त्री शाह स्वयंले सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने विपक्षी दलहरूको निरन्तरको मागका बावजुद उनी उपस्थित नभएपछि उनका तर्फबाट परराष्ट्र मन्त्री खनालले सदनमा स्पष्टीकरण दिएका हुन्। नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अक्युपेसनसँग सम्बन्धित रहेको मन्त्री खनालको दावी थियो।
1: प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उप रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ। आफआफ्नो उपभोगमा रहेको जग्गाको दाबी दुवै पक्षले गर्ने गरेका छन्। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा राख्नु भएको भनाइको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेसनसँग जोडिएको छ।
0: त्यस्तै भारतसँगको सीमा मामिलामा युकेले पनि सरोकार राख्नुपर्ने भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे परराष्ट्र मन्त्री खनालले भने,
1: यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौँ। खालि तत्कालीन अवस्थाको थप सन्दर्भ सामग्री केही भए ती स्वाभाविक रूपमा समस्या समाधानमा सहयोगी हुन सक्ने हुनाले आवश्यक परेमा त्यसको उपयोग गर्ने विषयलाई सम्माननीय ज्यूले इङ्गित गर्नुभएको हो।
0: परराष्ट्र मन्त्रीको प्रष्टीकरणपछि आफ्नो धारणा राखेका नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्रीको भनाइमै मात्रै अल्मलिएर संसदको अमूल्य समय खेर फाल्न नहुने निष्कर्षमा आफू पुगेको बताए। बजेट र अन्य अत्यावश्यकीय विषयहरूमा छलफलको खाँचो औल्याउँदै उनले भने,
4: प्रधानमन्त्रीजीलाई संसद नथाइएला तर प्रतिपक्षलाई संसद चाहिएको छ। उपरान्त म उहाँलाई खोज्न चाहन्न, किन भन्दाखेरि मेरो मुलुकको समस्या प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठुलो छ, संवेदनशील छ।
0: आङदेम्बेले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन आँट नगरेकोमा सभामुख डोलप्रसाद अर्यालमाथि पनि प्रश्न उठाए। त्यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले परराष्ट्र मन्त्री खनालको स्पष्टीकरणप्रति विमति प्रकट गरे।
5: विदेश मन्त्रीले प्रधानमन्त्रीको पक्षबाट उहाँको वक्तव्यलाई यहाँ रक्षा गर्ने त्यो सही थियो त्यो भनाइ भन्ने कुराहरू चाहिँ यहाँ भनेर जानुभयो, त्यो स्पष्टीकरणसित हामी सहमत छैनौँ। चाहिँ त्यो स्पष्टीकरण प्रधानमन्त्रीले नै दिनुपर्छ। उहाँ यो संसदको उपहास गरेर उपेक्षा गरेर उहाँ किन यो संसदमा फेरि आउन चाहनुहुन्न, यसको चाहिँ के अर्थ हो?
0: त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीका प्रमेश हमालले पनि परराष्ट्र मन्त्रीको स्पष्टीकरणलाई आफ्नो दलले नस्वीकार्ने बताए। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले उनकै शब्दमा प्रधानमन्त्रीका तर्फबाट भएको त्रुटिलाई मन्त्रीले सच्याउनुपर्ने परिस्थिति आएको टिप्पणी गरे। उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सभामुखले नै अभिलेखबाट हटाइदिन उचित हुने धारणा समेत राखे। मुख्य प्रतिपक्षी नेपाली काङ्ग्रेस सहितका विपक्षीहरू सदनको कार्यवाही अघि बढाउन सहमत हुँदा श्रम संस्कृति पार्टीका सांसदहरूले भने राष्ट्र मन्त्री खनालले आफ्नो भनाई राख्ने क्रममा विरोध जनाएका थिए। अब अर्को प्रसंग, सरकारले एकपटकका लागि 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पुगेका निजामती कर्मचारीलाई अवकाश दिने गरी कानून ल्याउन लागेको प्रति कतिपय विज्ञहरूले आपत्ति जनाएका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा विधेयकको मस्यौदा तयार गरी अहिले उक्त मस्यौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पठाएको जनाएको छ। ऐन लागू हुने मितिसम्म 55 वर्ष उमेर पुरा गरेका वा 30 वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीलाई एकपटकका लागि अनिवार्य अवकाश दिने व्यवस्था मस्यौदामा समावेश गरिएको बताइएको छ। यसै सन्दर्भमा हामीले लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीलाई सम्पर्क गरी सुरुमा यस्तो व्यवस्था लागू गर्नु कति उचित हुन्छ भनेर सोधेका छौँ।
2: गभर्मेन्टले एउटा राइट साइडमा ल्याउन ठुलो कदम लिन खोजेको देखिन्छ, तर त्यो प्रशासनको प्रिन्सिपलको दृष्टिकोणले राम्रो मानिँदैन। किनभने तपाईँलाई यदि एउटा ठुलो संख्यामा कर्मचारीहरूलाई अवकाश दिने हो भने उनीहरूलाई आकर्षक प्याकेजहरू ल्याएर उनीहरूलाई स्वैच्छिक रूपमा नै अवकाश दिन सकिन्थ्यो। तर के हुन्छ भने ऐन ल्याउने ऐन पनि फेरि कस्तो भने त्यो दिन एक लट खाल्ने त्यसरी फेरि 60 वर्ष गराउने,
6: यो चाहिँ एकपटकलाई भनिएको छ।
2: एकपटकलाई अन्याय हुन्छ, त्यो चाहिँ कानुन दृष्टिकोणले पनि मिलेन, न्याय सङ्कट पनि भएन। त्यसरी के गर्नुपर्छ भने ठिक छ, सरकारलाई चाहिँ नि आफूसँग लय मिलाउन सक्ने कर्मचारी भएनन् होला पुराना कर्मचारी, वा कर्मचारीको संख्या बढी भएर त्यसलाई साट्नु पर्यो होला। त्यसका उपायहरू भने 2-3 वटा हुन सक्दैन, दरबन्दी फ्रिज गर्ने एउटा फ्रिज र दरबन्दी, दोस्रो भइरहेका कर्मचारीलाई एउटा गोल्डन ह्यान्डसेकको राम्रो प्याकेज लिएर स्वैच्छिक रूपमै अवकाश दिन लाउने, यो गरेको भए राम्रो हुन्थ्यो। तर जुन अहिले हल्ला आएको छ त्यो त्यति प्रिय कदम होइन। यो कदम 1949 सालमा गिर्जा प्रसाद कोइरालाले गरिसकेका हो, त्यो बेला पनि 3,000 भन्दा बढी कर्मचारी अवकाशमा आउन 58मा 60बाट 58मा झारेर र 30 वर्ष, त्यो बेला पर्दा सिस्टम थियो, पर्दा सिस्टमबाट पनि 2-3 जना कर्मचारी अवकाश दिएर
6: अहिले त एकैपटक लगभग 10,000, 8-10,000 कर्मचारीले अवकाश लिँदा त्यसले हाम्रो सिस्टममा
2: अनुभवी कर्मचारीहरू अवकाशमा जान्छन्, जुन राष्ट्रको लागि धेरै ठुलो क्षति हुन्छ। धेरै तालिम लिएका र धेरै अनुभवी कर्मचारीहरू, राष्ट्रले ठुलो लगानी गरेका अनुभवी कर्मचारी बाहिर जानु भनेको सरकारलाई नै भोलि अप्ठ्यारो पर्ने हो।
6: यस्तो खालको व्यवस्था ल्याइन लाग्नुको एउटा कारण चाहिँ कम्प्युटर लगायतका दक्षता नभएका कर्मचारीहरू पनि छन्, तिनीहरूलाई पनि लक्षित गरिएको
2: भन्नुभयो त्यो चाहिँ कस्तो हुन्छ भने अहिलेको नयाँ प्रविधिमा अभ्यस्त छैनन् कि भन्ने चाहिँ एउटा हामी त्यसलाई लुडाइट भन्छौँ, लुडाइट लुडाइट छन् कि सिनियर लेभलमा अथवा त्यो पुरानो कर्मचारीमा भन्ने हो। तर अहिले मेरो आफ्नो जहाँसम्म मैले थाहा पाए अनुसार मैले बुझे अनुसार अहिलेका सिनियर लेभलका सचिवहरू अथवा सहसचिवहरू पनि यसमा अभ्यस्त छन्, कमी छैन उनीहरूमा। अर्को कुरो के हुन्छ भने अहिलेको म्यानेजमेन्टको प्रिन्सिपल अहिले नयाँ प्रिन्सिपल डेभलप भएको छ जुन पहिलेको जस्तो होइन। अहिले के भनिन्छ त भने त्यो ह्युमन रिसोर्स जुन एउटा हामीले तालिम दिएर ट्रेन गरेको हुन्छ त्यो भनेको एसेट हुन्, त्यसो भएको हुनाले उनीहरूलाई बाँधेर राख्ने छोड नदिने बरु करारमा भए पनि राख्ने त्यस्तो प्रिन्सिपल आइरहेको छ अन्यत्र। हामी चाहिँ के गर्छौँ भने हामी चाहिँ उनीहरूलाई घर जाऊ भन्छौँ भने अलिकति प्रिन्सिपलले पनि मिलाएको छैन। गुरिजा प्रसाद कोइरालाको टाइममा 30 वर्षको उसले हटाउँदाखेरिको परिस्थिति भनौँ, म त्यो बेला म कार्यरतै थिएँ, त्यो बेला कस्तोसम्म अवस्था भयो भने मुख्य सचिवदेखि लिएर महत्वपूर्ण मन्त्रालयका सचिवहरू 5 वर्ष पुगेको सहसचिव नभएर करारमा राख्नु परेको थियो।
6: त्यसले कार्य सम्पादनमा असर गर्यो कि गरेन त अथवा अब
2: अनुभव जस्तो अनुभवको कमी, अनुभव भने यति ठुलो चिज हो जुन चाहिँ ठुल्ठुला निर्णयमा त्यो रिफ्लेक्ट हुन्छ। अनुभव अनुभवी सचिवहरू अनुभवी कर्मचारीहरू अनुभवी चाहिँ विभागीय प्रमुखहरूले चाहिँ सही गाइडेन्स दिन्छन् सरकारलाई। सरकार चाहिँ यत्रो ठुलो म्यान्डेट लिएर आएको छ, उसलाई धेरै काम गर्नु छ, त्यो अवस्थामा कर्मचारीहरू चाहिँ अनुभवी पनि चाहिन्छ।
6: एकापट्टिबाट हेर्दाखेरि चाहिँ अहिले अब मन्त्रालयको साइज घटाउनेदेखि लिएर मन्त्रालय मर्ज गर्ने जुन काम भइरहेको छ त्यो हेर्दाखेरि कर्मचारीहरू ठुलो संख्यामा काम नपाउने अवस्थाले गर्दा पनि हो कि सरकारले
2: कर्मचारी बढी भए हटाउनै पर्छ त, तर त्यसको लागि उपाय भने त भइरहे कर्मचारी हटाउनु पर्छ, त्यसको लागि फोर्सली रिटायरमेन्ट गर्ने होइन, स्वैच्छिक रूपमा अवकाश दिनलाई एउटा राम्रो प्याकेज दिइदियो भने भइहाल्छ, पहिलो प्रयोग पनि त भएको हो त्यस्तो कोलिनेसियको।
0: उनी थिए लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, साथी विनिता दाहालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, दुवै पक्षले एक अर्का लक्षित आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका वरिष्ठ अधिकारीहरूले थप कारवाहीको नयाँ चेतावनी दिएका छन्। इरानका विदेश मन्त्रीले कुनै पनि आक्रमण वा जोखिमलाई जवाफ नदिई नछाड्ने बताएपछि ट्रम्पले तेहरानले मूल्य चुकाउनु पर्ने बताएका छन्। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: ट्रुथ सोसियलमा लेख्दै राष्ट्रपति ट्रम्पले इरानी सेना पूर्ण भद्रगोलको अवस्थामा रहेको र उनकै शब्दमा अधिकांश जलसेना र वायुसेना जस्तै अब लगभग अस्तित्वमा नै नरहेको उल्लेख गरेका थिए। राष्ट्रपति ट्रम्पले तेहरानले सम्झौता गर्न अति धेरै समय खर्चिएको भन्दै उसले अब त्यसको मूल्य चुकाउनु पर्ने बताए। यसअघि इरानका विदेश मन्त्री अब्बास अराक्चीले आफ्नो मुलुकले कुनै पनि हमला वा जोखिमको जवाफ नदिएर नबस्ने बताउँदै अमेरिकाले लडाईँको मैदानमा पराजय बेहोरेको बताएका थिए। खाडीमा आफ्नो सेनाको हेलिकप्टर खसालिएपछि अमेरिकाले इरानी अखडाहरूलाई बुधबार निशाना बनाएको थियो। जवाफमा इरानले खाडी क्षेत्रका अमेरिकी अखडाहरूमा आक्रमण गरेको थियो। हुर्मुज जलमार्ग नजिकै अवस्थित इरानको प्रतिरक्षा प्रणाली, स्थल कन्ट्रोल केन्द्र र रेडारलाई निशाना बनाइएको अमेरिकी सेनाको सेन्ट्रल कमान्डले बताएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले आफूले 21 अमेरिकी अखडाहरूमा आक्रमण गरेको बताएको थियो। यसअघि मङ्गलबार राष्ट्रपति ट्रम्पले अमेरिका र इरान एकदमै राम्रो सम्झौताको लगभग नजिक पुगेको बताएका थिए। बुधबार इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिकाले परस्पर बाजिने सन्देश पठाएर कूटनीतिक प्रक्रियामा क्षति पुर्याइरहेको र बारम्बार आफ्ना माग र अडानहरू बदलिरहेको बताए। उनले कूटनीतिक प्रक्रियामा न्यूनतम स्थिरता आवश्यक रहने भन्दै इरानले परिस्थितिको पुनः मूल्याङ्कन गर्नुपर्ने अवस्था रहेको बताएका थिए। Thank you.

यसका साथै बिबिसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: BBC.
1: This is the BBC. There are no programmes on this channel at...
2: सूचना सूचना सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बालमन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।
4: दमौली FM 94.2 समुदायको आवाज।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
2: उचित छात्रवृत्तिको व्यवस्था।
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
2: स्वस्थ चमेना गृहको व्यवस्था।
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0565 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टो।

0: 38।
1: प्रोप्राइटर दीपक गैरे, ओम फर्नीचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
1: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नया पुल,
0: मोबाइल नम्बर 98164663683,
3: 98560443।
0: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
1: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नया पुल,
0: मोबाइल नम्बर 98164663683,
3: 98560443।
4: बिहे त आँट्यो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
6: दाजु भाइको के को गफ गफ हुँदैछ?
4: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
6: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै के को गफ गफ हुँदैछ?
4: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
6: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
4: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
6: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदा शङ्कर। फोन 0656531336, 0656540459, मोबाइल नम्बर 98083380384, 98046739031।
0: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
7: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
7: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656537115 र 98412070740।
8: दमौली FM 94.2 समुदायको आवाज।

0: बोली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 65 565 025।
4: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
5: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
5: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
7: 98 0 58 00 700,
1: 98 4 60 40 300 34।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
2: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98-4-13-38-290 98-1-71-51-760।

0: धमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज
1: हवस् त श्रोता, धमौली एफएम 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना, समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ। त्यतिनीसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

कसकी चेली कसकी छोरी कसकी हो नातिनी, कसकी चेली कसकी छोरी कसकी हो नातिनी, बैसा छँदै भगाइ लान्छु भन्दा नि मातिनी, बैसा छँदै

आदरणीय श्रोतृवृन्द, दमौली एफएम 94.2 मेगाहर्जबाट अब प्रस्तुत हुन्छ प्रभातकालीन कार्यक्रम धार्मिक अनुष्ठान।

श्रोतृवृन्द, धार्मिक अनुष्ठान कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै यी मंगल स्तुति र प्रार्थनाका साथ आजको धार्मिक अनुष्ठान आरम्भ गर्दछौँ।

आदरणीय श्रोतृवृन्द, यी मङ्गल स्तुतिहरूको प्रस्तुति पछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ सङ्गीतमय गायत्री भजन।

आदरणीय श्रोतृवृन्द, सङ्गीतमय गायत्री वचनपछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ शाश्वत सन्देश। आपस्तम्भ स्मृतिमा भनिएको छ, अशीतिर यस्य वर्षाणि बालो बाप्युन षोडश, प्रायश्चित्तार्धमर्हन्ति स्त्रियो व्याधित एव च, न्यूनैकादश वर्षस्य पञ्चवर्षाधिकस्य च चरेद गुरुः श्रीद्धापि प्रायश्चित्तं विशोधनम्। यसै गरी विष्णु स्मृतिमा पनि भनिएको छ, अशीतिर यस्य वर्षाणि बालो बाप्युन षोडश, प्रायश्चित्तार्धमर्हन्ति स्त्रियो रोगाणि एव च। यसै गरी अङ्गिरसि स्मृतिमा पनि भनिएको छ, असमर्थस्य बालस्य पिता वा यदि वा गुरुः यमुद्दिश्य चरे धर्मं पापं तस्य न विद्यते, अशीतिर यस्य वर्षाणि बालो बाप्युन षोडश, प्रायश्चित्तार्धमर्हन्ति स्त्रियो रोगिण एव च। अर्थात् आपस्तम्भ स्मृति, विष्णु स्मृति र अङ्गिरसि स्मृतिमा भनिएका यी भनाइहरूको सारमा अर्थ हुन्छ कि अस्सी वर्षका वृद्ध, सोह्र वर्ष भन्दा कम अवस्थाका बाल बालिका र रोगी, यी सबै आफूले गरेका अपराधहरूको प्रायश्चित्त आधा, आफूले गरेको अपराधको आधा सजाय मात्र भोग्नका निम्ति योग्य हुन्छन्। पाँच वर्ष भन्दा बढी र एघार वर्ष भन्दा कम अवस्थाका बाल बालिकाले गरेको पापको प्रायश्चित्त भने उनका गुरु अथवा सुहृदजन अर्थात् माता पिता दाजु आदिले गर्नुपर्छ भन्ने शास्त्रमा उल्लेख गरिएको छ। आदरणीय श्रोतृवृन्द, शाश्वत सन्देशको प्रस्तुतिपछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ आधुनिक भजन, हे भोले बाबा कोटी नमस्कार, मीरा राणाको स्वरमा।

आदरणीय श्रोतृवृन्द, प्रस्तुत भजनपछि अब यहाँहरू सुन्न सक्नुहुनेछ धार्मिक सांस्कृतिक र भाषिक चिन्तन। धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत आज यहाँहरू श्रीमद् भागवत महापुराण द्वादश स्कन्दको तेस्रो अध्यायको बाँकी अंशको कथा सुन्न सक्नुहुनेछ। हिजोको प्रसङ्गमा कलिको दोषबाट बच्न नाम संकीर्तनको महत्त्वकै प्रसङ्ग आएको थियो र आज पनि त्यही प्रसङ्गको निरन्तरता। सुखदेवजी महाराज परीक्षितलाई भन्दै हुनुहुन्छ, न रक्षिष्यन्ति मनुजा स्थविरौ पितरावपि पुत्रान् सर्वार्थ कुशलान् क्षुद्रा शिष्णोदरम् भरा। कलियुगको प्रभावसँगै क्षुद्र बन्दै गएका मानिसहरू आफ्नो जनेन्द्रिय र भूमिको सन्तुष्टिमा मात्र तल्लीन हुनेछन्। छोराहरूले बुढा भइसकेका आफ्ना आमा बाबुलाई बुढेसकालमा पालन पोषण गर्ने छैनन् भने बाबुआमाले पनि हरेक व्यवहारमा निपुण छोराहरूलाई पनि अलग्याइदिनेछन्। त्रिलोकनाथ नत पाद पङ्कजम प्रायेण मर्त्या भगवन्त्यमच्युतम यक्षन्ति पाखण्ड विभिन्न चेतसः। हे राजा परीक्षित, कलियुगमा मानिसहरूको मन पाखण्डीहरूको लहै लहैमा लागेर यसरी भड्किनेछ कि उनीहरू इन्द्र आदि तिनै लोकका अधिपति देवताहरू पनि जसको चरण कमलमा शिर झुकाएर नमन गर्दछन् त्यस्ता सम्पूर्ण जगतका परम गुरु भगवान वासुदेवको पूजा आराधना गर्ने छैनन्। यन्नाम ध्येयम् म्रियमाण आतुर पतनस्खलन वा विवशो गृणन् पुमान् विमुक्त कर मार्गल उत्तमाम गतिम प्राप्नौति यक्षन्ति नतम कलौ जनः। मृत्युकालमा रोग लागेका अवस्थामा अग्लो ठाउँबाट खस्दा बाटो आदिमा चिप्लिँदा विवश भएर जुन मानिसले भगवानको नामोच्चारण गर्दछ त्यो मानिस सम्पूर्ण कर्म बन्धनबाट मुक्त हुन्छ र उसले सर्वोत्तम गति प्राप्त गर्दछ। तर विडम्बना के छ भने कलियुगमा मानिसहरू कलिको दोषबाट प्रभावित भई त्यस्ता भगवानको पूजा गर्ने छैनन्। अर्थात् यस प्रसङ्गमा घोर कलियुगका मानिसहरूले परम कृपामय आफ्नै आत्मस्वरूप परमात्माको पनि आदर गर्ने छैनन् भनिएको छ। भगवान् श्रीहरि सम्पूर्ण प्राणीहरूका एकमात्र हितोपदेशक परम गुरु हुनुहुन्छ। सम्पूर्ण लोक लोकान्तरका स्वामीहरू समेत उहाँको परम पवित्र चरण कमलमा शिर झुकाउँछन्। तर कलियुगका प्राणीहरूलाई भने तिनै सर्वात्मा भगवानको अघि झुक्न पनि असाध्यै गाह्रो हुन्छ। यसको मुख्य कारण पाखण्ड मतहरूमा उनीहरूको रुचि बढ्नु नै हो। कलियुगका प्राणीहरूले धर्मलाई बन्धन मुक्तिको साधनको रूपमा आदर नगरी आफ्नो मानसिक स्वतन्त्रता र मनपर्दा धर्म पालन गर्ने स्वेच्छाचारको रूपमा दुरुपयोग गर्दछन्। उनीहरूका लागि ईश्वर सत्य नभई उनीहरूले मानेदेखि सिद्ध हुने काल्पनिक पात्र समान हुन्छन्। यस्ता व्यक्तिहरू सर्वस्वरूप परमात्माको प्रेममा आफ्नो जीवन उत्सर्ग गर्न र सर्वात्मा भगवानको सेवाका लागि आफ्ना सबै स्वार्थ त्यागिदिन कसरी सक्छन् र दृढ निष्ठा नभइकन अच्युत भगवानको भक्ति गर्न र उहाँको दर्शन पाउन सजिलो छैन। त्यसैले मानिसहरू धर्मको कठोर नियमको पालना नगरी भगवत दर्शन नपाइने सनातन मान्यतामा नै अनास्था गर्दछन् र अनेक पाखण्ड मतहरूको पछि लाग्दछन् जसमा त्याग वैराग्यको आग्रह पनि गरिँदैन। उनीहरू जस्तै कुनै व्यक्तिलाई त्यो मतको प्रवर्तक बनाइएको हुन्छ। सकेसम्म त यी मानिसहरू आफै नयाँ मतको सृजना गरी स्वयं ईश्वर भन्न तत्पर हुन्छन्। सबै थरी पाखण्ड मतहरूको भित्री मर्म व्यक्तिलाई वास्तविक मोक्ष दिनु नभई सामूहिक ऐक्यबद्धता बाहिरी अनुशासन र सभ्यताको प्रदर्शनद्वारा कसरी सामाजिक जनजीवनलाई आफूतिर आकर्षित गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित हुन्छ। सामान्य व्यक्तिहरू यिनै पाखण्ड मतमा आकर्षित भई वास्तविक सनातन धर्मबाट विचलित बन्दछन्। आध्यात्मिक जीवनको इतिहास र निश्चित धर्म दर्शन भएको विभिन्न अवतारहरू धारण गरेका बेला स्वयं भगवानले समेत पालना गर्नुभएको वैदिक परम्पराबाट विमुख भई ऋषिहरूका आध्यात्मिक योगदानले शून्य भर्खरैका मतहरूमा फस्न पुग्नु त दुर्भाग्य नै हो। भगवान प्रतिको समर्पण भनेको निजी आध्यात्मिक सम्पत्ति हो, कुनै बाहिरी प्रदर्शन होइन। यदि कुनै व्यक्तिले मर्नै लागेको बेलामा भए पनि पूर्ण समर्पणका साथ भगवानको नाम लियो र शुद्ध भावले उहाँको स्मरण गर्यो भने त्यस व्यक्तिका सारा कर्म बन्धनहरू तत्काल नष्ट हुन्छन्। कलिका सारा दोषहरूलाई नष्ट गरिदिने यस्ता भगवानलाई समेत मानिसहरू उपेक्षा गर्दछन् र पाखण्ड एवं क्षुद्र भोग प्रदाता देवताहरूको उपासना गर्दछन् भने त्यसबाट दुःखी हुन बाहेक के गर्न सकिन्छ र यहाँ श्री सुखदेवले आफ्नो भागवत उपदेशको अन्तिम अन्तिममा गएर पाखण्ड मतावलम्बीहरूप्रति दुःख व्यक्त गर्नुको कारण के हो भने उहाँ तिनीहरूको उद्धार हुने कुनै मार्ग देख्नुहुन्न। नास्तिक व्यक्ति बरु आफ्नै विश्वासमा ठेस लाग्दा या दुःखको भुमरीमा पर्दा सम्हालिने सम्भावना रहन्छ, तर स्वघोषित मतमा लागेकाहरू चाहिँ कहिल्यै सम्हालिने सम्भावना छैन। अँध्यारोमा बसेको व्यक्तिलाई स्पष्ट प्रकाशको महत्त्व बुझाइ सूर्यको अघि ल्याउन सकिन्छ, तर टुकीको प्रकाशलाई नै परम प्रकाश सम्झी बसेको व्यक्तिलाई प्रकाशको जति महत्त्व बताए पनि ऊ त्यो टुकीलाई छाडी सूर्यको सामने आउँदैन। ठिक यसै गरी पाखण्डीहरूलाई मुक्त पुरुषहरूको आत्मानुभवको उपदेशले पनि त्यतातिर प्रवृत्त गराउँदैन। त्यसैले यो सबैभन्दा दुःखको कुरा हो भन्ने कुरा श्री सुखदेवजीले यहाँ बताउनु भएको छ।
अगाडि भन्नुहुन्छ सुखदेवजी, पुंसाम कलिकृतान् दोषान् द्रव्य देशात्म सम्भवान् सर्वान् हरति चित्तस्थो भगवान् पुरुषोत्तमः। जब पुरुषोत्तम भगवान् वासुदेव मानिसहरूको हृदयमा निवास गर्नुहुन्छ, तब उहाँले कलियुगद्वारा प्रेरित पदार्थ स्वभाव र अन्तःकरणमा उत्पन्न भएका सम्पूर्ण दोषहरूलाई नष्ट गरिदिनुहुन्छ। श्रुतः सङ्कीर्तितो ध्यातः पूजितश्चाधृतो विवा नृणाम धुनोति भगवान् हृत्स्थो जन्मायुताशुभम्। भगवानको नाम रूप आदिको श्रवण सङ्कीर्तन ध्यान पूजन र श्रद्धाभाव व्यक्त गरेमा भगवान मनुष्यहरूको हृदयमा निवास गर्नुहुन्छ र मानिसका दशौँ हजार वर्षदेखिका सम्पूर्ण पापहरूलाई उहाँले नष्ट गरिदिनुहुन्छ। यथा यम्नि स्थितो बन्हिर् दुर्बणम हन्ति धातुजम् एवात्मगतो विष्णुर् योगी नाम शुभाशयम्। जसरी अन्य धातुको संसर्गबाट उत्पन्न हुने सुनको मलिनतालाई सुनमै बसेर अग्निले नष्ट गर्दछ, त्यसरी नै योगीहरूको मनमा रहेका दुर्वासनाहरूलाई उनीहरूकै हृदयमा बसेर भगवानले नष्ट गर्नुहुन्छ। विद्या तप प्राण निरोध मैत्री तीर्थाभिषेक व्रतदान जप्यही नात्यन्त शुद्धिम लभतेन्तरात्मा यथा हृदयस्थे भगवत्यनन्ते। देवताहरूको उपासना रूप विद्या तपस्या योग सम्पूर्ण प्राणीहरूमा मित्रता अर्थात् अहिंसा तीर्थस्नान दान र जप आदि साधनद्वारा अन्तःकरणको शुद्धि त्यसरी हुन सक्दैन जसरी अनन्त भगवान् श्रीकृष्ण हृदयमा निवास गर्दा हुन्छ। तस्मात् सर्वात्मना राजन् हृदयस्थम कुरु केशवम् म्रियमाणो ह्यव हितस् ततो यासि पराम गतिम्। हे राजा परीक्षित, अब तपाईँको पनि मृत्यु नजिक आइसकेको छ। अब तपाईँ सावधान भएर एकाग्र मनले भगवान् श्रीकृष्णलाई आफ्नो हृदयमा विराजमान गराउनुहोस्। तपाईँ परम गतिमा प्राप्त हुनुहुनेछ। म्रियमाणैरभिध्येयो भगवान् परमेश्वरः आत्मभावम नयत्यङ्ग सर्वात्मा सर्वसंश्रय। हे राजा परिचित, सम्पूर्ण ऐश्वर्यहरूले सम्पन्न परमेश्वर श्रीकृष्ण सम्पूर्ण प्राणीहरूको आत्मा र एकमात्र आश्रय हुनुहुन्छ। मृत्यु नजिकमा आइसकेका मानिसहरूले त्यस्ता भगवानको ध्यान गर्नुपर्दछ। आफ्नो ध्यान गर्ने भक्तलाई भगवानले आफ्नै स्वरूपमा लीन गराउनुहुन्छ। कलेर दोष निधे राजन् नस्ति हेको महान् गुणः कीर्तनादेव कृष्णस्य मुक्तसङ्ग परम व्रजेत। हे राजा परीक्षित, यद्यपि कलियुग दोषै दोषको भण्डार हो, तापनि यसको एउटा ठुलो गुण छ। त्यो के हो भने कलियुगमा भगवान श्रीकृष्णको कीर्तनद्वारा नै मानिसको सम्पूर्ण कर्मबन्धन नष्ट हुन्छ र ऊ भगवानमै तन्मय हुन्छ। कृते यध्यायतु विष्णुम त्रेतायाम यजतो मखहि द्वापरे परिचर्यायाम कलौ तद्धरि कीर्तनात्। सत्ययुगमा भगवानको ध्यान गर्दा, त्रेतायुगमा यज्ञहरूद्वारा आराधना गर्दा तथा द्वापर युगमा विधिपूर्वक पूजा गर्दा जुन फल प्राप्त हुन्छ, कलियुगमा भगवान श्रीकृष्णको कीर्तन मात्रले त्यही फल मनुष्यहरूलाई प्राप्त हुन्छ। अर्थात् यहाँ सुखदेवजीले भगवान नाम सङ्कीर्तनको महत्त्व बताउनु भएको छ। कलियुगमा भगवत कीर्तनद्वारा नै संसारका सारा आसक्तिहरू छोड्छन् र भगवत प्राप्ति हुन्छ। यही कलियुगको महान गुण हो। ठुला यज्ञ याग कठिन तपस्या र अखण्ड साधना बिना पनि केवल भगवत कीर्तनद्वारा मात्र पूर्ण मोक्ष फल पाउन सक्नु प्राणीहरूका लागि मुख्य अवसर पनि हो। अरू युगहरूमा भगवत कृपा प्राप्त गर्न यति सजिलो छैन, तर कलियुगका प्राणीहरूमाथि भगवानको यति धेरै अनुकम्पा रहेको छ कि केवल नाम जप स्मरणद्वारा मात्र उहाँ पूर्ण प्रसन्न हुनुहुन्छ। यही गुणका कारण कलियुगका सबै दोषहरू गौण बनेका छन् र यसै कारणले विश्वविजयका क्रममा स्वयं परीक्षित राजाले पनि कलिलाई नष्ट नगर्नु भएको हो। यसैले भक्तहरूले कलिलाई अशुभको रूपमा नभई शुभ अवसरको रूपमा लिनुपर्दछ। वास्तवमा कलिको दोष भनेको समयको मात्र दोष होइन, दोषहरू त समयमा नभई मानिसका मनभित्र नै हुन्छन्। यदि मनभित्र भगवान् हुनुहुन्छ भने त्यहाँ कसै गरी पनि कलिको प्रवेश सम्भव छैन। सूर्यको अघि अन्धकार जान नसके जस्तै भगवत स्मरणका अघि कलिको प्रभाव पूर्णतः बिलाउँछ। यसैले कलिबाट आत्तिनुभन्दा हृदयवासी परमात्मालाई सम्झिनु कल्याणकारक रहेको छ। सत्ययुगमा भगवान्को अनवरत ध्यान गर्दा, त्रेतामा ठुला यज्ञहरू गर्दा, द्वापरमा विशिष्ट प्रकारका पूजाहरू गर्दा जुन फल पाइन्छ, त्यो फल कलियुगमा कीर्तनबाट सजिलैसँग पाउन सकिन्छ। यो नै कलियुगको विशेष सुविधा हो। भगवत कीर्तनको महत्त्व उपनिषद्मा पनि बताइएको छ। कलिसन्त रणोपनिषद्मा देवर्षि नारद कलियुगमा प्राणीहरूको कसरी उद्धार हुन्छ भन्ने विषयमा चिन्तित भई ब्रह्माजी कहाँ पुग्दा ब्रह्माजीले नाम संकीर्तन गरे।

0: आज विक्रम सम्वत 2083 साल ज्येष्ठ 28 गते बिहीबार, ज्येष्ठ कृष्ण दशमी, 11 जून सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै विनु शर्माको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: बालेनहट सामु गले विपक्षी, प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित भएको परराष्ट्र मन्त्रीको भनाई। बर्ड फ्लूले पोल्ट्री क्षेत्रमा बढ़्यो जोखिम। विश्व फुटबलको महाकुम्भ आज मध्यरातीबाट। लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापिएको परम्परागत खेतीभन्दा मौरी पालन लाभदायी शीर्षकको शुभ समाचार।
0: कृषिमा मेहनत र सही व्यवस्थापन गर्न सके सानो लगानीबाट पनि राम्रो आमदानी लिन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ रूपन्देहीको तिलोत्तमा नगरपालिका 14 का 51 वर्षीय राजकुमार पुन। पुन मौरी फार्म सञ्चालन गर्दै आउनुभएका उहाँले मौरी पालनलाई व्यावसायिक रूप दिँदै वार्षिक करिब 15 लाख रूपियाँ आमदानी गरिरहनु भएको छ। हाल उहाँको फार्ममा 44 घार मौरी छन्। शुरूमा 2 वटा खारबाट व्यवसाय थालेका पुनले अहिले त्यसलाई विस्तार गर्दै व्यावसायिक स्तरमा पुर्याउनु भएको छ। उहाँले मौरी पालन थालेको करिब 20 वर्ष भइसकेको छ। पहिले म विदेशमा थिएँ, बुवाले मौरी पालन शुरू गर्नुभएको थियो, पछि म पनि यही व्यवसायमा सक्रिय भए, पुनले भन्नुभयो। उहाँका 78 वर्षीय बुवा कर्णबहादुर पुनले शुरू गरेको व्यवसाय अहिले परिवारको मुख्य आय स्रोत बनेको छ। शुरूआती चरणमा करिब 2 लाख रूपियाँ लगानी गरिएको फार्ममा हालसम्म करिब 6 लाख रूपियाँ लगानी भइसकेको छ। पुनका अनुसार वार्षिक करिब 22 क्विन्टल मह उत्पादन हुन्छ। प्रति केजी 700 रूपियाँका दरले बिक्री हुने महबाट राम्रो आमदानी भइरहेको छ। मौरीका लागि आवश्यक चरण व्यवस्थापन भने चुनौतीपूर्ण रहेको छ। मौरीलाई पर्याप्त फूल र वनस्पति उपलब्ध गराउन उहाँले खारहरू पाल्पाको सराय क्षेत्र, रूपन्देहीको मर्चवार तथा आसपासका जंगल क्षेत्रमा लैजाने गर्नुभएको छ। पुनका अनुसार मौरी पालनबाट हुने आमदानी परम्परागत खेतीभन्दा बढ़ी छ। 5 बिघा जमिनमा धान खेती गर्दा हुने आमदानी भन्दा 45 घार मौरीबाट बढ़ी आमदानी हुन्छ, उहाँको भनाइ छ। कृषि ज्ञान केन्द्र रूपन्देहीका प्रमुख भास्कर पौडेलले मौरी पालनलाई कम लगानीमा राम्रो प्रतिफल दिने व्यवसायका रूपमा उल्लेख गर्नुभयो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बालेन हट सामु गले विपक्ष शीर्षकमा मध्याह राष्ट्र दैनिकमा खबर छ। संसदमा एक सातादेखि जारी डेडलक बुधबार हटेको छ, कारण प्रश्न उठाउने प्रतिपक्षी दलका सांसदहरू आफै पछाडि हटे। संसदको अवरोध खुलाउँदै प्रमुख विपक्षी दलका नेता भीष्मराज आङदेम्बेले भने प्रधानमन्त्रीको गैर जिम्मेवारीको कुनै ओखती नदेखिएकाले तत्कालका लागि संसद अवरुद्धको नीति बदलेर संसद सुचारू गर्ने कुरा सम्माननीय सभामुखलाई जानकारी गराउँदछु। अर्थात विपक्षीले जे माग राखेर संसदमा अवरोध गर्दै आएका थिए त्यो पाएनन्, यस्तो हुनुको कारण के हो त? जवाफ मागदिम्बे आफै भन्छन्, हामीले सदनलाई अवरोध गर्न सधैँ सक्दैनौं। प्रधानमन्त्री बालिनले संसदमा उपस्थित भएर सीमा विवाद बारेक अभिव्यक्तिमा माफी माग्नुपर्ने विपक्षीको अडान सुन्दै सुनेनन्, जसमा राष्ट्रपा र सभामुखको साथ रह्यो। परिणाममा विपक्षी दलहरू आफै पछि हट्न बाध्य भए।
2: प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित शीर्षकमा खबर छापेको छ हिमालय टाइम्सले। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते प्रतिनिधि सभामा दिएको अभिव्यक्ति क्रस बोर्डर अकुपेशन र दस गजा क्षेत्र अतिक्रमण बारे सम्बन्धित भएको स्पष्ट पार्नु भएको छ। जेठ 17 गते प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिलाई स्पष्ट पार्दै परराष्ट्र मन्त्री खनालले भन्नुभयो, सम्माननीय प्रधानमन्त्री ज्यूले दिएको अभिव्यक्ति केही स्थानमा क्रस बोर्डर अकुपेशन र दश गजा क्षेत्र अतिक्रमण बारे सम्बन्धित छ। सीमा सम्बन्धी समस्यालाई कूटनीतिक माध्यम र ऐतिहासिक तथ्य तथा नक्साका आधारमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि भारतसँग निरन्तर संवाद भइरहेको उहाँले जानकारी दिनुभयो। प्रधानमन्त्रीले 1816 को सुगौली सन्धिको सन्दर्भमा बेलायतको भूमिका बारे दिएको अभिव्यक्तिका बारेमा प्रष्टीकरण दिँदै मन्त्री खनालले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई ऐतिहासिक तथ्य र सन्दर्भ सामग्रीहरूका लागि मात्र तत्कालीन हस्ताक्षरकर्ताको नाम उल्लेख गरिएको प्रष्ट पार्नुभयो। सीमा विवाद नेपाल र भारतको द्विपक्षीय विषय भएको र यसलाई आपसी समझदारीमै टुंग्याउनु पर्नेमा सरकार अडिग रहेको उहाँको दावी छ। यसैगरी दश गजा क्षेत्रको अतिक्रमण र सीमा स्तम्भहरूको व्यवस्थापनका लागि प्राविधिक टोलीहरू सक्रिय रहेको र जोइन्ट फिल्ड सर्वे टीमले विभिन्न स्थानमा काम गरिरहेको उहाँले औल्याउनुभयो।
0: सरकारले 600 दिनभित्र सुकुम्बासी भूमिहीनलाई जग्गा दिने प्रतिबद्धता गरेको छ। हालै मन्त्री परिषदबाट पारित भूमि सम्बन्धी नियमावली अनुसार सरकारले यस्तो घोषणा गरेको हो। नियमावली बुधबार भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा समेत राखिएको छ। नियमावलीमा केन्द्रमा एउटा भूमि समस्या समाधान समिति र जिल्लामा जिल्ला समिति गठन गर्ने व्यवस्था गरिएको छ। मन्त्रालयका प्रवक्ता गणेश भट्टले उक्त व्यवस्था अनुसार नै गत शुक्रबार ती समिति गठन भइसकेको जानकारी दिनुभयो। संशोधन गरिएको नियमावलीमै जिल्ला समितिको कार्यविधि गठन भएको मितिले 500 दिनको हुने भनी तोकिएको छ। सो अवधिभित्र काम सम्पन्न हुन नसके सरकारले समितिको अवधि बढ़ीमा 100 दिन थप गर्न सकिने व्यवस्था गरिएको छ।
2: करका दर हेरफेर प्रकरण आफ्नो आत्मरक्षा र बीवाईडीको बचाउमा अर्थमन्त्री शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले चिनिया विद्युतीय सवारी ईभी निर्माता कम्पनी बीवाईडीको बचाउमा उत्रिनु भएको छ। आगामी आर्थिक वर्ष 2083-84 आर्थिक विधेयकमा करका दरहरू हेरफेरबारे संसद र संचार माध्यममा विवाद चर्किरहेका बेला मन्त्री वागले भने बीवाईडीलाई नियत बस तारो बनाइरहेको दावी गर्दै बचाउमा उत्रिनु भएको हो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा अर्थमन्त्री वाग्लेले बीवाईडी एक प्रतिष्ठित चिनिया कम्पनी भएको उल्लेख गर्दै बदनाम गराउन एउटा संगठित समूह लागेको आशंका व्यक्त गर्नुभयो। तथ्य नै नबुझी मीडिया र सामाजिक सञ्जालमा सिर्जना गरिएको हाउगुजीको पछि नलाग्न उहाँले सांसदहरूलाई आग्रह समेत गर्नुभयो। बीवाईडी एक प्रतिष्ठित चिनिया कम्पनी हो तर अहिले यहाँ बीवाईडी मात्रै किन भनिएको छ? के यसको पछाडि अर्कै चलखेल भइरहेको छ? बजेट अगाडि गाड़ी आयात हुनु र व्यापारीले अनुमानका आधारमा एलसी खोल्नु स्वाभाविक प्रक्रिया भएको उहाँको जिकिर छ। विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री भाग्न पाउनुहुन्न कडेल उपशीर्षकमा यससँगै खबर छ। नेकपा एमालेका सांसद पुष्पराज कणेलले विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफूले गरेका त्रुटिको बचाउ गर्न नमिल्ने बताउनु भएको छ। अर्थ समिति बैठकमा बोल्दै कणेलले सुशासन र सुधारको एजेण्डा लिएर आएको सरकारले विगतका कमजोरी दोहोर्याउन नहुने बताउनु भएको हो। अघिल्ला सरकारले गल्ती गरेका थिए भने त्यसको समीक्षा हुनुपर्छ तर विगतमा त्रुटि भएको थियो भन्दैमा वर्तमान सरकारले पनि त्यही गल्ती दोहोर्याउने छुट पाउँदैन उहाँले भन्नुभयो। छानबिनको माग गरेर संसदलाई सस्तो नबनाउन आग्रह यससँगै खबर छ। करका दर हेरफेर र सूचना चुहावटको आरोप लगाउँदै विपक्षी दलहरूले राजीनामा र संसदीय छानबिन समितिको माग गरिरहेका बेला अर्थमन्त्री वाग्लेले आफ्नो कड़ा प्रतिरक्षा गर्नुभएको छ। उहाँले जथाभावी संसदीय छानबिनको माग गरेर संसदलाई संसद सस्तो नबनाउन आग्रह गर्नुभयो। इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन भइरहँदा ममाथि हिलो छ्यापियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालको इतिहासमै सबैभन्दा ठूलो वित्तीय अपराधबारे छानबिन अघि बढ़िरहेकाले सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको बताउनु भएको छ। हिमालय टाइम्समा छापिएको खबर हो यो। करका दर हेरफेर प्रकरण आफ्नो आत्मरक्षा र बीवाईडीको बचाउमा अर्थमन्त्री शीर्षकमा।
0: बर्ड फ्लूले पोल्ट्री क्षेत्रमा बढ्यो जोखिम शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। नेपालमा पछिल्लो समय तीव्र रूपमा फैलिएको बर्ड फ्लू संक्रमणले पोल्ट्री क्षेत्रमा गम्भीर आर्थिक संकट निम्त्याउन सक्ने भन्दै यस क्षेत्रका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी निकायले बर्ड फ्लू नियन्त्रणमा अधिकतम प्रयास गरिरहेको उल्लेख गरे पनि ठूला फार्ममा बर्ड फ्लूको संक्रमण देखिन थालेपछि यस क्षेत्रमा चिन्ता थपिएको हो। चालू आर्थिक वर्ष 2082-83 संक्रमण 10 जिल्लासम्म फैलिँदा प्रत्यक्ष रूपमा कम्तीमा 50 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। पशु स्वास्थ्य विज्ञहरूका अनुसार वास्तविक असर भने यसभन्दा धेरै ठूलो हुने अनुमान गरिएको छ। राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली र ऱ्यापिड रेस्पोन्स टोलीको तथ्याङ्क अनुसार हालसम्म 56 पोल्ट्री फार्ममा बर्ड फ्लू पुष्टि भएको छ। संक्रमण नियन्त्रणका लागि देशभर 553,650 पन्छी, 108,928 अण्डा र 205,975 किलोग्राम दाना नष्ट गरिएको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार संक्रमित फार्महरूमा स्रोत नियन्त्रण, कन्टेनमेन्ट तथा जैविक सुरक्षा सम्बन्धी विशेष उपाय लागू गरिएको छ। उहाँले संक्रमणको प्रत्यक्ष आर्थिक क्षति 50 करोड़ रूपियाँ पुगेको र अप्रत्यक्ष क्षति भने अरबौं रूपियाँसम्म पुग्न सक्ने बताउनुभयो। नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष डाक्टर मनोज साईका अनुसार बर्ड फ्लू पुष्टि भएको फार्ममा कम्तीमा 45 दिनसम्म नयाँ कुखुरा राख्न पाइँदैन। यसले कुखुरा तथा अण्डा उत्पादनको सम्पूर्ण चक्र अवरूद्ध बनाउँछ। श्रमिक व्यवसायी संक्रमणका कारण प्रभावित भएका छन्। उत्पादन रोकिँदा बजार आपूर्ति श्रृंखला समेत प्रभावित हुने देखिएको छ। बर्ड फ्लूबाट सबैभन्दा बढी प्रभावित जिल्ला सुनसरी बनेको छ। त्यहाँ 23 फार्ममा संक्रमण पुष्टि हुँदा 285,564 पन्छी र 427,580 अण्डा नष्ट गरिएको छ।
2: विश्व फुटबलको महाकुम्भ आज मध्यरातीबाट शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप 2026 आज बिहिबार मध्यरातीदेखि औपचारिक रूपमा शुरू हुँदैछ। करिब एक शताब्दी लामो विश्वकप इतिहासमा पहिलो पटक तीन राष्ट्र मेक्सिको, क्यानाडा र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्दैछन्। विश्वभरका करोड़ौं फुटबल समर्थकको प्रतीक्षा अन्त्य गर्दै प्रतियोगिताको उद्घाटन खेल मेक्सिको सिटीमा हुनेछ भने उपाधि भिडन्त जुलाई 19 अमेरिकाको न्यू जर्सीमा खेलाइनेछ। यस पटकको विश्वकप धेरै दृष्टिले ऐतिहासिक छ। पहिलो पटक 48 राष्ट्र सहभागी छन् भने प्रतियोगिताभर 16 आयोजक शहरमा कीर्तिमानी 104 खेल खेलाइनेछ। प्रतियोगिताको विस्तारित स्वरूपले विश्व फुटबललाई थप समावेशी बनाएको छ। टोलीहरूलाई 12 समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट प्रदर्शन गर्ने तेस्रो स्थानमा 8 टोली अन्तिम 32 पुग्नेछ। विश्वकपको शुरूआतसँगै तीन आयोजक राष्ट्रमा भव्य उद्घाटन समारोह आयोजना गरिनेछ। मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा हुने कार्यक्रमहरू एउटै साझा विषय फुटबलले विश्वलाई जोड्छ मा आधारित रहनेछ। मेक्सिकोले आफ्नो परम्परागत पापेल पिकाडो कला र सांस्कृतिक प्रस्तुति मार्फत विश्वलाई स्वागत गर्नेछ।
0: नक्कली भूटानी शरणार्थी प्रकरण 3 वर्षपछि अघि बढ्यो सुनवाई शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दाको सुनवाई अब निरन्तर हुने भएको छ। नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको अभियोगको मुद्दा 3 वर्षदेखि काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले बुधबार मुद्दालाई निरन्तर सुनवाईमा लगेको हो। बुधबारको इजलासमा केही प्रतिवादीका तर्फबाट बहस शुरू भएको अदालतले जनाएको छ। यी तीनवटै मुद्दालाई सँगै राखेर न्यायाधीश खड्काको इजलासले बुधबार निरन्तर सुनवाई थालेको हो। जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी शिव खतिवडाले 3 वर्षअघि दायर शरणार्थी प्रकरणको मुद्दा निरन्तर सुनवाईमा प्रवेश गरेको र बुधबारको इजलासले हेर्दा हेर्दैमा राखेको बताउनुभयो। नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउन नेपाली युवाबाट ठूलो रकम असुल गरेको अभियोगमा पूर्व उप प्रधानमन्त्री टोप बहादुर राई माझी, पूर्व गृहमन्त्री बालकृष्ण खाड, तत्कालीन गृह सचिव टेक नारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई सहित 30 विरूद्ध 10 जेठ 2080 किर्ते, ठगी, संगठित अपराध र राज्य विरूद्धको अपराध गरी 4 कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो।